0: ये अमोईनी तुलसीपुर उपमहानगर पालिका वडा नंबर 6 गुमरा चौक देखि अलिकति दक्षिण पश्चिम तिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ। त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हाँडेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
1: हामी कहाँ साल सिस्टो असना फाल्सो चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
2: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चौक दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894 9478814894।
3: कक्षा 11 भर्ना खुल्यो।
4: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ। प्रधानाध्यापक हिमबहादुर भण्डारी। मोबाइल नम्बर 9849405052 र 9558872504। तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
3: सृजना नर्सरी एन्ड एग्रोफार्म।
4: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
3: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
4: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
4: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9558820178 र 9134411448।
5: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
3: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
4: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
3: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश। गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
4: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा 15 गते साँझ 4 बजे, भर्ना शुरू 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटल म्यानेजमेन्ट समूहका लागि 240 जना।
4: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ। मोबाइल नम्बर 9558861051 र 9558861052।
6: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
7: डाक्टरद्वारा उपचार हुने रोगहरू
6: छारी रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, छस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
7: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता
8: गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
9: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
3: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षाचोर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ फोन नम्बर 082-520-005 मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।
10: ए हो त नि, कुन चाहिँ बदमास आएको सरकार छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
11: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
12: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
13: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
14: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
13: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
15: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
3: भर्ना खुल्यो।
9: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पर्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ फोन नम्बर 082-520-955।
16: रक्तदान जीवनदान
17: महादान रक्तदान रक्तदान गरी गरौं जीवन दान।
15: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: मिति यही जेठ 30 गते शनिबार,
15: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 98479-0900 र 98578-54-880।
14: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756। राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
1: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट एजुकेशन ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9874636596।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं
2: जहाँ खबर हो सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
2: आज 2083 साल जेठ 22 गते शुक्रबार जुन 5 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको पञ्चमी तिथि विश्व वातावरण दिवस
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
2: 14 जिल्लामा तातो लहरको चेतावनी तराई मधेशको जनजीवन गर्मीका कारण प्रभावित कर्मचारी संयन्त्रमा तलबी विदाको दुरूपयोग बढ्दै विदा लिएर नफर्किएका प्राध्यापकबाट 10.5 करोड़ फिर्ता
3: राष्ट्रपा सभापति लामिछाने आज स्वदेश फर्किँदै परराष्ट्र मन्त्री दिल्ली जाँदै भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध कांग्रेसका 4 लाखले गरे क्रियाशील सदस्यता
2: सम्पत्ति छानबिनमा पूर्व न्यायाधीशहरूको असन्तुष्टि आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी दर्जन मन्त्रालयको पूँजीगत खर्च 30% कटेन
3: लेबनान इजरायल युद्धविराम घोषणा दुवै पक्षी औपचारिक कूटनीतिक सम्बन्ध नभए पायलट जोन स्थापना गरिने भारतमा कक्रोच जनता पार्टीले अब आन्दोलन थाल्ने
2: र मलेसियालाई हराउँदै नेपाल एसियाली खेलकुद छनौट अन्तर्गत समूह ए विजेता बन्न सफल एससीसी महिला प्रिमियर कपमा नेपालसँग भूटान पराजित मध्य प्रदेश यही साता राष्ट्रिय कबड्डी प्रतियोगिता हुने
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: साझा खबरको शुरूमा आगामी केही दिन 14 जिल्लामा तातो लहरको चेतावनीको प्रसंग
3: जल तथा मौसम विज्ञान विभागले तातो दिन वा तातो लहर सम्बन्धी हिजो विशेष बुलेटिन जारी गर्दै तराईका केही जिल्लामा सावधानी अपनाउन अनुरोध गरेको छ विभागको मौसम पूर्वानुमान महाशाखाले हिजो अपरान्ह 4 बजे तातो लहर सम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभिन्न 14 जिल्लामा सतर्कता रहन र अन्य 7 जिल्लामा अध्यावधिक रहन अनुरोध गरेको हो जारी विशेष बुलेटिनमा आगामी 3 दिन कोशी मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र यो भन्दा बढ़ी रहने सम्भावना रहेको मौसमविद सरोज पुरासैनीले जानकारी दिनुभयो उहाँका अनुसार हिजो भैरवामा भने 41 डिग्री तापक्रम मापन भएको छ भने नेपालगंजमा 40 डिग्री तापक्रम मापन भएको छ मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा आगामी 3 दिनसम्म मध्यम तातो लहर रहने पनि महाशाखाले जनाएको छ विभागको सूचनामा उल्लेख गरिएको छ कोशी बागमती गण्डकी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा तातो दिन सम्भावना छ त्यस्तै महाशाखाले गर्मी अत्यधिक बढ़िरहेकाले विशेष ख्याल गर्न पनि सबैमा अनुरोध गरेको छ तातो हावा तथा तातो लहरबाट थकान लाग्ने कमजोरी हुने बढ़ी तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा बाउरिने चक्कर आउने बेहोश हुने मांसपेशी दुख्ने बान्ता हुने लगायतका लक्षणहरू देखिन सक्ने भएकाले त्यसबाट बस्न पनि विभागले सबैमा अनुरोध गरेको छ तातो हावा तथा तातो लहरबाट बस्न बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने बाहिरी वातावरणमा बढ़ी जान र चर्को घाममा बाहिर ननिस्कन पनि चिकित्सकहरूले सुझाव दिएका छन्
2: अब कर्मचारीहरूले विदाको दुरूपयोग गरेको प्रसंग पछिल्लो समयमा कर्मचारी संयन्त्रमा तलबी विदाको दुरूपयोग बढ़ेको पाइएको छ विदा सुविधा दुरूपयोगको व्यापक गुनासो र आलोचनाका बीच सरकारले ती कर्मचारीको विदाको बारेमा अध्ययन शुरू गरेको छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 3 दिनभित्र कर्मचारीको विदा सम्बन्धीका विवरण बुझाउन निजामती किताबखानालाई निर्देशन दिएको छ किताबखानाको प्रारम्भिक विवरण अनुसार तलबी विदामा 731 जना कर्मचारी छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधाका सन्दर्भमा हिजो मन्त्रालयमै बैठक बोलाउनु भएको थियो। मन्त्रालय आयोग विभाग र केन्द्रीय स्तरका निकायका कर्मचारी प्रशासन महाशाखा शाखा प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर उहाँले विधा सम्बन्धी विवरण माग्नु भएको हो। मन्त्री संघको बैठकपछि हिजो नै निजामती किताबखानाले आफूसँग भएको कर्मचारी विधा सम्बन्धी नामेशी सहितको अभिलेख विवरण सबै मन्त्रालय र विभागहरूलाई पठाइदिएको छ। किताबखानाले उक्त विवरण परीक्षण गरी सम्बन्धित कर्मचारीको अवस्था र विवरणमा छुटिएको समेत जानकारी गराउन भनेको छ। मन्त्रालयले विदामा बसेका कर्मचारी कुन प्रयोजनमा कति समयदेखि देश वा विदेशमा कहाँ रहेका छन् र कार्यवाही गर्नुपर्ने भए त्यसको जानकारी समेत पठाउनको लागि निर्देशन दिएको छ। विदामा बसेका प्राध्यापक तथा कर्मचारीको सबै सेवा सुविधा र तलब जोड्दा वार्षिक 10,17,663 रूपियाँ पाउँछन्। अध्ययन विदामा गएका त्रिवीका 300 प्राध्यापक सम्पर्कविहीन रहेको पाइएको छ। यसैबीच त्रिभुवन विश्वविद्यालयमा अध्ययन विदा लिएर सेवामा नफर्केका प्राध्यापकबाट 10,46,00,000 रूपियाँ फिर्ता भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो यसबारेमा जानकारी दिनुभयो। मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा प्राध्यापकहरूबाट 10,46,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भएको पनि उहाँले बताउनुभयो। सेवामा नफर्केका थप प्राध्यापकहरू पनि रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको उहाँको भनाइ छ। यसलाई उहाँले उच्च शिक्षा क्षेत्रमा सुशासन जवाबदेहिता र संस्थागत शासन स्थापित गर्ने सरकारी अभियानको महत्वपूर्ण उपलब्धि हासिल गरिएको रूपमा पनि व्याख्या गर्नुभयो। मन्त्री पोखरेलका अनुसार यस विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिँदै विश्वविद्यालयलाई आवश्यक पहल गर्न प्रोत्साहन पनि गरिरहेको छ। त्यसपछि गरिएको छानबिन र कानूनी प्रक्रियाको परिणाम स्वरूप रकम फिर्ता हुने क्रम पनि बढ़िरहेको मन्त्रालयले जानकारी दिएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन आज परराष्ट्र मन्त्री सुशीर खनाल 3 दिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयले हिजो मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण रहेको छ। भ्रमणका क्रममा भोलि नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा उहाँलाई भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता कार्यक्रम तय गरिएको छ। त्यसै दिन मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उहाँको शिष्टाचार भेट हुने सम्भावना छ। परराष्ट्र मन्त्री खनाल औपचारिक भ्रमणका क्रममा आज अपरान्ह भारत जानुहुने कार्यक्रम छ भने आइतबार साँझ स्वदेश फर्कनुहुनेछ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभएको छ। भारतीय समकक्षी डाक्टर एस जयशंकरको निमन्त्रणामा उहाँ भारत जान लाग्नु भएको हो। भ्रमण दलका परराष्ट्रको दक्षिण एसिया महाशाखाका प्रमुख गेहेन्द्र राज भण्डारी कार्यवाहक नेपाली राजदूत डाक्टर सुरेन्द्र थापा सहित नेपाली अधिकारीहरूले भ्रमणमा सहभागी हुने जनाइएको छ। त्यस्तै राष्ट्रिय राष्ट्रपाका सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खोल्ने बताउनु भएको छ। नयाँ दिल्ली स्थित एक कार्यक्रममा उहाँले नेपाली समुदायसँगको अन्तर्क्रियाका क्रममा सम्बोधन गर्दै आफू समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भारत पुगेको बताउनु भएको हो। उहाँले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साह पनि व्यक्त गर्नुभएको छ।
2: संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपति द्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्वपूर्ण सुझाव संकलन गरेको जानकारी दिएको छ। नेपालको संविधानलाई समय सापेक्ष व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ उहाँहरूबाट मार्गदर्शक सुझाव संकलन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जानकारी गराएको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति द्वय डाक्टर यादव र भण्डारीको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भएर छलफल गरेको हो। पूर्व राष्ट्रपति डाक्टर यादवले जतिसक्दो फराकिलो राष्ट्रिय सहमति कायम गरेर मात्रै बहस पत्र तयार पार्न कार्यदललाई सुझाव दिनुभयो। नेपाली जनताको ठूलो संघर्ष अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलका बीच जारी भएको संविधानको मूल मर्मलाई जीवन्त राख्नु आजको आवश्यकता भएको पनि उहाँले जोड़नुभयो। जोड़ दिनुभयो। पूर्व राष्ट्रपति यादवले संविधानमा व्यवस्था गरिएका संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी जस्ता मुख्य स्तम्भलाई अक्षुण्ण राख्दै नयाँ पुस्ताका बदलिदो माग र भावनालाई ध्यानमा राखेर अघि बढ़नुपर्नेमा पनि जोड़ दिनुभयो। पूर्व राष्ट्रपति भण्डारीले पनि संसदमा झण्डै दुई तिहाई मत ल्याएको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संविधान संशोधनको राजनीतिक प्रक्रिया शुरू गर्नु सकारात्मक भएको उल्लेख गर्दै कार्यदलले अपनाएको कार्यशैली र प्रक्रियाको सराहना पनि गर्नुभयो। कार्यदल आधिकारिक रहेको स्पष्ट पार्दै उहाँले यो ऐतिहासिक काम सफलतापूर्वक सम्पन्न गर्नको लागि शुभकामना पनि दिनुभएको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वातावरण संरक्षणका लागि भएका काम र प्रभाव,
5: स्रोत र साधनको युजको बारेमा चाहिँ विभिन्न किसिमका द्वन्द्वहरूको कुराहरू गर्नुभयो। यो गर्दाखेरिमा चाहिँ सबैभन्दा पहिला चाहिँ अहिलेको स्थितिलाई हेर्दाखेरिमा नेपालको वन र वनको अवस्था चाहिँ विगत दशकहरूभन्दा चाहिँ राम्रो अवस्थामा गइरहेको छ।
2: भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध, कांग्रेसका 400,000 गरे क्रियाशील सदस्यता अध्यावधिक, सम्पत्ति छानबिनमा पूर्व न्यायाधीशहरूको असन्तुष्टि, आर्थिक वर्ष सकिन डेढ़ महिना बाँकी छँदा दर्जन मन्त्रालयको पूँजीगत खर्च 30% कटेन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
7: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
6: हामी कहाँ उपलब्ध सेवाहरू,
8: दाँत निकाल्ने,
6: नयाँ दाँत राख्ने,
8: झिक्न नपर्ने गरी दाँत राख्ने,
6: दाँत भर्ने, दाँत सफा गर्ने,
8: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
6: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
9: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
7: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
10: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
11: जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन, वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAO र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाले सम्पत्ति छानबिनसँग डराए पूर्व न्यायाधीश शीर्षकमा खबर लेखेको छ। यसलाई टेकराज थामी र शिल्पा कर्णले लेख्नु भएको छ।

0: पूर्व न्यायाधीशको हकमा त्यो लागू हुँदैन, उहाँहरूको सम्पत्ति आयोगले नै छानबिन गर्छ, कार्यविदेशले नै स्पष्ट पारेको छ। अफगानिस्तानमा गएका सेनाका उच्च अधिकारीहरूको सम्पत्ति पनि आयोगले नै छानबिन गर्नेछ। सैनिक ऐन अन्तर्गत सेनाको छुट्टै अदालत भएकाले बहालवाला सैनिक अधिकारीको हकमा भने सम्पत्ति छानबिन आयोग आकर्षित हुँदैन। सेनाका अवकाश प्राप्त उच्च अधिकारीको सम्पत्ति पनि आयोगले नै छानबिन गर्नेछ, उहाँले भन्नुभयो। यता पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोग पूर्वाग्रहका आधारमा गैर संवैधानिक ढंगले गठन गरिएको भन्दै सम्पत्ति विवरण नबुझाउने बताउनु भएको छ। यो कुनै संवैधानिक वा कानूनी निकाय होइन, देशमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग अदालत लगायतका थाई र कानूनी निकायहरू हुँदाहुँदै तिनलाई व्यवस्था गरेर यो नयाँ समिति किन चाहियो, उहाँले एक कार्यक्रममा भन्नुभएको थियो। त्यस्तै भित्रपृष्ठमा करिब 4 लाखले गरे कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। करिब 4 लाखले कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गरेका छन्। 21 दिन समय थप्दा पनि अपेक्षा अनुसार क्रियाशील सदस्यता अध्यावधिक नभएको कांग्रेसले जनाएको छ। गत वैशाखभर सदस्यता अध्यावधिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो, तर पछि 21 जेठसम्म म्याद थपिएको हो। धेरै जिल्लामा सदस्यता नवीकरणको गति सुस्त देखिएको छ भने कतिपय स्थानमा निर्धारित समयभित्र क्रियाशील प्रक्रिया सम्पन्न गर्न नसकेर कठिनाई भइरहेको नेताहरूले बताएका छन्। कांग्रेसले 28 जेठसम्म अन्तिम पटकका लागि म्याद थप गरेको जनाएको छ। यता फुट्यो राप्रपा महामन्त्री राणा सहित 187 जनाले छाडे पार्टी शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्रपृष्ठमा हिसाब मिलान नगर्ने सहकारी संचालकको 3 पुस्ते विवरण सार्वजनिक शीर्षकमा खबर प्रकाशित छ।
1: नागरिक दैनिकमा वैदेशिक अनुदान लक्ष्यभन्दा 26 अर्ब कम शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। सरकारले 2082-83 53 अर्ब 44 करोड़ 69 लाख रूपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएकोमा जेठ 20 गतेसम्म 20 अर्ब 91 करोड़ रूपियाँ मात्रै प्राप्त गरेको छ। यो वार्षिक लक्ष्यको 39% हो। सरकारी विद्यालयमा किन घट्दैछन् विद्यार्थी शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर छ। आधा दशकमा सरकारीमा 8 लाख विद्यार्थी घटेका छन् भने निजीमा 4 लाख बढ़ेको पाइएको छ। आर्थिक वृद्धि रोज्दा ओझेलमा वातावरण जलवायु शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर पनि छ। आर्थिक वृद्धि पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकतामा दिएको बजेटले जलवायु अनुकूलन, जलवायु जन्य हानि नोक्सानी व्यवस्थापन तथा हरित अर्थतन्त्रका नयाँ अवसरहरूलाई कमजोर पारेको विज्ञहरूको भनाइ छ। कान्तिपुर दैनिकमा 776 विद्युतीय सवारी साधनको प्रहरी सवारी साधन प्रहरीको नियन्त्रणमा कर र भन्सार जाँच पास यसपटक पनि विवादमा शीर्षकमा मातृका दहाल र सीमा तामाङले लेख्नु भएको खबर छापिएको छ। मुस्ताङ भन्सार प्रमुख भन्छन्, मैले नियम अनुसार जाँच पास गराएको हुँ, केही इस्यू छ जस्तो लाग्दैन। फर्जी डकुमेन्ट बनाएर सवारी साधन आयात गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले दावी गरेको छ। डेथ जोनमा 6 दिनसम्म हराएका शेर्पा जीवित शीर्षकमा सूरज कुंवरले लेख्नु भएको खबर छ। आरोहण अभियान सञ्चालन गर्ने कम्पनीमाथि गम्भीर लापरवाही, व्यवस्थापकीय कमजोरी र गैर व्यावसायिक अभ्यासबारे गम्भीर प्रश्न शीर्षकमा अर्को खबर छापिएको छ। सगरमाथा क्षेत्रमा हराइरहेका नेपाली गाइड दावा शेर्पा हिलारी 6 दिनपछि जीवित फेला पर्नुभयो। ओखलढुङ्गाका 56 वर्षीय दावा 15 जेठमा सगरमाथाको अत्यन्त खतरनाक डेथ जोन क्षेत्रमा हराउनु भएको थियो। उहाँ 7औं दिन बिहान खुम्बु आइसफल नजिक क्र्याम्पोन पोइन्ट भनिने स्थानमा घिस्रिँदै आधार शिविरतर्फ झर्दै गरेको अवस्थामा भेटिनु भएको थियो। आरोहीहरूले यति लामो समयसम्म सम्पर्कविहीन भएर पनि दावा जीवितै भेटिएको घटनालाई चमत्कार भएको भनेर व्याख्या गरेका छन्। भित्रीपन्नामा भारतीय चिया बोर्डले गोदामै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध भएको बारेमा पर्वत पोर्तेलले झापा र कृष्णा प्रसाईले काठमाण्डुबाट लेख्नुभएको खबर छ। चिया किन्न हस्किन थाले भारतीय आयातकर्ता, नेपाली चिया भारतीय व्यापारीले नकिनुन् भन्ने बोर्डको नियत देखिएको व्यवसायीहरूले दावी गरेका छन्। आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी छँदा दर्जन मन्त्रालयको पूँजीगत खर्च 30% कट्न नसकेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने मोहन चन्दले बैतडी लेख्नु भएको छ, गाउँमा लाइन पुगेको छैन, 2 वर्षदेखि बिजुलीको बिल तिर्छन् द्वारावासी शीर्षकमा यो खबर। अर्को खबर छापिएको छ, एमाले सदस्यता विस्तार तीव्र पार्ने शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय संगठन विभागद्वारा आयोजित कार्यशालाले पार्टी सदस्यता नवीकरण र विस्तार अभियानलाई तीव्र रूपमा अगाडि बढ़ाउने घोषणा गरेको उल्लेख गरिएको छ।

0: अन्नपूर्ण पोस्ट दैनिकमा रोपाई लाग्यो मल खै शीर्षकमा सुरेन्द्र काफ्लेले लेख्नु भएको छ। देश कृषि प्रधान तर किसानलाई जहिलै मलको अभाव, नौसमुनि किन माको आधा पनि मल उपलब्ध गराउन नसकेको अवस्था छ अनि किसानले दुःख नपाउने कुरै भएन। यस पटक पनि रोपाईको सिजन शुरू भइसकेको छ तर बजारमा पर्याप्त मल छैन। कृषि मन्त्रीले भने पर्याप्त मात्रामा नभए पनि अघिल्ला पटकका सरकारले ल्याएको भन्दा बढ़ी मल ल्याउने बताउनुभयो। उखु किसानलाई 20 करोड़ भन्दा बढ़ी अनुदान सिफारिश गरिएको बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा छ खबर। बर्दीवासबाट लेखिएको हो। जिल्लाका उखु किसानहरूलाई क्रसिङ सिजन 2082-83 को अनुदान भुक्तानी गर्न जिल्ला उखु अनुदान भुक्तानी समितिले कृषि विभागसँग 20,07,59,000 रूपियाँ सिफारिश गरेको उल्लेख छ। खिम्तीको आधा स्वामित्व लिन फेरि पहल थालिएको बारेमा पनि खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्ने इरानले शर्त अघि सारेको छ। इजरायलले लेबनानमा आफ्नो वर्तमान नियन्त्रण रेखाबाट पछि हट्नुपर्ने इरानको शर्त रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इजरायलले लेबनानमा तेहरानको सहयोगी हिजबुल्ला विरूद्ध हवाई कार्यवाही चलाइरहेको छ भने इरानमा अमेरिका इजरायलको संयुक्त हवाई आक्रमण पनि जारी रहेको बताइएको छ। यता अमेरिकी नेतृत्वमा वाशिङटनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत भएका छन्। यद्यपि इरान समर्थित लड़ाकू समूह हिजबुल्लाले आक्रमण प्रत्याक्रमणको पूर्ण अन्त्य बिना कुनै पनि सहमति कार्यान्वयन नहुने बताउँदै आएको छ। हिजबुल्लाको उक्त भनाईले सम्झौता कार्यान्वयन हुनेमा अन्यलता सृजना गरेको छ। दुवै पक्षबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि संयुक्त विज्ञप्तिमा पायलट जोन स्थापना गर्ने सहमति भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उक्त क्षेत्रमा लेबनानी सशस्त्र बलले गएका राज्य सशस्त्र समूहलाई नै हराउँदै विशेष नियन्त्रण लिने व्यवस्था गर्ने पनि बताइएको छ। र सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक अभियान शुरू गरेको एक महिना पनि नबित्दै कक्रोच जनता पार्टीले भारतमा आफूलाई युवाहरूको बलियो सञ्जालका रूपमा स्थापित गरेको छ। भोलि पार्टीले नयाँ दिल्ली स्थित अन्तरमन्तरमा शैक्षिक क्षेत्र सुधारको माग गर्दै प्रदर्शन गर्ने समेत जनाएको छ। सामाजिक सञ्जाल मार्फत ठूलो संख्यामा युवाहरूले जन्तर मन्तरमा शैक्षिक क्षेत्र सुधारको माग गर्दै प्रदर्शन गर्ने पनि बताइएको छ। सो प्रदर्शनमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिने पनि भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। पूर्व कप्तान रूबिना छेत्रीको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपमा लगातार दोस्रो जीतसँगै क्वार्टर फाइनलमा स्थान बनाएको छ। मलेसियाको मान्टिन शहरमा समूह डी अन्तर्गतको नेपालले हिजो भूटानमाथि 51 रनको जीतसँगै एक खेल अगावै क्वार्टर फाइनलमा स्थान पक्का गरेको हो। यसअघि पहिलो खेलमा कतारलाई हराएको नेपालले अब अन्तिम खेल हङकङसँग खेल्नेछ। एसीसी महिला प्रिमियर कप अन्तर्गत भूटानसँगको खेलमा खेलाड़ीलाई आउट गरेको विषयमा नेपाल क्रिकेट संघ क्यानले माफी मागेको छ। प्रिमियर कप अन्तर्गत बिहिबार हिजो भूटानसँगको खेलमा नेपाली टोलीले अपील गर्दै भूटानी रित्सी छोडेनलाई टाइम आउट अर्थात क्रिजमा आउन बढ़ी समय लगाएपछि त्यहाँबाट आउट गराइएको थियो। इनिङको पहिलो खेलमै नवाङ छोडेन आउट हुनुभयो। छिटै विकेट गएकाले रित्सी क्रिजमा आउन समय लागेको थियो। यो सँगै नेपाली खेलाड़ीको अपीलमा अम्पायरले रित्सीलाई त्यहाँबाट आउट गरिदिएका थिए। यससँगै एक बल नै नखेली रित्सी आउट हुन पुग्नु भएको हो। त्यसै गरी भुर्तेलको कृतिमानीमा शतकमा नेपाल विजयी भएको खबर छ। प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलको कृतिमानी शतकको सहयोगमा नेपाल हिजो मलेसियालाई 167 रनको फराकिलो अन्तरले हराएर एसियाली खेलकुद छनौट प्रतियोगिता अन्तर्गत समूह ए को विजेता बन्न सफल भएको छ। 15 वर्षपछि मधेसमा राष्ट्रिय पुरूष कबड्डी प्रतियोगिता हुने भएको छ। खेली मधेस जिती मधेस नारासहित हुन लागेको राष्ट्रिय कबड्डी वीरगंजको सिद्धार्थ माध्यमिक विद्यालयको कवर्ड हलमा आयोजना हुनेछ। मधेस खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगिता जेठ 27 देखि 29 गतेसम्म चल्ने आयोजकले जानकारी गराएको छ।
1: जलवायु परिवर्तनको असर कम गर्न सरकारवाला निकायले चाल्नुपर्ने कदम, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
3: डाक्टरद्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
3: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच हुने मिति असाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
5: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
6: नया युगको नया आवाज रेडियो प्रकृति एफएम 93.4 MHz
7: त्यो चाहिँ एकदम सान्दर्भिक छ र नेपालले चाहिँ जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणको लागि चाहिँ विगत अब करिब 10-15 वर्षदेखि नै यसमा काम गर्दै आइरहेको छ।
8: अब हाम्रो जीवन जल जमिन जंगलसँग जोडिएको छ होइन। अब पछिल्लो समय द्वन्द्वहरू पनि बढ्दै गएको अवस्थाहरू छन्, संरक्षणका कुराहरूदेखि लिएर वन्यजन्तु र मानव बीचको द्वन्द्वका कुराहरूदेखि लिएर अतिक्रमणका कुरादेखि लिएर यी सबै कुराहरू आइरहँदाखेरि यसलाई अलिकति व्यवस्थित गर्दै कसरी अगाडि बढ्नु पर्ला?
7: अहिले विभिन्न किसिमको अब रिसोर्स युज जस्तो प्राकृतिक स्रोत र साधनको युजको बारेमा चाहिँ विभिन्न किसिमका द्वन्द्वहरूको कुराहरू गर्नुभयो। यो गर्दाखेरिमा चाहिँ सबैभन्दा पहिला चाहिँ अहिलेको स्थितिलाई हेर्दाखेरिमा नेपालको वन र वनको अवस्था चाहिँ विगत दशकहरूभन्दा चाहिँ राम्रो अवस्थामा गइरहेको छ।
8: यो द्वन्द्व कम गर्नको लागि र अलिकति समुदायलाई चाहिँ उत्तरदायी बनाउनको लागि स्थानीय सरकार, अहिले त बढी स्थानीय सरकार छ, स्थानीय सरकारले कस्तो भूमिका खेल्नुपर्छ? कहिलेकाहीँ स्थानीय सरकार र हाम्रो संरक्षणको क्षेत्र बीच होइन, निकुञ्जकै कुरा गरौं अथवा संरक्षण क्षेत्रको कुराहरू, त्यो बीच अलिकति त्यो बीच नै द्वन्द्व देखिरहेछ कि, त्यसलाई कसरी समाधान गर्नु पर्ला?
7: एकदम हजुर। अब स्थानीय अहिले वनको व्यवस्थापन होइन संरक्षण र व्यवस्थापन स्थानीय तहको अब जिम्मेवारीहरूको उसलाई चाहिँ विभाजनलाई हेर्यो भनेदेखि स्थानीय तहको अन्तर्गत चाहिँ वन व्यवस्थापन, वन संरक्षण यी कुराहरू आउँछ। ठूलो ल्याण्डस्केप लेभलको संरक्षणको कुराहरू संघीय सरकारको उसमा आए पनि अब स्थानीय तहमा भएको वन जंगलको संरक्षणको जिम्मेवारी पनि स्थानीय तहकै छ। स्थानीय तहले नै हरेक वर्ष चाहिँ योजना तर्जुमा गर्छन् र यो योजना तर्जुमा गर्ने क्रममा चाहिँ स्थानीय तह अन्तर्गत रहेका सामुदायिक वन, साझेदारी वन उपभोक्ता समूहहरू उहाँहरूको चाहिँ संयुक्त बैठक भेला राखेर चाहिँ कस्तो ठाउँमा चाहिँ कस्तो किसिमको वन विकासका कामहरू गर्ने, जलवायु परिवर्तन न्यूनीकरणका अनुकूलनका उपायहरू के हुन्छन्, कहाँ कसरी गर्न सकिन्छ भन्ने किसिमको एकीकृत योजनाहरू बनाउने,
8: पारिस्थितिकीय प्रणालीमा अनुकूलनका कुराहरूमा अहिले 10 वर्ष पछाडि हेर्दाखेरि हाम्रो प्रगति कस्तो छ?
7: अब यसमा चाहिँ अहिले धेरै नै प्रगति भइसकेको छ। 2014-15 जुन बेला म WWF नेपालमा हरियो वन कार्यक्रममा चाहिँ कार्यरत थिएँ त्यो बेला चाहिँ हामीले जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका कुराहरू सँगसँगै लैराखेका थियौं। जलवायु परिवर्तन अहिले भइरहेको छ र विश्वव्यापी रूपमा तापक्रमहरू पनि बढ़िरहेको छ, त्यसले गर्दाखेरिमा त्यसको प्रभाव चाहिँ वन, वनस्पति, वन्यजन्तु यी सबैमा परिरहेको छ र जसमा चाहिँ हाम्रो हिस्सा जलवायु परिवर्तन हुनुमा नेपाल जस्तो अविकसित राष्ट्रहरूको हिस्सा चाहिँ धेरै कम हुन्छ मैले भने, तर पनि असर धेरै पर्ने हुनाले त्यो असरसित कसरी बच्ने भन्ने किसिमको चाहिँ योजनाहरू बनाउने त्यतिखेरतिर शुरू भइसकेको थियो काम।
0: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: 14 जिल्लामा तातो लहरको चेतावनी, तराई मधेसको जनजीवन गर्मीका कारण प्रभावित, कर्मचारी संयन्त्रमा तलबी विदाको दुरूपयोग, विदा लिएर नफर्किएका प्राध्यापकबाट 5.5 करोड़ फिर्ता,
0: राष्ट्रपा सभापति लामिछाने आज फर्किँदै परराष्ट्र मन्त्री दिल्ली जाँदै, भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध,
1: सम्पत्ति छानबिनमा पूर्व न्यायाधीशहरूको असन्तुष्टि आर्थिक वर्ष सकिन डेढ़ महिना बाँकी रहँदा दर्जन मन्त्रालयको पूँजीगत खर्च 30% कटेन।
0: लेबनान इजरायल युद्धविराम घोषणा। दुवै पक्ष औपचारिक कूटनीतिक सम्बन्ध नभए पाइलट जोन स्थापना गरिने। भारतको कक्रोच जनता पार्टीले दिल्लीमा प्रदर्शन गर्ने।
1: र मलेसियालाई हराउँदै नेपाल एसियाली खेलकुद छनौट अन्तर्गत समूह ए विजेता बन्न सफल। एसएससी महिला प्रिमियर कपमा नेपालसँग भूटान पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सम्पत्ति छानबिनको विषय, जहाँ पूर्व न्यायाधीशहरूले आफूहरूको सम्पत्तिमा छानबिनको लागि अगाडि प्रक्रिया बढ़ाउन नहुने भनेर विज्ञप्ति सार्वजनिक भएका खबरहरू पनि छन् भने अरू केही नेताहरूले आफूसँग कुनै सम्पत्ति नभएको त्यसकारण फारम पनि नभर्ने भनिसकेको अवस्था छ। एउटा बन्द कोठा देखाइएको छ। कोठाको माथि भित्तामा ठूलो एउटा फोटो छ जहाँ माला लगाएका एकजना व्यक्ति त्यहाँ बसिराखेको जस्तो देखिन्छ। तल कुर्सीमा एकजना ठूलो भुँडी भएका व्यक्ति बसेका छन्। नजिकै एकजना महिला छन् र उनको हातमा पत्रिका छ। सम्पत्ति जाँचबुझ आयोगमा सम्पत्ति विवरण बुझाउन सूचना जारी लेखिएको छ पत्रिकामा। नजिकै कुर्सीमा बसेका ती व्यक्ति पुरूष केही भन्दैछन्। तल यस्तो लेखिएको छ, नेता हुनुको अघिको सम्पत्ति विवरण बुझाम भने लाज लाग्छ, नेता भएपछिको बुझाम भने फेरि डर लाग्छ, खै के गरू के गरू, टेन्सनै भयो भन्या।
1: हवस् त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज़।
1: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने।
1: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू,
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रंग भर्ने, चाँटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
8: सृजना नर्सरी एन्ड एग्रोफार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
8: साथै पोषणयुक्त तयारी माटो, गडेौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
8: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
3: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578120178 र 98134411448।
9: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
10: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल जेठ 22 गते, तदनुसार सन् 2026 जून 5 तारीक शुक्रबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट निर्माणको काम अन्तिम चरणमा, वन तथा वातावरण संरक्षण साझा दायित्व रहेको मुख्यमन्त्री आचार्यको भनाई, अझै पनि छुवाछुत कायम रहेको दलित समुदायका नागरिकहरूको गुनासो।
2: अब दलितलाई केही अब अगाडि बढाउन दिने, पछाडि पार्ने, दलितलाई पछि राख्न खोज्ने, सब आफ्नो प्रोग्राम मिलाइसकेपछि बल्ल तिनीहरूलाई बोलायौँ भन्ने यसो बहाना मात्रै पार्ने, छुवाछुतको लागि पनि भेदभाव त हुन्छ, गाउँघरमा त भएकै छ।
1: डाङको तुलसीपुरका बोर्डिङहरूमा जंक फूड बिक्री बन्द गर्नुपर्नेमा जोड़, रोल्पामा भएका छुट्टा छुट्टै दुर्घटनामा परि चारजनाको ज्यान गयो, 24 घण्टामा विपज्जन्य घटनाबाट मात्रै 5 जनाको ज्यान गयो।
0: र पत्रकारिता छात्रवृत्ति कार्यविधि संशोधन प्रति पत्रकार महासंघको आपत्ति, जग्गा सम्बन्धी सेवा अब घरबाटै बसेर लिन सकिने, बाल बालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नागबुत राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
0: लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ। लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आर्थिक वर्ष 2083-84 बजेट निर्माणका लागि प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयहरूले योजना संकलनको काम गरिरहेका छन्। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 33 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी अन्तर्गत मन्त्रालयहरूलाई योजना छनौटको सिलिङ पठाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद वास्तुलाले संघीय सरकारबाट प्राप्त बजेटको सिलिङका आधारमा आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले बजेट निर्माणको तयारी गरिरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले प्रदेश सरकार अन्तर्गतका मन्त्रालयहरूले स्थानीय तहबाट प्राप्त योजनाहरूलाई सूचीकृत गर्ने काम गरिरहेका छन्। वास्तोलाले मन्त्रालयगत रूपमा योजना संकलन गर्ने काम भएपछि बजेटको सिलिङभित्र रहेर प्राथमिकताका आधारमा योजना छनौटका लागि विषयगत मन्त्रालयहरू सँग छलफल गरिने बताउनु भएको छ। उहाँका अनुसार बजेट निर्माण प्रक्रिया अन्तर्गत अहिले मन्त्रालयलाई आफ्नो मातहतका योजना र कार्यक्रमसँगै योजनाहरू पनि प्रणालीमा राख्नका लागि समय दिइएको छ। सोही अनुसार प्रदेश मातहतका मन्त्रालयहरूबाट पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, खेलकुद लगायतका योजना संकलन भएका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, उद्यमशीलता विकास र डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। सचिव वास्तुलाले विशेष गरी प्रदेश गौरवका आयोजनासँगै निर्माणाधीन अवस्थामा रहेको विकास निर्माणका आयोजनाहरूलाई प्राथमिकता दिएर बजेट निर्माणको काम गरिरहेको बताउनु भएको छ। चालू आर्थिक वर्षमा स्रोत व्यवस्थापन तथा राजस्व संकलनमा अपेक्षित उपलब्धि हासिल हुन नसक्दा बजेट कार्यान्वयनमा चुनौती देखिएकाले आगामी आर्थिक वर्षमा त्यस्ता समस्या न्यूनीकरण गर्दै यथार्थपरक बजेट निर्माणमा प्रदेश सरकार केन्द्रित रहने उहाँको भनाइ छ। प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 38 अर्ब 91 करोड़ रूपियाँको बजेट ल्याएको थियो। त्यसमध्ये पूँजीगततर्फ 23 अर्ब 47 करोड़ 14 लाख 65 हजार रूपियाँ र चालूतर्फ 15 अर्ब 43 1,85,00,000 रूपियाँ विनियोजन गरिएको थियो। आगामी आर्थिक वर्षका लागि भने बजेट आकार करिब 5 अर्ब रूपियाँले घट्ने अनुमान गरिएको छ। संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले प्रत्येक वर्ष असार 1 गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरण संरक्षणलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। विश्व वातावरण दिवस 2084 का अवसरमा शुभकामना जारी सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जलवायुजन्य समस्याहरू दिन प्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै वातावरण संरक्षण सबैको प्राथमिकताको क्षेत्र बन्नुपर्ने बताउनुभयो। उहाँले पृथ्वीको तापक्रम वृद्धि, परम्परागत पानीका मुहान सुक्दै जानु तथा फोहोर मैला र प्रदूषणको मात्रा बढ़नु वातावरणीय असन्तुलनका प्रमुख कारण भएको बताउनुभयो। मुख्यमन्त्री आचार्यले वातावरणीय चुनौतीहरूको सामना गर्न प्रदेश सरकारले अनुकूलनका योजनाहरूलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताउनु भएको छ। जलवायु परिवर्तनको प्रत्यक्ष असर रैथानी कृषि र खाद्य सुरक्षामा परिरहेको उल्लेख गर्दै उहाँले वन तथा वातावरण संरक्षणलाई साझा दायित्वका रूपमा लिनुपर्ने आवश्यकता समेत औल्याउनु भएको छ। उहाँका अनुसार पानीका मुहानहरूको संरक्षण, व्यापक वृक्षारोपण, प्राकृतिक जलभण्डारणका लागि संरक्षण, पोखरी निर्माण तथा वातावरण मैत्री जीवनशैलीको प्रवर्धन अहिलेको प्रमुख आवश्यकता रहेको छ। यी क्षेत्रमा प्रदेश सरकारले योजनाबद्ध रूपमा काम अघि बढ़ाइरहेको पनि उहाँले बताउनुभयो। मुख्यमन्त्री आचार्यले सरकारी प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै वातावरण संरक्षणको अभियानमा नागरिक, निजी क्षेत्र, नागरिक समाज तथा सबै सरकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको छ। उहाँले वातावरण मैत्री व्यवहार अप्नाइ प्रकृति संरक्षणमा योगदान दिन सम्पूर्ण प्रदेशवासीलाई अपील समेत गर्नुभएको छ। विश्व वातावरण दिवसले प्रकृति र मानव जीवनबीचको सन्तुलनको महत्व बुझ्न तथा पृथ्वीको सुरक्षाका लागि सामूहिक रूपमा अघि बढ़न प्रेरणा दिने विश्वास व्यक्त गर्दै उहाँले शुभकामना समेत व्यक्त गर्नुभएको छ।
0: दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाले संस्थागत विद्यालयहरूको गेटमै हुने जंक फूडको बिक्री वितरण रोक्न सके बाल बालिकामा देखिने कुपोषणको दर उल्लेख्य रूपमा घटाउन सकिने बताउनु भएको छ। पोषण मार्फत जीवन रूपान्तरण परियोजना अन्तर्गत स्थानीय खाद्य वस्तुको पहिचान र प्रवर्धन सम्बन्धी कार्यशाला गोष्ठीलाई हिजो सम्बोधन गर्दै मेयर खड्गाले कुपोषण विरूद्धको अभियानमा विद्यालय, अभिभावक र समुदायको संयुक्त भूमिका आवश्यक रहेको बताउनु भएको हो। उहाँले बाल बालिका र अभिभावकहरूलाई पोषण र कुपोषण सम्बन्धी शिक्षा दिन आवश्यक रहेको उल्लेख गर्दै अस्वस्थकर खानाको बढ़दो प्रयोगले बाल बालिकाको स्वास्थ्यमा नकारात्मक असर परेको बताउनुभयो। यसैगरी तुलसीपुरमा कुपोषणको अवस्था र चुनौतीबारे कार्यक्रममा जनस्वास्थ्य निरीक्षक जनस्वास्थ्य अधिकृत विमल केसीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार वैशाख 16 गतेदेखि जेठ 5 गतेसम्म विभिन्न वडामा सञ्चालन गरिएको पोषण स्क्रीनिङ अभियानमा 5,467 जना बाल बालिकाको परीक्षण गर्दा 477 जना अर्थात 8.6% कुपोषण देखिएको छ। जसमध्ये 411 जना बाल बालिकामा मध्यम खालको तथा 59 जनामा कड़ा खालको कुपोषण भेटिएको हो। तुलसीपुर महानगरपालिकाभित्र रहेका 21 वटा स्वास्थ्य संस्था मार्फत 127 जना दक्ष स्वास्थ्य कर्मी र 185 जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई समुदाय स्तरमा परिचालन गरी स्क्रीनिङ गरिएको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखाका अनुसार कड़ा खालको कुपोषण देखिएका क्षेत्रलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। स्थानीय खाद्य वस्तुको प्रयोग बढ़ाउने, पोषण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र जोखिममा रहेका बालबालिकाको नियमित निगरानी गर्नुपर्नेमा जोड़ दिइएको छ।
1: पानी छैन, खेतमा हिलो पारिएको छैन, खेतको वारी र पारीसम्म लामो डोरी टाँगिएको छ। त्यो डोरीको मदतले सिधा लाइन पार्दै धान छर्ने काम चलिरहेको छ। केहीले धान छर्दैछन् भने केहीले धान छरिएको ठाउँमा माटोले पुर्दैछन्। यसरी दाङको राप्ती गाउँपालिका छ मझेरीमा धान रोपिएको हो। न ब्याड राख्ने चटारो न त हिलो पानीको डर, थोरै चिस्यान भएको ठाउँमा छरुवा विधिबाट धान रोपाई गरिएको छ। छरुवा परम्परागत विधि हो तर यसलाई प्रविधि र सिपसँग जोडेर व्यवस्थित गरिएको छ। 2035-36 सालतिर पानीको अभावमा किसानले यसै गरी धानलाई छरेर रोपाई गर्थे तर अहिले प्रविधि र सिपमा सुधार भएपछि किसानले पुरानै विधिबाट धान रोपाईको अभ्यास गर्न थालेका हुन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई दाङले सहभागितात्मक सिकाई केन्द्र कार्यक्रम अन्तर्गत थरूवा विधिबाट धान रोपाईको प्रदर्शन गरेको हो। राप्ती गाउँपालिका छ मझेरिया निवासी किसान प्रेम बहादुर चौधरीको 2.5 कट्ठा जग्गामा धानको बिउ छरेर रोपाई गरिएको हो। परम्परागत रोपाई विधिको विकल्पका रूपमा परीक्षण गरिएको यस विधिमा धानलाई लाइन मिलाएर लगाउने अभ्यास गरिएको छ। कार्यक्रममा प्राविधिक विद्यार्थी तथा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो। प्रदर्शन मार्फत धान खेतीमा आधुनिक प्रविधिको प्रयोगबारे जानकारी समेत दिइएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई दाङका प्रमुख कोमल शाहीका अनुसार परम्परागत धान रोपाई विधिमा सुधार गरी लागत घटाउने, श्रम शक्तिको आवश्यकता कम गर्ने तथा बालीलाई एकनाशले हुर्काउन सहयोग पुग्ने भएकाले छरूवा विधि प्रभावकारी मानिएको छ। यस विधिबाट लगाइएको धान परम्परागत विधिको तुलनामा 1 सातादेखि 10 दिनसम्म छिटो पाक्ने र भित्राउन सकिने समेत उहाँले बताउनुभयो। नार्क प्रविधि गाउँका प्राविधिक कर्मचारी शिशिर अधिकारीले छरूवा विधिबाट धान उत्पादन वृद्धि गर्न सकिने समेत बताउनु भएको छ। बिहा छरेर धान रोपाई दशरथ घिमिरेले लेखेको खबर आजको नयाँ राष्ट्रिय दैनिकमा तस्विरसहित प्रकाशित भएको छ।
0: हिजो जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। सरकारले 2063 साल जेठ 21 गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष जेठ 21 गते राष्ट्रिय दिवसका रूपमा यो दिवसलाई मनाउन थालिएको हो। नेपालको संविधानले सबै जात जाति भाषाभाषी वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको छ। संविधानको धारा 24 मा छुवाछुत र भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति जात जाति समुदाय पेशा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी वा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गर्न नहुने उल्लेख छ। जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर सजाय ऐन 2068 पनि जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य कुनै प्रकारको गर्ने र कुनै प्रकारको त्यस्तो किसिमको कार्यमा मद्दत गर्न, दुरूत्साहन गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने व्यवस्था गरेको छ। यस प्रकारको कार्य गरेमा कसुरको मात्रा बमोजिम 2 महिना र 20,000 देखि 1,00,000 रूपियाँसम्म तथा 3 महिनादेखि 3 वर्षसम्म कैद तथा दुरूत्साहन गर्ने व्यक्तिलाई त्यसको आधा सजाय हुने व्यवस्था छ। तर नेपालमा छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा भने कानून नभएको भन्दै चिन्ता व्यक्त गरिएको छ। हरेक वर्ष यसरी सचेतनामूलक कार्यक्रम गर्दै आए पनि अझै जातीय छुवाछुत कायमै रहेको दलित समुदायका नागरिकहरूको भनाइ छ। यसै विषयमा तयार पारिएको एक रिपोर्ट। जातीय छुवाछुत अन्त्य भनेर कानूनमा लेखिए पनि कागजमै सीमित भएको दलित समुदायका नागरिकहरू बताउने गर्दछन्।
7: हाम्रो समाजमा अझै पनि दलितलाई विभिन्न क्षेत्रमा विभेदसँगै पछाडि पार्ने गरिन्छ। डम्बीशरण गाउँपालिका 1 का पूर्ण बहादुर नेपाली।
2: मैले अब भोगेको कुरा है, अब जस्तै गाउँघरमा कार्यक्रम भयो, पछाडि पारेकै छैन। अब दलितलाई केही अब अगाडि बढाउन दिने, पछाडि पार्ने, दलितलाई पछि राख्न खोज्ने, सब आफ्नै प्रोग्राम मिलाइसकेपछि बल्ल तिनीहरूलाई बोलायौँ भन्ने यसो बहाना मात्रै पार्ने छुवाछुतको लागि पनि भेदभाव त हुन्छ, गाउँघरमा त भइकै छ।
7: विगतको तुलनामा केही परिवर्तन भए पनि अझै जातीय छुवाछुत पूर्ण रूपमा न्यूनीकरण हुन नसकेको उहाँको अनुभव छ।
2: अहिलेकोमा अलिकति भिन्न छ, किनभने पहिला अलिक अलिक पैसा छ भन्ने ठाउँमा अलि अगाडि है भन्ने अलि अहिले भेदभाव त अलिक नजिकै छ, अलिक भेदभाव पनि हरिहरिन त लाग्छ, तर अझै सामान्य त त्यसरी अझै हरिया छैन।
7: 2062-63 को जनआन्दोलन पछि 2063 साल जेठ 16 गते नेपाल छुवाछुत मुक्त मुलुक घोषणा भई ऐन लागू भएपछि जातीय विभेद न्यूनीकरण हुने र विभेद गर्नेलाई कार्यवाही हुने भन्दै दलितहरूमा आशा पलाएको थियो। नेपालको संविधान 2072 ले पनि जात व्यवस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्न नपाइने उल्लेख गरेको छ। तर आज पनि उच्च जाति मानिने व्यक्तिले जातीय छुवाछुतलाई कायमै राखेका छन्। बाहिरी रूपमा आदर्शको कथा सुनाउनेहरूले पनि घरमा अन्य जातका व्यक्तिहरूबाट आदर सम्मान र रीतिरिवाज जोगाउने नाममा विभेद गर्दै आएका छन्। जातीय छुवाछुतको बारेमा पाठ्य पुस्तकमै लेखिएकाले पनि बाल बालिकाहरूले त्यही सिक्ने भएकाले छुवाछुतमा कमी आउन नसकेको तुलसीपुरका सुरेश सुनारको बुझाइ छ।
8: सानो जात ठुलो जात भनेर किताब पुस्तकमा लेखिएको छ, तर त्यो किताब पुस्तकमा त्यो लेख्ने होइन, जातीय लेखाउने, धार्मिकताको लेखाउने, मान्छेले त्यही सिक्छन्। विद्यार्थीले मान्छे मान्छे सबै एउटै हो, एउटै ईश्वरको सन्तान हो पृथ्वीमा भएका सबै मानिस जाति।
7: नेपालमा भाषा, लिङ्ग, धर्म, यौनिकता लगायतका आधारमा विभेद हुने गर्दछ। यस्ता विभेद बारे समय समयमा चर्चा पनि भइरहन्छन्। नेपाली समाजमा लामो समयदेखि जरा गाडेर बसेको जातीय विभेद हट्न सकेको छैन। अहिले पनि देशका विभिन्न ठाउँमा जातकै कारण कोठा नपाएका घटना प्रशस्त छन्। दलित समुदाय भित्रै पनि विभेद हुने गरेको भन्दै सबै मिलेर लाग्ने हो भने जातका कारण हुने छुवाछुत अन्त्य गर्न सकिने दलित अधिकार कर्मी निर्मल नेपाली बताउनुहुन्छ।
9: सबैभन्दा चरम विभेद दलित समुदायभित्र पनि यदि विवाह भएको छ भने पनि त्यस्ता खालका छोरीहरूलाई दलितकै अन्य समुदायले पनि नस्वीकार्ने अवस्था छ। एकता र सद्भावबाटै एकअर्काको सहयोग गर्ने भावनात्मक रूपमा चाहिँ हामीले त्यो कुरा सोच्यौं भने मलाई लाग्छ समाजमा रहेका तल्लो भन्दा तल्लो लेभलमा रहेका त विभेदका रूपमा आर्थिक सामाजिक शैक्षिक राजनीतिक जति पनि विभेदहरू छन् त्यो विभेद एउटाले मात्रै होइन एकले अर्काको सम्बन्ध र सहकार्यबाट नै समस्याको समाधान गर्न सकिन्छ। एउटै समुदायको फेरि फेरिमा बस्ने विभिन्न जात जाति बीचमा एकता र सद्भाव हुन सकेन भने हामी भन्छौं जहिले पनि पीड़ा हुन्छ र त्यो समुदाय जहिले पनि विखण्डनकारी नीतिमा मात्रै अगाडि जान सक्छ। त्यसैले गर्दाखेरि कसैको घरभित्र पसेर त्यो चुलामा बसेर भात खानु हाम्रो माग होइन। आत्मसम्मान सहितको चाहिँ बाँच्ने खालको वातावरण सृजना गर्ने राज्यको दायित्व हुन्छ। त्यो राज्यले त्यो खालको व्यवस्थापन गरोस्।
7: स्थानीय सरकारले पनि जातीय विभेद हटाउनका लागि खासै उल्लेखनीय काम गरेको देखिँदैन। संघीय सरकारले त्यसबारे बुझेको भए पनि स्थानीय सरकार नेपाल प्रहरी राष्ट्रिय दलित आयोग लगायतका सम्बन्धित निकायलाई सही तरिकाले परिचालन गर्न नसक्दा समस्या भएको छ। त्यसकारण सबै जिम्मेवार निकायसँगै आम नागरिक आफ्नो ठाउँबाट लाग्ने हो भने जातीय छुवाछुतलाई अन्त्य गर्न सकिन्छ। चेतन ओले, रेडियो प्रकृति, दाङ।
1: आजको परिवेशमा अब छोटो विश्राम।
10: किसानहरूका लागि खुशीको खबर।
11: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
10: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 98578-23-971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: रोल्पाको माडी गाउँपालिका 2 ब्याङखोलामा हिजो बिहान भएको बोलेरो जीप दुर्घटनामा परि 3 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार मृत्यु हुने सबै दाङ जिल्लाका रहेका छन्। मृत्यु हुनेमा घोराई उपमहानगरपालिका 7 देउखुरीका घोराई उपमहानगरपालिका 7 25 वर्षीय वीरबहादुर चौधरी, दङ्गेसन गाउँपालिका 7 श्री गाउँका 40 वर्षीय गाडीधनी जीवधन चौधरी र उहाँकी 38 वर्षीय श्रीमती कमला चौधरी रहनु भएको छ। प्रहरीका अनुसार सिमेन्ट पाइप जस्ता पार्ता लगायत निर्माण सामग्री बोकेको अस्थायी नम्बर प्लेट MH14TCJ471 नम्बरको बोलेरो जीप सड़कबाट करिब 600 मिटर तल खसेर हिजो बिहान दुर्घटना भएको थियो। दुर्घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: यसैबीच रोल्पामा एक पुरूष पोखरीमा मृत अवस्थान फेला परेको प्रहरीले जनाएको छ। जिल्लाको रुन्टीगढ़ी गाउँपालिका 9 सखी निवासी अन्दाजित 44 वर्षीय रेशम नेपाली आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। हिजो बिहान करिब 7:30 बजे स्थानीयवासीले पोखरीमा मृत अवस्थामा रहेको पनि इलाका प्रहरी कार्यालय होलेरीमा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतक नेपाली केही समयदेखि क्षयरोगको बिरामी रहेको खुलेको छ। उनका परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
1: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा हिजो उक्त एप सार्वजनिक गरिएको हो। एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ। यसै गरी प्ले स्टोर र एप स्टोरबाट पनि डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा प्रिन्ट, ब्लू बुक, फिल्ड बुक, उतार प्लट र स्टार उतार तथा फिल रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। यस्तै यी सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सक्ने सुविधा पनि एपमा समावेश गरिएको छ।
0: पशुपालन व्यवसायलाई थप उत्पादनमुखी र व्यावसायिक बनाउने उद्देश्यले तुलसीपुर महानगरपालिकाको पशु सेवा शाखाको आयोजनामा युरिया मोलासिस मिनरल ब्लक निर्माण सम्बन्धी हिजो एक दिने तालिम दिइएको छ। तालिम उद्घाटन गर्दै तुलसीपुर महानगरपालिकाका मेयर टीकाराम खड्गाले पशुहरूको स्वास्थ्य सुधार, पोषण व्यवस्थापन र उत्पादन वृद्धि गर्न यस्ता तालिमले महत्वपूर्ण योगदान पुर्याउने बताउनु भएको छ। उहाँले पशुपालनलाई आधुनिक र व्यावसायिक बनाउँदै किसानलाई आत्मनिर्भर बनाउन आवश्यक चिप र प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। मेयर खड्गाले स्वस्थ पशुबाट मात्रै दूध, मासु र अन्य उत्पादनमा वृद्धि हुने भएकाले किसानको आय आर्जन समेत बढ़ने उल्लेख गर्नुभएको छ।
1: लुम्बिनी प्रदेश सरकारले पत्रकारिता अध्ययनरत विद्यार्थी तथा पत्रकारहरूका लागि प्रदान गर्दै आएको छात्रवृत्ति सम्बन्धी कार्यविधि संशोधन गरेको तथा छात्रवृत्ति पाइरहेका पत्रकारहरूलाई अन्तत छात्रवृत्ति नदिने भन्दै सूचना सार्वजनिक गरेको विषयप्रति नेपाल पत्रकार महासंघ लुम्बिनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघ लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले हिजो विज्ञप्ति जारी गर्दै पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघसँग कुनै परामर्श नगरी प्रदेश सरकारले एकपक्षीय रूपमा कार्यविधि संशोधन गरेको कदमप्रति गम्भीर आपत्ति प्रकट गर्नुभएको छ। यसअघि कार्यान्वयनमा रहेको व्यवस्थालाई उल्ट्याउने गरी गरिएको संशोधनले पत्रकारिता अध्ययन गरिरहेका तथा अध्ययन गर्न चाहने पत्रकारहरू प्रत्यक्ष प्रभावित भएको महासंघको ठहर छ।
0: र जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहर तथा अत्याधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। विभागका अनुसार कोशी मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी रहने सम्भावना छ। हिजो मात्रै भैरवाको तापक्रम 41 डिग्रीसम्म पुगेको थियो भने नेपालगंजको 40 डिग्री सेल्सियससम्म पुगेको थियो। मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा तीन दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ। विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नलुप्रासी, बर्दाघाट, सुस्ता पश्चिम, पर्सा, बारा, रौतहट, सर्लाई, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ। यसै गरी कञ्चनपुर, कैलाली, नलुप्रासी, बर्दाघाट, सुस्ता पूर्व, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमको अवस्थाबारे जानकारी लिइराख्न अनुरोध गरिएको छ। तातो हावा र तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने जस्ता समस्या देखिन सक्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ। पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै पानी पर्ने सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि विदा हुन्छु।
0: नमस्कार।

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 7 बजेको प्रकृति समय सन्देश, बासी र सडे गलेका खानेकुराहरू नखाऊ।
2: मेरी आमोइनी घट बोलाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
3: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
3: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङटुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
4: हामी कहाँ साल सिस्टो असरा सालको चौका झाल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
5: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुम्रासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9558723894, 9848894।
6: छोराले खोजेको
7: आमाले रोजेको
6: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
7: गृहपति
6: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर,
7: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
6: तुलसीपुरका लागि आधिकारिक विक्रेता
7: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
6: सम्पर्कका लागि फोन
7: 08259075573 र मोबाइल 9808864071।
6: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
7: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 9558725188 र 9848404188।
12: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला, म त हैरान भइसके।
13: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
12: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन, ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
12: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
14: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
12: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
15: सृजना नर्सरी एन्ड एग्रोफार्म।
16: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
17: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
16: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
17: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
16: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9134411448।
18: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
19: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
20: डाक्टर द्वारा उपचार हुने रोगहरू
19: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
20: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
16: बिरामी चेक जाँच हुने मिति अषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
21: अपेक्षा तपाईको कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
22: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम विचार मन्थनमा, म उपेन्द्र बस्नेतको। आज हामी खास गरी देशभर खानेपानी आयोजनाको वर्तमान अवस्था, खानेपानीका सवालमा बनेका नीति नियमहरूको कार्यान्वयनको अवस्था र उनीहरूको क्षमता वृद्धिका लागि राष्ट्रिय साना शहरी खानेपानी महासंघले के गर्दछ भन्ने विषयमा छलफल र बहस गर्दैछ। यसको लागि राष्ट्रिय साना शहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओली हामीसँग हुनुहुन्छ। यहाँलाई स्वागत छ कार्यक्रम चार
23: मन्थनमा।
22: तपाईँहरूको केही समय अघि मात्रै सार्नसभा सम्पन्न भएको छ, राष्ट्रिय साना शहरी खानेपानीको होइन, नीतिगत सवालमा केही निर्णयहरू भएका छन् त्यस्ता के भएको छ?
23: पहिलो कुरा त अब देशको परिस्थिति र अहिलेको हालको सरकार भन्नु न, यो सरकारले गर्नुपर्ने कामहरू नीति नियमदेखि सबै चिजको एउटा खालको मुभमेन्टको लागि अहिलेको अवस्थालाई हेरेर हामीले पहिलो त के हो हाम्रो विधान त छ, विधानलाई हामीले संशोधन र तलसम्म जाने र तलसम्म हामीले उपभोक्ता समितिलाई त्यो विधान त गरेर संरचना बनाउने एउटा यो पहिलो निर्णय छ। दोस्रो हामीले हालसम्मका खानेपानीको अवस्थाको बारेमा नेपाल चिन्तित नभएको र नेपाल सरकारले अहिलेको सरकारले झन् खानेपानीलाई प्रायोरिटीको रूपमा नराखी अहिले मन्त्रालयसम्म तपाईँको एउटा खालको नामै नरहने गरी होइन भौतिक पूर्वाधारतिर लगेर गाभेको छ र यसपछि हामीले उहाँहरूलाई ध्यान आकर्षण गराएका छौँ। पानी प्रायोरिटीको रूपमा राख्नुपर्छ, पानी जीवनसँग जोडिएको चिज हो, पानी न बिनाको तपाईँको कुनै जीवन नै छैन। त्यसकारणले पानीमा छुट्याउने बजेटहरू, पानीमा ल्याउने सुधारहरू, आयोजना विस्तारका लागि तपाईँको लामो समयसम्म 10 वर्षसम्म आयोजना सम्पन्न लागू भएको हुन्छ, सम्पन्न भएको हुन्न, यो विषयमा हामीले सल्लाह सुझाव दिने र हामीले हाम्रो भूमिका चाहिँ महासंघको भूमिका चाहिँ नि पहिरोपी गर्ने, त्यो पहिरोपी गर्ने खालको पनि हामीले एउटा नीतिगत निर्णय गरेका छौँ। र समग्रमा अब देशको अवस्था अहिले कानूनी उसमा उपभोक्ता समिति तपाईँको खारिजी र विघटनको सम्म आएको छ, यसलाई हामीले संशोधन नियमावली संशोधन गरी उपभोक्ता समितिलाई बोलियो अन्त पारदर्शी बनाउने खालको नीति नियमहरू बन्नुपर्छ भन्ने हाम्रो सुझावको रूपमा हामीले नीति यो सुझाव दिने भनेर नीति नियमको लागि हामीले त्यो एउटा निर्णय पनि गरेका छौँ। यस्तै छ
22: भनेको स्थानीय सरकारले चाह्यो भने खानेपानी उपभोक्ता समितिलाई विघटन गर्न सक्छ भन्नु खोज्नु भएको तपाईँले?
23: सक्छ
22: त्यसबाट त्यसलाई मुक्त गर्नु पर्यो तपाईँको जोरदार माग त्यही भएको छ निर्णयबाट होइन त। अब तपाईँ यो राष्ट्रिय साना सहरी खानेपानीको अध्यक्ष भएको करिब करिब 15-16 महिना भइसक्यो। यो अवधिमा तपाईँले खानेपानी आयोजनाका क्षेत्रमा गरेका महत्वपूर्ण कामहरू के हो?
23: पहिलो कुरा त के हो भन्नु चाहिँ नेपाल देशैभरिको अवस्था खानेपानीको अवस्थामा पूर्वदेखि पश्चिमसम्म महेन्द्रगढदेखि काँकडभित्ता इलामसम्मका कुनै पनि खानेपानीहरूमा को अवस्था कस्तो छ भनेरमा देशैभरिको एउटा मेरो आफ्नो अभियान छ। त्यो अभियान हेर्दा खानेपानीको अवस्था दर्दनाक छ। त्यसकारणले यसको विषयमा उपभोक्ताको केही दायित्व छ, सरकारको आफ्नो भूमिका छ, यो निर्वाह गर्नुपर्छ भन्ने खालको अनुभूति भएको छ। दोस्रो कुरा के हो भन्नुहुन्छ भने उपभोक्ता समितिले आफैले सञ्चालन गरेको र व्यवस्थापनको पाटो जिम्मा लगेका आम नागरिकले बनाएको उपभोक्ता समितिहरू संस्थाहरू को गरेको आमदानीको सन्दर्भमा त्यो आमदानी हुन्छ, त्यो आमदानीको सन्दर्भमा 25% आयकर लाग्ने, ब्याज दर 5%, त्यसपछि विद्युत महसुल सिँचाइ बराबर पनि छुट नभएको र यस्तै यस्तै पाँचवटा विषयको एउटा ठूलो महत्वपूर्ण निर्णय हामीले के गरी भन्नुहुन्छ राष्ट्रिय सभाबाट संकल्प पास गरायौं। त्यो संकल्प पास गराउने एउटा ठूलो भूमिका जगप्रसाद शर्मा राष्ट्रिय सभाको सदस्य जगप्रसाद शर्माको ठूलो भूमिका रह्यो र हामीलाई सहयोग गर्नुभयो र त्यो राष्ट्रिय सभाबाट पास भयो र राष्ट्रिय सभाबाट पास भइसकेपछि जेएनजीको आन्दोलन भयो, त्यसपछि सरकार विघटन भयो, नयाँ जनादेश आयो, नयाँ सरकार बन्यो होइन। नयाँ सरकार बनिसकेपछि हामीले के गर्यौँ भने बारम्बार यही कुरालाई के हो भने चाहिँ उपभोक्ता समितिले सञ्चालन गरेका खानेपानी उपभोक्ता समितिहरू सञ्चालन र व्यवस्थापन गरिराखेका छन् त्यसलाई राज्यले बलियो बनाउनुको सट्टा कमजोर बनाउँदै गयो भन्ने खालको भूमिका निर्वाह गरेर प्रतिनिधि सभाका सदस्य सुशान्त वैदिक सिंह अलि नजिकबाट भयौँ। त्यस्तै गरी हामी दाङका मान्य विपिन आचार्यसँग, यस्तै गरी हामीले कमल सुवेदीसँग, यस्तै गरी सबै साथीहरू आएका यताका मान्यजीहरूसँग बसेर छलफल र खानेपानीका विषयमा छलफल गर्यौँ र चान्सवश सुशान्त वैदिक अर्थ टिमको सदस्य पनि हुनुभएको, त्यसमा उहाँले अर्थविज्ञ पनि भएको हुनाले अर्थमन्त्रीसँग अलि नजिक भएर कोर्डिनेसन गरेर उहाँले बजेट विनियोजन गर्ने बेला हामीले के भन्यो भन्नुहुन्छ खानेपानी जस्तो संवेदनशील चिजमा 25% आयकर लगाएको छ, त्यो भने आम नागरिकले उठाएर व्यवस्थापन गरेको ठाउँमा राज्यलाई सहयोग गरेको ठाउँमा यदि पनि त्यो राज्यले उपभोक्ता समितिले गर्दैन त्यो राज्यले गर्नु पर्थ्यो, त्यो ठाउँमा पनि के हो त भने अलिकति बचाएको पैसालाई 25% आयकर लगाएर झन् कमजोर बनाउने अवस्था बन्यो। यदि त्यो कमजोर अवस्था बन्यो भने उपभोक्ता समितिले पैसा किन जम्मा गर्नु पर्यो, किन उठाउनु पर्यो, भोलि कुनै भय परिआयो, कुनै घटना घट्यो, त कोही बाढी पितले फालिदियो भने त्यो राज्यसँग हामीले माग्न जाँदा 1-1.5 वर्ष लाग्छ, त्यो बेला उपभोक्ता आम उपभोक्ताले पनि खान पाउँदैन। तर यो विषयमा अलिक गम्भीरता साथ उहाँलाई हामीले बुझायौँ र त्यो बुझाइसकेपछि उहाँले यसलाई महसुस गर्नुभयो राष्ट्रिय सभाबाट 25% आयकर जो उपभोक्ता समितिलाई लागेको थियो त्यो कर छुट आर्थिक विधेयकमा ल्याउनु भएको छ होइन। त्यस कारणले
22: मैले जसरी ऐन अन्तर्गत दर्ता भएका जो खानेपानी उपभोक्ता समितिहरू छन् अब तिनलाई अब आर्थिक विधेयकमा त्यो कुरा समेटिएपछि अब खानेपानीमाथि लाउँदै आएको सरकारले कर हटाउँछ अब लाग्दैन अब
23: हट्छ त्यो त कानुनी हुने।
22: अब तपाईँले अहिले बुझाउनु खोजेको कुरा सबै नागरिक नबुझ्न पनि सक्छन् होइन, यो ब्याजको कुरा उठिराखेका छन् नि त भनेको यो सरकारको मातहतमा रहेको नगर विकास कोषले सहलगानी खानेपानी आयोजना सम्पन्न गर्नको लागि दिने जो ऋण हो नि त्यसमा 5% कर लगाएको छ भन्नु खोज्नु भएको तपाईँले?
23: ब्याज कर होइन कि ब्याज
22: भनेको ब्याज उसले दिने कुल जुन गर्ने लगानीको 5% उसले ब्याज लिन्छ होइन त मासिक।
23: यसको के छ भने चाहिँ मोडालिटी कस्तो छ भने एसियाली विकास ब्याङ्क एडिबीबाट तपाईँको 1%मा ब्याज आउँछ नेपाल सरकारलाई सस्तो उसमा ब्याज दरमा लगानी गर्छ खानेपानीको सेक्टर नभएर नगरपालिका। त्यसले नगर विकास माध्यमबाट के गर्छ भन्यो भने पहिले त 8% थियो 5% अहिले 5% भएको छ 5% लाउँछ। हाम्रो भनाइ के हो भन्नुहुन्छ भने सरकारले आम नागरिकलाई स्वच्छ सफा पानी खुवाउने दायित्व आफ्नो हो, त्यद्यपि त्यो गर्न सकेको छैन, आर्थिक रूपले कमजोर हो, आम नागरिकले यसको व्यवस्थापन गरेका छन्, तर पनि के हो त भन्नुहुन्छ त्यो बीचमा बसेर महँगो ब्याज आम नागरिकलाई लगाउने होइन, उसलाई होला डलरको हिसाबले कहिले कम कहिले बढी हुन सक्छ, त्यसको मापन गरेर पाँचबाट तीनसम्म ब्याज दर धार्नुपर्छ र त्यो भनेको के हो भने आम नागरिकले स्वच्छ सफा पानी खाँदा सकेसम्म सहुलियत रेटमा त्यही भित्र पनि कर ब्याज दर आदि इत्यादि विद्युत मसुल किन महँगो पार्ने हामी आफै उठाएर व्यवस्थापन गर्न सक्छौँ हामी सञ्चालन गर्छौँ

0: उठाउँदै आएका मागहरू, एउटा खानपानमाथि लगाउँदा आएको आयकर हटाउनु पर्छ, अर्को ब्याज दर घटाउनु पर्छ, अर्को लिप्टिन खाने पानीबाट जुन खानपानी आज पानी सप्लाई गरिन्छ त्यसको विद्युत महसुल घटाउनु पर्छ, अथवा सिंचाइ सरह हुनुपर्छ भन्ने खालको कुरा हो। तिनवटा माग त उठाउनु भएको छैन, तिनवटा मध्ये एउटा माग पूरा भयो, अब
1: पाँचवटा हो हाम्रो, पाँचवटा।
0: अर्को के थियो,
1: अर्को के थियो भन्नु चाहिँ जनसहभागिताको, राज्यले एउटा टंकी बनाउँदा 30% उठाउनु पर्छ, ग्रामीण भेगमा जाँदा 20% सर्वदान गर्नुपर्छ, त्यही ठाउँमा तपाईँको स्वास्थ्यको भवन बनाउँदा 1 रुपियाँ उठाउनु पर्दैन, शिक्षाको भवन बनाउँदा 1 रुपियाँ उठाउनु पर्दैन, सड़क बनाउँदा 1 रुपियाँ उठाउनु पर्दैन, कुनै पनि पूर्वाधार राज्यले विकासका नाममा पूर्वाधार गर्ने बेला त्यहाँ आम नागरिकको अपनत्व हुँदैन, त्यहाँ टोटल रूपमा तपाईँको सरकारको हुन्छ भने एउटा खानेपानी जस्तो संवेदनशील चिजमा के को 20% के को 30% गराउनु पर्यो। त्यसो भने हाम्रोमा के हो भन्नु चाहिँ जनसहभागिताका नाममा यो उठाइर ठूलो खानेपानी सेक्टरलाई मौलिक अधिकारभित्र रहेको खानेपानी जस्तो संवेदनशील चिजलाई आम नागरिकले पैसा उठाएर फेरि पनि त्यो कसको सहभागिता जनाउनु पर्ने एउटा यो हो। अर्को कुरो के भन्दा हामीले नारा धेरै लगायौँ स्वच्छ सफा पनि भनेर, त्यसै स्वच्छ हुँदैन त्यस्तै सफा हुँदैन, त्यसको लागि चाहियो नि इक्विपमेन्ट चाहियो, ब्लिचिङ पाउडर चाहियो। त्यही कारण हामीले के भनेको छ भने ब्लिचिङ पाउडरलाई अर्को देशबाट ल्याउनुपर्छ, एउटा सानो वाटर क्वालिटीको लागि क्युरिफाइड गर्नको लागि हालिने ब्लिचिङ पाउडर अर्को देशबाट ल्याउनुपर्छ, त्यो हाम्रो नेपालमै बनोस्, हाम्रो नेपालमै फ्याक्ट्री बनोस् होइन, त्यो बनिसक्यो भने कमसेकम सहुलियत रेटमा आम उपभोक्ता समितिहरूले खरिद गर्न पाउन्न, दैनिक रूपमा स्वच्छ सफा पनि खान पाउन् भन्ने खालको धारणा हामीले पाँचवटा मागहरू हो हाम्रा। पाँचवटा मागमा पहिलो चाहिँ भएको छ, सम्बोधन भएको छ, यसप्रति हामी नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौँ। अर्को कुरा के छ भन्नुहुन्छ, अहिलेको सरकार मलाई लाग्छ तपाईँको पढे लेखेको हिसाबले अब्बलै छ, राम्रो टिम छ, युवा छ, केही गरम जोस जाँगर छ, तर पनि के हो भन्नुहुन्छ भने कतै कतै मलाई अनुभव भएको के हो भन्नुहुन्छ भने त्यस हिसाबले जे हिसाबले काम गर्नुपर्थ्यो तल उहाँहरूको अनुभव छैन, भूगोलमा उहाँहरू कहिले भिज्नु भएको छैन, उहाँले राजनीति गर्दा पनि भूगोलबाट आउनु भएको छैन, केही केही नेताहरू आउनु भयो होला त समग्र अहिलेका मान्यहरू अहिलेका मन्त्रीजीहरू, तर भूगोल उहाँलाई थाहै छैन, भूगोलको वस्तुस्थिति के छ, आम नागरिकले कसरी पानी खाएका छन्, त्यहाँको व्यवस्थापन कसरी भएको छ, आम उपभोक्ताले कसरी सञ्चालन गरेका छन् भन्न खोजेको कुरा के हो भन्नुहुन्छ भने गुगल उहाँले सर्च गर्नुहुन्छ, गुगलबाट उहाँले धेरै कुरालाई तपाईँको यो देशलाई बनाउँछु भन्ने परिकल्पना गर्नुभएको छ, अत्याधिक राम्रो कुरा हो, तर के हो भन्नुहुन्छ भने वस्तुस्थिति नबुझेर गुगललाई मात्रै टेकेर जानुभयो भने अमेरिका परेको पढाइहरूले आज नेपालमा आएर त्यही काम गर्छु भन्ने अवस्थाको सिर्जना भयो भने त्यो मिल्दैन। मैले तपाईँलाई एउटै उदाहरण दिएँ, एउटा डाक्टरले एमबीबीएस गर्छ, एमबीबीएस गरेको डाक्टरले विदेशमा के गर्छ भनेर नयाँ चिजको सर्च गर्छ, नयाँ चिजको अनुसन्धान गर्छ, र उसले के गर्छ भन्नुहुन्छ भने त्यो 2 वर्षसम्म तपाईँको के गर्छ भने नयाँ चिजको नयाँ अनुसन्धान गरेर राज्यलाई बुझाउँछ, मैले यो सर्च गरेँ है, यो अनुसन्धान गरेँ है भनेर। हाम्रो देशमा के हुन्छ थाहा छ, एमबीबीएस गर्यो भने त्यो सबैभन्दा पहिले कहाँ जानुहुन्छ, विगत ठाउँमा 2 वर्ष त्यहाँ काम गर्नुपर्छ, जहाँ कि पिउनले चलाएको हुन्छ, त्यहाँ प्रविधिका कुरा छोड्नुहोस्, एउटा पिउनले हात नाफेर जरुर यति छ है भनेर भन्ने ठाउँमा पुर्याइदिन्छ, र त्यो मान्छे के जान्छ भने त्यो डाक्टर 2 वर्ष त्यहाँ जान्छ र आफूले पढाएको पढ्ने चिज पनि भुलेर आउँछ, त्यहाँ कुनै इक्विपमेन्ट हुँदैन, त्यसै 2 वर्षपछि मात्रै त्यसले एमडी गर्न पाउँछ। भन्न खोजेको कुरा के हो त भने भूगोल कस्तो छ भनेर त्यहाँ पठाउँछ, त्यहाँको वस्तुस्थिति के छ भनेर प्र्याक्टिकल गर्न पठाउँछ, तर त्यो प्र्याक्टिकल र तपाईँको यहाँको पढाइको म्याच खाँछ कि छैन त भन्दा त्यो अध्ययन गर्नुपर्छ। त्यसो भने हाम्रो नेपालको सन्दर्भ हेर्नुहुन्छ भने अहिले पनि अलि राम्रो ठाउँ छ भने, व्यवसाय ठाउँ छ भने बाहिर मान्छे जुत्ता खोलेर भित्र पस्छ, मलाई केही भन्छ कि त्यहाँ फोहोर लाग्छ कि भन्ने खालको अवस्थाको समाज छ। त्यस कारणले तलसम्म भूगोल उहाँहरूले भूगोलको अध्ययन छैन, त्यो भूगोलको अध्ययन अनुसन्धान गरेर गुगलमा लग्नुभयो भने यो देश मलाई लाग्छ 5 वर्षमा राम्रो बनाउन सक्नुहुन्छ भन्छ। त्यो हाम्रो भूमिका के हो भने चाहिँ हामी त सामाजिक सेवामा लागेको छौँ, सामाजिक सेवामा लाग्दा हामीले गर्ने दायित्व पूर्वको काम।
0: तपाईँले भने जस्तै अहिले गएका नयाँ मान्यहरूलाई उहाँलाई नयाँ प्रविधिमा अलिक ज्ञान छ, गुगलमा उहाँ अलिक बढी खेल्नुहुन्छ, तर तल ग्रामीण भेगमा गएर भूगोल अवस्था बुझ्दाखेरि उहाँलाई कम ज्ञान हुन सक्छ भन्नु खोज्नु भएको तपाईँ।

0: त्यो हुँदाखेरि काममा डिसब्यालेन्स हुन्छ होइन. तर तपाईँहरूले उहाँहरूसँगलाई उहाँहरूलाई भेटेर तपाईँले आफ्नो कुरा राख्नै सक्नुहुन्न, त्यति ग्याप छ तपाईँहरू सामाजिक उत्तरदायित्वको लागि लडेका अभियानमा लागेका व्यक्ति र राजनीति निर्माण तहमा गएका बीचमा त धेरै ठूलो खाडल छ नि भेट हुने कहिले.
1: यो त के छ भन्नुहुन्छ भने बीचमा बिचौलिया, ठूलो बिचौलियाको देश बिचौलियाले चलाएको होइन. त्यस कारणले सामाजिक कोही आत्मैदेखि म यो सामाजिक काम गर्छु भन्ने मान्छेको अपेला नहुने इज्जत होइन कि अपेला नहुने ठाउँ हो यो. त्यस कारणले तपाईँले भनेको यथार्थ हो, ग्याप छ. कतिपय साथीहरू हाम्रै महासंघका साथीहरू लिडरसिप गरेर 20 वर्ष लिडरसिप गरेर बसेका छन्, एनजिओ आइएनजिओबाट पैसा लगाएर तिनको हिनामिना भएर त्यहाँभित्रको पैसा हेर्नुहुन्छ भने लाखौं होइन करोड़ रुपियाँको कारोबार भएको छ, त्यो सामाजिक दायित्वभित्र परेको छैन. त्यस कारणले सबैलाई हेर्ने दृष्टिकोण त्यहीँनिर राखिन्छ. सामाजिक कामका नाममा एनजिओ आइएनजिओलाई बधाएर पैसा खाइराखेका छन्, त्यस कारणले त्यो पैसा खाइराखेका मान्छे यिनीहरू पनि यस्तै हुन् भन्ने खालको दृष्टिकोण जो सामाजिक दायित्व बोकेका मान्छेहरू छन् तिनीहरूलाई पनि त्यो परेको हुनाले सरकारको र तपाईँको सामाजिक काम गर्ने मान्छेहरूको दूरी बढेको हो पहिलो कुरा. दोस्रो कुरा के हो भन्नुहुन्छ भने मेरै सन्दर्भमा म 17-18 महिना भयो मैले एक वर्षको आफ्नो एक्सर्साइज आफ्नै मेहनत मैले जति काम गरेँ आज मैले ठूल्ठूला उपलब्धि गरेको छु. नेपालमा खानेपानी सेक्टरमा कहिल्यै नभएका काम गरेको छु मैले एक वर्षको बीचमा कहिल्यै नभएका काम. राष्ट्रिय सभाबाट अहिलेसम्म तपाईँ कुनै कानून दर्ज भएको थिएन, कानूनमा हाम्रा खानेपानीका मुद्दा दर्ज भएको थिएन, त्यो गरियो. अहिले पनि हेर्नुहुन्छ 25% आयकर छुट गराउँदा आम उपभोक्ताले उठाएको करोडौं पैसा उपभोक्ता समिति रहन्छ र त्यो उपभोक्ता समितिले अब के भन्छ आम नागरिकलाई व्यवस्थापनको लागि त्यो पैसा त्यहाँ खर्च गर्छ. यिनी ठूला काम छन्. त्यसै गरी मैले देशैभरिको एउटा संकलन गरेको छु अवस्था कस्तो छ भनेर. तर त्यो गर्दा मेरो आफ्नो आर्थिक रूपमा हेर्नुहुन्छ भने मैले एक वर्षको प्रणमा 13,65,000 मैले एक वर्षको प्रणमा मेरो 13,65,000 खर्च भएको छ. मूल्यले त भन्दैनन् यसले कहीँ न कहीँबाट ल्याउँछ खान्छ. म खानको लागि गएको होइन, म सामाजिक रूपान्तरण गर्नको लागि समाजलाई परिवर्तन गर्नुपर्छ, समाजमा भएका कुकृतिलाई अन्त्य गर्नुपर्छ र यो समाजमा हामीले गर्ने दायित्व हामीले बोकेको दायित्व जो छ त्यो दायित्व पूरा गर्नुपर्छ भनेर म आज देशैभरि लागेको छु. म आज मात्रै फेरि नेपालगञ्ज जाँदैछु, म महेन्द्रसम्म पुग्दैछु खानपानीको अवस्था के छ भनेर. तर यो बुझाउन जरुरी छ. मैले भने नि यो पनि अहिले के हो भन्नुहुन्छ भने 25% आयकर बुझाएरै भएको. यद्यपि अर्को महासंघले मैले एक दिन गएर एउटा नारा जुलुस लगाएर एउटा ब्यानर बनाएर माइती गर्मनेलामा देखाउनुभयो, रंगमञ्च गर्नुभयो, 20 वर्षमा उहाँले देख्नु भएन. 10 बजे गएर अहिले के भन्नुहुन्छ भने यो महासंघले फेडरेसनले मात्रै गरियो हामीले गर्यौं. अहिलेको सरकारले बालेन प्रधानमन्त्रीको सरकारले यस्ता पाजी कुनै आन्दोलनको औचित्य राख्दैन. उसले कत्रा कत्रा आन्दोलन पार्टीले गरेका आन्दोलनको त महत्व छैन भने
0: तपाईँहरूले अधिकारका कुरा मात्रै गरिराख्नुहुन्छ. अर्थात् तपाईँ जस्तै अभियानकर्ताहरूले मात्रै अधिकार कुरा गर्नुहुन्छ कि कर्तव्यको कुराहरू खासै त्यति चर्चामा आउँदैन. तपाईँलाई भन्नुपर्दाखेरि यस्ता खानेपानी आइदिनाहरू छन् जहाँ तपाईँको करोड़ौं पैसा खातामा जम्मा छ, त्यो आर्थिक पारदर्शिता छैन त्यसमा, उनको क्षमता अभिवृद्धिको कुरा छैन, सरसफाई जनचेतनामूलक कार्यक्रमहरू छैनन् त्यहाँ, स्वच्छ सफा पानी पुर्याउने कुरामा उहाँको ध्यान छैन, मात्रै पानी मात्र पिर्ने कुरा छ साँझ या बिहान के गरेर हुन्छ अथवा ट्याङ्कबाट पानी खपट के अरे खन्याएर हुन्छ, स्वच्छ सफा भन्ने खालको कुरा छैन. सरकारले बनाएको खानेपानी तथा सरसफाई ऐन 2079 यदि कुनै पनि नागरिक कुनै पनि उपभोक्ता कुनै आयोजना क्षेत्रबाट गएको पानीका कारण बिरामी भयो उसको शारीरिकमा क्षति भयो भने क्षतिपूर्ति भराउनु पर्ने त्यसको कानून व्यवस्था छ. तर यसको अभ्यास गरिसक्नु पाइँदैन. यस्तो कानून हुँदाहुँदै पनि किन यो कार्यान्वयनमा गइराखे अवस्था छैन?
1: तपाईँले एकदम राम्रो प्रश्न उठाउनु भएको छ, यो एकदम सान्दर्भिक हो. मैले भने उपभोक्ता समिति पनि कस्तो भयो भने स्वायत्त संस्था, हामीलाई कसैले केही गर्नुहुन्न, हामी आफैमा तपाईँको जे गरे पनि हाम्रो डिसिजन छ. अहिले हेर्नुहुन्छ निदाङकै खानेपानीको अवस्था हेर्नु भने त्यो अवस्थामा छ, त्यो देशैभरिको अवस्था हो. हामीले भनेका के छ भन्नुहुन्छ भने उपभोक्तालाई पनि गार्जियनसिप र मोनिटरको अति आवश्यक छ. कैयौं खानेपानी संस्थाहरू के छन् भने साधारण सभा नगरेर बसेका छन्, कैयौं खानेपानी उपभोक्ता समितिहरू किन करोड़ रुपियाँको कारोबार गर्दा पनि तपाईँको त्यो तपाईँ टेन्डर प्रक्रियामा गएका छैनन्, कैयौं उपभोक्ता समितिहरू बिना निर्णयका नीतिगत निर्णय नगरेर अगाडि बढेका छन्।
0: यो विषयमा तपाईँले किन कुरा उठाउनु?
1: मैले उठाउँदैछु, तपाईँले प्रश्न गर्नुभयो उठाउँदैछु, यही नै हो. हामीले त्यहाँ पनि भनेका छौँ उपभोक्ता समितिलाई के भनेका छौँ भन्नुहुन्छ, तपाईँको पारदर्शिता र नियमित रूपमा तपाईँको साधारण सभा गराउनुहोस्, यदि साधारण सभा गराउनुहुन्न भने हामीले नै चिठी लेख्छौँ, स्थानीय तहलाई यो खानेपानी उपभोक्ता समिति तुरन्त यसमा जाँचबुझ गर्नुहोस् र निगरानी गर्नुहोस्, यति गर्नुभएन भने यो खानेपानी उपभोक्ता समिति धराशायी हुन्छ भनेर हामी चिठी पनि लेख्नेवाला छौँ। किन भन्नुहुन्छ भने हाम्रो दुइटै पर्व पहिरो बिग्रियो, हाम्रो संस्था बोलियो बनाउने, संस्था बोलियो भने हाम्रो नागरिकले खान पाउँछ। कतिपय ठाउँमा यस्ता छन् कि उपभोक्ता समिति बन्यौँ त हाम्रो आफ्नो सम्पत्ति हो, हामीले जे गरे पनि हुन्छ भन्ने खालको मनोविज्ञान पनि छ यो उपभोक्ता समितिमा। कयौं समितिहरू यस्ता छन् पहाड़ देशेर व्यवस्थित हुनुहुन्छ भने यतिसम्म उसले आफ्नो भत्ता पनि खाएको छ। कतिपय संगठन यस्ता छन् कि महिनामा तपाईँको 20-10-15 बैठक पनि बस्दिन्छन्। मैले भन्न खोजेको कुरा
0: भत्ता खानको लागि
1: मैले भन्न खोजेको कुरा के हो भने आम रूपमा के हो भन्नुहुन्छ भने उपभोक्ता संगठन व्यवस्थापन पारदर्शी मैले अघि भनेको छु नि व्यवस्थित र पारदर्शी गर्ने दायित्व नेपाल सरकारको हो, यो स्थानीय तहलाई दिएको छ जिम्मेवारी। अहिले स्थानीय तहका केही प्रमुखहरू पनि के भने मुखदर्शक भएर बसेका छन्, आफ्नो मान्छे हुँदा जे पनि सहेर भइसकेका छन्, आफ्नो विपक्ति हुने बित्तिकै तपाईँ राम्रो काम गरेको छ भने विघटन गर्ने अवस्थामा पुगेको छ। त्यस कारण यो चिजले के हुँदैन भन्नु चाहिँ नियम कानून ऐनलाई पालना ठिक ढङ्गले पालना हुन नसक्नुको एउटा यो कारण हो। त्यस कारणले हामीले के भनेको छौँ अब प्रत्येक स्थानीय तहलाई हामीले हाम्रो अनुरोध के हो भन्नुहुन्छ भने तपाईँहरूको माचानमा तपाईँहरूको जिम्मेवारी छ, त्यस कारणले त्यो जिम्मेवारी पूरा गर्नुहोस्। तपाईँहरूको दायित्व छ ऐन बनाउने, कानून बनाउने, तपाईँहरूको दायित्व बनाउनु भएको छ, त्यो ऐन कानून बनाइसकेपछि त्यसलाई व्यवस्थित रूपमा आफ्नो निगरानी मोनिटर गर्नुहोस्। उपभोक्ता समितिले चलाउँछ तर चलाउने कुरामा के हो त भन्नुहुन्छ भने पारदर्शी भएको छैन, व्यवस्थित ढङ्गले भने आम नागरिकले पानी खान पाएको छैन, त्यस कारण त्यो कुराको राज्यको दायित्व हो, त्यस कारणले तपाईँले यो मोनिटर गर्नुपर्छ भनेर हामीले गरेको छौँ। यद्यपि त्यो कुरा अब हामी तुरन्तै महासंघको तर्फबाट मैले के भन्छ आम नागरिकलाई आम उपभोक्ता समितिका नागरिकको प्रतिनिधित्व गरेका उपभोक्ता समिति छन् पारदर्शीतिर व्यवस्थित हुनुहोस्, तपाईँलाई पर्ने जिम्मेवारी कुनै पनि तपाईँको आइपर्ने अप्ठ्यारो महासंघ तपाईँसँग साथमा छ, तर उपभोक्ता आम नागरिकले पठाएको स्वच्छ सफा पानी खानको लागि बनाएको उपभोक्ता समितिलाई तपाईँहरू आफ्नो मनपरी ढङ्गले आफ्नो हिसाब किताबको पारदर्शितामा आम नागरिकले पानी खान नपाउनु त्यसको व्यवस्थापनको बाटो जिम्मेवारी लिन नसक्नु हो भने तपाईँहरूलाई सिधै सिधै गर्नुहुने महासंघले नै चिठी लेखेर तपाईँको यहाँ यहाँ यो भएको छ यो कतिकारले तपाईँले तपाईँको नगरपालिकाले गरेन भनेर चिठी लेख्ने अवस्था हुन्छ। त्यस कारणले हाम्रो दुइटै भूमिका
0: उपभोक्ताको लागि त तपाईँका सूचना आउनु पर्यो नि त, त्यहाँका उपभोक्ताहरूले तपाईँलाई त्यो खानेपानी उपभोक्ता समितिभित्र भएको विधिका विषयमा लेखेर त पठाउनु पर्यो नि तपाईँलाई।
1: यस्तो छ मैले भने नि आम नागरिक कहाँ जाँदा नागरिक अभियानका जाँदा सबैले आफ्ना गुनासोहरू राख्छ, घराई जाँदा घराई राख्छन्, तुलसीपुर जाँदा तुलसीपुर राख्छन्, इलाम जाँदा इलाम राख्छन्, महेन्द्रनगर जाँदा महेन्द्रनगर राख्छन्। हामी कोही तपाईँको उपभोक्ता समितिसँग बसेर हामीले फोटो खिचाउने होइन नि त, हामीले आम नागरिक उपभोक्तासँग तपाईँको पानीको व्यवस्थापन कस्तो छ, कसरी पानी खुवाइराख्नु भएको छ, तपाईँहरूले पानी खान पाउनु भएको छ, तपाईँ पारदर्शी त के लाग्छ तपाईँहरूलाई, त्यहाँबाट हुन्छ नि आउने। त्यस कारण त्यो कुरा पनि हामीले गर्छौँ। मैले समग्रमा के भने भन्नुहुन्छ भने उपभोक्ता समितिले आफ्नो दायित्व पूरा गर्नुपर्छ, अनिवार्य रूपमा गर्नुपर्छ। यद्यपि त्यो गरेन भने स्थानीय सरकार छ भोलि खारिजेर विघटनको अवस्था आयो भने महासंघ केही पनि बोल्दैन। अहिले पनि हामीले गोर्खाको खानेपानीको विषयमा महासंघ आफै लड्दैछ मुद्दा, हाम्रो छात्र संगठन के को लागि हो, यसैको लागि हो, राम्रो काम भइरहेको छ, राम्रो व्यवस्थित भइरहेको छ, त्यहाँ मेयरलाई चित्त बुझेन भनेर विघटन गर्नुभएको छ, त्यसको लागि हामी आफै महासंघ लडिरहेछौँ। कुनै ठाउँमा हामीले यस्तो दिन आउँछ हेर्नुहोस् उपभोक्ता समितिलाई नै विघटन गर्नु भन्ने दिन आउँछ, यो होइन कि हामी महासंघका नाममा तपाईँको कतै एउटा उपभोक्ता हाम्रो सदस्य हो भने त्यसले गरेका क्रियाकलापलाई ढाकछोप गर्दै हिँड्ने खालको म महासंघ पनि होइन, म त्यसको लिडरसिप पनि होइन। त्यस कारणले हाम्रो भूमिका के हो भने पुलको भूमिका हो, राज्यलाई बुझाउनुपर्छ, आम उपभोक्ताले स्वच्छ सफा पानी खानुपर्छ, उपभोक्ता समिति र पारदर्शी र व्यवस्थित हुनुपर्छ भन्ने हाम्रो माग हो।
0: रेडियोमा आएर आफ्नो महत्वपूर्ण समय दिनुभएको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: रेडियो प्रकृति एफएमलाई पनि धेरै धेरै धन्यवाद। अब सवालमा विषयवस्तुमा खानेपानीका सबै चिजमा आम नागरिकले बुझ्ने गरी प्रश्न गर्नुहुन्छ, त्यो प्रश्नप्रति हामीले जवाब दिन पाउँदा आम नागरिकले सुन्न पाउँछ, यसप्रति रेडियो प्रकृतिका सम्पूर्ण परिवारलाई महासंघद्वारा धेरै धेरै धन्यवाद।
0: धन्यवाद। राष्ट्रिय साना शहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीसँग गरेको छलफलसँगै आजको विचार मन्थनको समय सकिएको छ। म पनि बिदा हुन्छु, नमस्कार।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
3: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो। यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
3: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9558861051 र 9558861052।
5: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
5: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
5: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
7: खुशीको खबर,
8: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।
7: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
3: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकाय तर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ, फोन नम्बर 0825203016 र मोबाइल नम्बर 9847636596।
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
11: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
12: 2082 सालको एसी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
11: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
12: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
11: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
12: अन्य विस्तृत जानकारी का लागि विद्यालय प्रशासन में बिहान 9 बजे देखि साँझ 3 बजे सम्म सम्पर्क राख्न सक्नुहुनेछ।
11: सम्पर्क घोराई 9857830715
12: तुलसीपुर 9857861051
11: लमही 9857850707
12: गोर्खा स्कूल डान्स गुणस्तरीय शिक्षा को उत्कृष्ट गन्तव्य।
13: तपाईको बगैचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
14: सृजना नर्सरी एण्ड एग्रोफार्म।
13: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
14: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
13: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
14: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
13: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9857820178 र 9114411448।
15: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
14: भर्ना खुल्यो।
13: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर डाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ डाङ, फोन नम्बर 0825209555। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
13: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
14: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
16: हो त नि, कुन चाहिँ बदमासी आएको सरकारी छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
17: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जितेर यसको सरसफाई गरौँ है।
16: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
17: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
16: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
17: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
16: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर डाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9857821524 र 9857229915।
18: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
19: डाक्टर द्वारा उपचार हुने रोगहरू
18: छारी रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
19: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
13: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुका सम्म।
12: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
13: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
14: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
13: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9558821568, 9435060 र 9490585816।
20: रक्तदान जीवनदान,
21: महादान रक्तदान, रक्तदान गरी गरौं
19: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: मिति यही जेठ 30 गते शनिबार,
19: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर 6 रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849090000 र 9558454880।
22: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।
23: रक्त

0: कक्षा एघारमा भर्ना खुल्यो।
1: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा एघारका लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 98449505052 र 98578222504।

0: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
1: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
0: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
0: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
2: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
0: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747060011 र 9585748406001।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
4: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
5: ViaNet।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर
3: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना चल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452279774 सेवा गर्ने मौका दिनुहोस्
4: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी हाच्छेउ आइरहने नाक चिलाउने गन्ध वासना थाहा नपाउने नाक बन्द हुने सिगान बगिरहने रुघाखोकी धेरै लाग्ने पिनास भएको नाकबाट रगत आउने नाकमा मासु पलाएको कान सम्बन्धी चक्कर आउने कान चिलाउने कान कराउने रगत आउने कान पाकिरहने दुख्ने समस्या कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ घाँटी सम्बन्धी थाइरोइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म
4: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ
5: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904 मोबाइल नम्बर 98-699-77-735 र 98-578-58-2-86
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नशा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरचन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
11: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98-578-20-756
12: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
13: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
12: 10 बेड आईसीयू सेवा,
13: 10 बेड एनआईसीयू सेवा,
12: 10 बेड एसडीयू सेवा,
13: नर्मल डेलिभरी तथा सीएस सेवा,
12: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
13: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
12: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
14: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-041-29।
15: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
16: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: रक्तदान जीवन दान
2: महादान रक्तदान रक्तदान गरी करूं जीवन दान।
3: रक्तदान जीवन दान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: मिति यही जेठ 30 गते शनिबार,
3: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858854880।
5: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
1: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
1: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
0: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
1: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847644683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
2: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
3: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसकेमा त कहीँ गए सन्चो हुन्न भने
2: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
1: अर्थोडन्टिस्ट डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
0: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
1: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747806011 र 9858740601।
8: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: ശ്രീലിച്ച വലിയ പൊർക്കത്തിൽ
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
2: रक्तदान जीवनदान
3: महादान रक्तदान रक्तदान गरी गरौं जीवनदान।
4: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: मिति यही जेठ 30 गते शनिबार,
4: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ, दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858854880।
6: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
1: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
2: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 98478536596 कक्षा 11
2: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा 11 लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 98449050552 र 98578222504।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर राष्ट्रपा सभापति लामिछाने आज काठमाडौँ फर्किने परराष्ट्र मन्त्री खनाल भने दिल्ली जाने व्यापार लगानी कनेक्टिभिटी ऊर्जा लगायत विषयमा छलफल हुने हिमाली र पहाड़ी भेगमा वर्षा तथा तराईमा गर्मीसँगै तातो लहरको जोखिम सावधानी अपनाउन आग्रह ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाइयो प्रतिवेदन नभएर साँचो मात्रै बुझेको मन्त्रालयको भनाई एआई को तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको एन्थ्रोपिक कम्पनीको भनाई समयमै आवश्यक नियम र कानूनी व्यवस्था बनाउन सुझाव र चौथो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगितामा सेमी फाइनल र फाइनलका खेल आज नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ आजै परराष्ट्र मन्त्री सुशील खनाल तीन दिने औपचारिक भारत भ्रमणमा नयाँ दिल्ली जाँदै हुनुहुन्छ परराष्ट्र मन्त्रालयले मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको छ भ्रमणका क्रममा भोलि हैदराबाद हाउसमा उहाँको भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ भेटमा दुवै पक्षले व्यापार लगानी कनेक्टिभिटी ऊर्जा तथा जनस्तरको सम्बन्ध लगायत क्षेत्रहरूमा सहकार्य बढ़ाउने उद्देश्यसहित पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ भारतीय समकक्षी डाक्टर एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल नयाँ दिल्ली जान लाग्नु भएको हो जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहर हीट वेव तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् विभागका अनुसार कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र त्योभन्दा बढ़ी रहने सम्भावना छ हिजो भैरवाको तापक्रम 41 डिग्री र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस रहेको थियो मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा तीन दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने कमजोरी हुने बढ़ी तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा बाउडिने चक्कर आउने बेहोस हुने मांसपेशीहरू दुख्ने बान्ता हुने लगायतका लक्षण देखिन सक्ने भएकाले त्यसबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घर बाहिर ननिस्कन बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न हल्का रंगका खुकुला कपड़ा लगाउन प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा स्वास्थ्यकर खाना मात्र खान सुझाव दिएको छ साथै खेतबारी तथा अरू बाहिर काम बिहान वा साँझको चिसो समयमा गर्न बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिए नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अरू हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको नेपाल तर्फका संयोजक डाक्टर भेष बहादुर थापाले ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनु भएको छ संयोजक थापाले आफ्नो स्वास्थ्य र उमेरका कारण देखाउँदै परराष्ट्र मन्त्री शिशिर खनालको समुपस्थितिमा परराष्ट्र सचिव अमृत बहादुर राईलाई हिजो दराजको साँचो हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ केही संचार माध्यममा ईपीजी प्रतिवेदन नै मन्त्रालयले बुझेको जस्तो सन्देश जाने गरी सार्वजनिक विषयप्रति मन्त्रालयले चासो व्यक्त गर्दै प्रतिवेदन राखेको दराजको साँचो मात्रै बुझेको स्पष्ट पारेको छ। नेपाल र भारत बीचको समस्याका बारेमा अध्ययन गरी समाधानका उपाय खोज्न संयुक्त रूपमा प्रबुद्ध व्यक्तिहरूको समूह गठन गरिएको थियो। 10 वर्ष अघि नेपाल र भारतले यो समूह गठन गरी 2 वर्षसम्म अध्ययन गरी समूहले प्रतिवेदन तयार गरेको थियो। प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्नुपर्ने प्रावधान भए पनि अहिलेसम्म दुवै देशका प्रधानमन्त्रीले बुझेका छैनन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबर सँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
3: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
4: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
4: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
3: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सिधा कुरा प्रष्ट विचार हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विश्व वातावरण दिवस 2026 आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारा सहित सप्ताहव्यापी रूपमा मनाउन लागि हो। दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृति मैत्री विकास प्रवर्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागि जानकारी दिनुभयो। विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। सिरहामा माध्यमिक शिक्षा परीक्षा एसईईमा चिट चोर्ने प्रयोग गरिएको आरोपमा बरामद गरिएका 496 वटा मोबाइल फोन र 5 वटा स्मार्ट वाच नष्ट गरिएको छ। गएको चैतमा सम्पन्न एसई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट 7 वटा आइफोन, 489 वटा विभिन्न कम्पनीका एण्ड्रोइड मोबाइल र 5 वटा स्मार्ट वाच बरामद गरिएको थियो। ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै हिजो पानीमा राखेर नष्ट गरिएको हो। बरामद गरिएका उपकरणको अनुमानित बजार मूल्य 1 करोड़ रूपियाँ भन्दा बढ़ी रहेको छ। केही अभिभावकले जरिवाना लिएर एकपटकका लागि मोबाइल फिर्ता दिनुपर्ने माग गरेका थिए, तर सम्बन्धित निकायले परीक्षा मर्यादा कायम राख्नका लागि ती उपकरणको नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता एआई विकास गरिरहेको विश्वकै अग्रणी कम्पनी मध्ये एक एन्थ्रोपिकका सह संस्थापक ज्याक क्लार्कले एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको बताउनु भएको छ। अहिले एआई उद्योगसँग गति बढ़ाउने ग्यास पेडल भए पनि आवश्यक पर्दा रोक्न वा सुस्त बनाउन सक्ने ब्रेक पेडल नभएको वहाँको भनाइ छ। बीबीसीसँगको कुराकानीमा क्लार्कले केही वर्षभित्र एआई प्रविधिले मानवको प्रत्यक्ष सहयोग बिना आफ्नै प्रणालीलाई विकास गर्न सक्ने अवस्था आउन सक्ने बताउनुभयो। वहाँका अनुसार एन्थ्रोपीको च्याट बोट क्लाउड संचालनका लागि प्रयोग हुने कोड मध्ये अहिले करिब 80% कोड एआईले आफै लेखिरहेको छ। आउँदो दुई वर्षभित्र यो संख्या 100% पुग्न सक्ने उहाँको भनाइ छ। यदि एआईले आफ्नै कोड आफै लेख्ने र सुधार गर्न थाल्यो भने त्यसको प्रभाव केवल प्रविधि क्षेत्रमा मात्र सीमित नहुने क्लार्कको भनाइ छ। यसले अर्थतन्त्र, रोजगारी र समाजको संरचनामै ठूलो परिवर्तन ल्याउन सक्ने भएकाले सरकार र समाजले समयमै आवश्यक नियम र कानूनी व्यवस्था बनाउनु पर्ने उहाँले बताउनु भएको छ। क्लार्कले एआईको विकासलाई 100 वर्ष अघिको तेल उद्योगसँग तुलना गर्नुभएको छ। तेल उद्योग तीव्र रूपमा विस्तार हुँदा त्यसलाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न नियम तथा नियामक निकाय बनाइए, जस्तै एआईका लागि पनि त्यस्तै नीति र नियमन आवश्यक पर्ने उहाँको भनाइ छ। एआईका कारण रोजगारीमा असर पर्ने भन्दै उहाँले चिन्ता पनि जनाउनु भएको छ। अब खेल खबर। चौथो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगिता काठमाडौँको च्यासल ललितपुरको च्यासलमा चलिरहेको छ। हिजोदेखि शुरू भएको प्रतियोगिताको लीग चरणमा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी 7 टोलीले प्रतिस्पर्धा गरेका थिए। नेपाल डोरी तान संघका महासचिव विमल पौडेलका अनुसार लीग चरणको प्रतिस्पर्धाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कोशी प्रदेश र लुम्बिनी प्रदेश सेमी फाइनलमा प्रवेश गरेका छन्। संघको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत आज बिहान 11 बजेदेखि सेमी फाइनल खेल सञ्चालन हुनेछ। पहिलो सेमी फाइनलमा कोशी प्रदेश र सशस्त्र प्रहरी बल बीच हुँदैछ भने दोस्रो सेमी फाइनल लुम्बिनी प्रदेश र नेपाल प्रहरी बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल पनि आजै हुने आयोजकले जनाएको छ। विजेता टोलीले 1,00,000 रूपियाँ र उपविजेताले 50,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसअघि सम्पन्न तेस्रो संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा सभापति लामिछाने आज काठमाडौँ फर्किने, परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, व्यापार लगानी, कनेक्टिभिटी, ऊर्जा लगायत विषयमा छलफल हुने। हिमाली र पहाड़ी भेगमा वर्षा तथा तराईमा गर्मीसँगै तातो लहरको जोखिम, सावधानी अप्नाउन आग्रह। ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाइयो, प्रतिवेदन नभएर साँचो मात्रै बुझेको मन्त्रालयको भनाई। एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको एन्थ्रोपिक कम्पनीको भनाई, समयमै आवश्यक नियम र कानूनी व्यवस्था बनाउन सुझाव। र चौथो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगितामा सेमी फाइनल र फाइनलका खेल आज।
6: Nepal.

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 एमबीपीएस केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् ViaNet अब सबै कनेक्टेड
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
3: ViaNet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र स्त्री तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गोलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
8: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
10: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारे रोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98-228-041-29
5: खुसीको खबर तपाईँहरूकै चिर

0: ಜಿದ್ದಿದ್ದ ಘಟೈ ಭಾಳ ಸಂಪರ್ಕ ಅಜಿಲಿಕ್ಕ ಮಾತ್ರ ರುದಾಸ್ ರೂಬೀಸ್ ಮಾ ಉಪಲಬ್ಧ
1: ಹರ ಘರ್ ಮಾ ಹಿಂದಿರಿ।
2: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
3: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
4: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
5: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
7: के भो बोलादै, के गुनगुनाइरहेको?
6: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
7: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
6: यति सजिलै?
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
8: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
9: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
10: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
11: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
10: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
11: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
12: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
13: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
12: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
13: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
11: हामी कहाँ साल, चिसौ, असना, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857723894, 9847314894।
14: छोराले खोजेको
15: आमाले रोजेको
14: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग,
15: गृहपति
14: माइलो दाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त थान खुसीको खबर,
15: नवरत्न भोग, गृहपति, माइलो दाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
14: का लागि आधिकारिक विक्रेता
15: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।

0: का लागि फोन
1: 08250753 र मोबाइल 9808640071
0: दुबै मिलेर नवरत्न भोग गृहपति माइलो दाई
1: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्।
2: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा।
3: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848306627 र 9825227062।
2: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
4: खुशीको खबर।
5: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822186576।
4: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
7: किसानहरूका लागि खुशीको खबर।
8: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
9: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
11: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
8: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9435-27695 र 9810-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
12: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहीमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
13: 2082 सालको एसडी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
12: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूह का लागि 2.8 र व्यवस्थापन समूह का लागि 2.4 आवश्यक पर्ने छ। इन्टरनेट बाट निकालिएको ग्रेड सिट बाट आवेदन दिन सकिने छ।
13: सामुदायिक विद्यालय का विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
12: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
13: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
12: सम्पर्क घोराई 98578 30 715,
13: तुलसीपुर 98578 61 51,
12: लमही 98578 50 707।
13: गोर्खा स्कूल डान्स गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: रक्तदान जीवनदान
4: महादान रक्तदान रक्तदान गरी गरौं
2: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारि रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: मिति यही जेठ 30 गते शनिबार,
2: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858754880।
6: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा भर्ना खुल्यो।
1: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा म्यानेजमेन्ट एजुकेशन ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ फोन नम्बर 0825 2016 र मोबाइल नम्बर 9847 36 596।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी, हाथ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ, घाँटी सम्बन्धी थाइरोइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार, बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म,
1: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904, मोबाइल नम्बर 9869077735 र 9858858286।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोर झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आईसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान, फोन 0825226686 र 590475।
7: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
8: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा 15 गते साँझ 4 बजे, भर्ना शुरू 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन 21 गते देखि सीट संख्या विज्ञान समूह का लागि 240 जना र म्यानेजमेन्ट होटल म्यानेजमेन्ट समूह का लागि 240 जना।
8: थप जानकारी का लागि गोरखा सेकेन्डरी स्कूल तुलसीपुर दाङ मोबाइल नम्बर 9558761051 र 9558761052।
9: रौनिया डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 9578825188 र 9848404188।
12: सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है।
13: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
1: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
13: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
1: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
13: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
1: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
14: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
15: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
14: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
15: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
14: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742279974। सेवा गर्ने मौका दिनुहोस्।
16: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
8: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
17: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
17: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747806011 र 9558740601।
7: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
8: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
7: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
18: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
8: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
18: हामी कहाँ उपलब्ध सेवाहरू:
19: दाँत निकाल्ने,
18: नयाँ दाँत राख्ने,
19: झिक्न नपर्ने गरी दाँत राख्ने,
18: दाँत भर्ने, दाँत सफा गर्ने,
19: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
18: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
20: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
21: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
22: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
21: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858821524 र 9858822915।
23: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
24: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त
23: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
21: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
25: हामी कहाँ उपलब्ध सेवाहरू:
26: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
21: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
25: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
27: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
21: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
28: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल, सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई, दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू:
21: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स, एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू: इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट: शनिबार र अन्य विदाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9585821568, 9435060 र 9490 85816।
29: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
30: डाक्टरद्वारा उपचार हुने रोगहरू:
29: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
30: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
0: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
1: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
3: सृजना नर्सरी एन्ड एग्रोफार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
3: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
2: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578201178 र 98134411448।
4: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
3: भर्ना खुल्यो।
2: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 0825209555। कक्षा 11 भर्ना खुल्यो।
2: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी। मोबाइल नम्बर 98449505052 र 98578222504।
5: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन। त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौं, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौं। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
6: जनहितमा रेडियो प्रकृति

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना फिट्टैमा साथै मेश अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Via Vianet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दाङ फोन नम्बर 082520601 मोबाइल 97487061 र 98107183
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
10: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
10: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478933923 र 97492965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
12: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
13: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228041129
10: खुसीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-5230032 र मोबाइल नम्बर 98-12-91-918
14: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाई भाँडा चम्काउँछ अझ सिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
15: हर घरमा हिन्दी
16: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
17: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
16: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
17: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
16: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
17: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847764770 सेवा गर्ने मौका दिनुहोस्
18: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
19: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
18: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
20: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
21: के भो बोलादै के गुनगुनाइरहेको
20: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
21: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
20: यति सजिलै
21: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
22: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
23: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
24: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
25: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
24: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
25: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
26: घर त बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
27: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
26: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
27: यसका बाजे लाटाले हानेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङ टुङ डगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
25: हामी कहाँ साल सिस्टो असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857723894 9847714894
28: छोराले खोजेको
29: आमाले रोजेको
28: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
29: गृहपति
28: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थानकुसीको खबर
29: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
28: तुलसीपुर का लागि आधिकारिक विक्रेता
29: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रोनियार क्लिनिक को पूर्व पट्टी कुनामा
28: संपर्क का लागि फोन
29: 08259075753 र मोबाइल 98088640071
28: दुबै मिलेर नवरत्न भोग गृहपति माइलो दाई
29: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्
0: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा
1: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहू बस्नेत मोबाइल नम्बर 9848303627 र 9825227262
0: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
2: खुशीको खबर
3: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तरतर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
5: किसानहरूका लागि खुशीको खबर
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971
7: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
8: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
9: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्पबुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
6: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435327695 र 9810126000 एक पटक सेवा गर्ने मौका दिनुहोस्
30: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घुराई गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ
31: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना
30: हराम वितरण 2083 वैशाख 29 गते देखि जेठ 14 गते दिउँसो 3 बजे सम्म न्यूनतम जीपीए विज्ञान समूह का 2.8 र व्यवस्थापन समूह का 2.4 आवश्यक पर्ने छ। इन्टरनेट बाट निकालिएको ग्रेड सिट बाट आवेदन दिन सकिने छ।
31: सामुदायिक विद्यालय का विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
30: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्। साथै यातायातको सुविधा पनि उपलब्ध छ।
31: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
30: सम्पर्क घोराई 98578 30 715,
31: तुलसीपुर 98578 61 51,
30: लमही 98578 50 707।
31: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षा को उत्कृष्ट गंतव्य।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बग्रहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको सर्वनशक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने, लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
1: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219904, मोबाइल नम्बर 98-6-99-77-735 र 98-5-78-58-286।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोर झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359942, 0235359942।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 0825226686 र 590-475।
7: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
8: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गते देखि सीट संख्या विज्ञान समूह का लागि 240 जना र म्यानेजमेन्ट होटल म्यानेजमेन्ट समूह का लागि 240 जना।
8: थप जानकारी का लागि गोरखा सेकेन्डरी स्कूल तुलसीपुर दाङ मोबाइल नम्बर 9558761051 र 9558761052।
9: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
8: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9558725188 र 9848404188।
12: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
13: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
12: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
13: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
12: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742279774। सेवा गर्ने मौका दिनुहोस्।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9578821524 र 9578822915।
14: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
8: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट एकिन्द्र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
8: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747806011 र 9578840601।
15: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
8: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
15: हामी कहाँ उपलब्ध सेवाहरू:
16: दाँत निकाल्ने,
15: नयाँ दाँत राख्ने,
16: झिक्न नपर्ने गरी दाँत राख्ने,
15: दाँत भर्ने, दाँत सफा गर्ने,
16: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाइ पार्ने,
15: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
7: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856383443 र 9810857772।
8: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
7: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
8: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9858821568, 9435060 र 9490858816।
17: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
18: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्च हुन्न भने।
17: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
8: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
19: हामी कहाँ उपलब्ध सेवाहरू,
20: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँडी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
8: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
19: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9558835952।
21: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: कक्षा 11 भर्ना खुल्यो।
8: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 9849405052 र 9558825504। तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
7: सृजना नर्सरी एन्ड एग्रोफार्म।
8: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
7: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
8: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
7: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
8: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9558820178 र 9134411448।
22: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
7: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
8: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
7: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
23: ए राम्रो बनमा आएको बोल्दा देखो
0: हो त नि कुन चाहिँ बदमासी आएको सल्काए छ हाम्रो वनमा ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है
1: ल बिच बिचमा
3: बल्ल निभ्यो गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं सरसफाई गरेनौं त्यसैले आज दुःख पाइयो अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो हामी सबै जुटेर यसको सरसफाई गरौं है
23: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ
3: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन
24: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्
3: वनलाई आगोबाट बचाउँ प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं
23: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश
25: जीवन अत्यन्त सुन्दर छ कुनै दिन कुनै घण्टा कुनै पल केही पनि फर्केर आउने छैन त्यसैले मिठो बोलौ एकअर्कामा भाइचाराको सद्भाव राखौ सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो
3: जनहितमा रेडियो प्रकृति
26: रक्तदान जीवनदान
27: महादान रक्तदान रक्तदान गरी गरौ
23: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
28: मिति यही जेठ 30 गते शनिबार
23: समय बिहान 7 बजेदेखि स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ थप जानकारीका लागि मोबाइल नम्बर 9849900000 र 9858584880
29: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
1: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
2: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकाय तर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 98478636596। भर्ना खुल्यो।
2: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ फोन नम्बर 0825209555।

0: रात मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौ वन जोगाउ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Via Vianet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
10: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छाना मनी हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
10: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
12: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
13: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98-228-041-29
10: खुसीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918
14: कागती र खरानी को प्राकृतिक शक्ति युक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबर का साथ जिसको खस्रोपन ने जिद्दी दाग हटाई भाड़ा चमकाउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
15: हर घरमा हिंगिरी।
16: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
17: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
16: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
17: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
16: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
17: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
18: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
19: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
18: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
20: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्सी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
21: के भो बोलादै, के गुनगुनाइरहेको?
20: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
21: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
20: यति सजिलै?
21: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
22: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
23: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
24: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
25: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
24: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै चाचाको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
25: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
26: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
27: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरे, साह्रै गाह्रो पो छ त।
26: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
27: यसका बाजे लाटाले ह्यान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुचुङचुङ दगुरेर गए, अहिले भत्क कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
25: हामी कहाँ साल सिचौ असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
24: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो डाङ।
25: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9847824894।
28: छोराले खोजेको
29: आमाले रोजेको
28: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग,
29: गृहपति
28: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त थाल खुसीको खबर,
29: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
28: तुलसीपुर का लागी आधिकारिक विक्रेता
29: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लांग रोनियार क्लिनिक को पूर्व पट्टी कुनामा
28: संपर्क का लागी फोन
29: 08259075753 र मोबाइल 9808864071
28: दुबई मिलेर नवरत्न भोग गृहपति माइलोदाई
29: र भूपति भोग आज रोज्नु होस् स्वाद र उपहार दुबई जित्नु होस्
16: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा
0: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहू बस्नेत मोबाइल नम्बर 9848306627 र 9825227262
16: इमेल itstore.dang@gmail.com मिडवेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
1: खुशीको खबर
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
3: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
4: मोबाइल नम्बर 9680719194 र 9822186576
1: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
18: किसानहरूका लागि खुशीको खबर
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
18: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971
5: भर्ना खुल्यो
18: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ
5: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसी प्रचार रक्षा चौर दाङ फोन नम्बर 082-520-005 मोबाइल नम्बर 9858-21524 र 9858-22915
6: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8, दुधेना, दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
4: सृजना नर्सरी एन्ड एग्रोफार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
4: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
4: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
3: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578201178 र 98134411448।
5: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
6: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
7: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चौरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ, घाँटी सम्बन्धी, थाइरोइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार, बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
7: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 0825219904, मोबाइल नम्बर 98699773735 र 98578258286।
8: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल झापा, बीएनसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359942, 0235359942।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ? यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
9: 10 बेड आईसीयू सेवा,
10: 10 बेड एनआईसीयू सेवा,
9: 10 बेड एसडीयू सेवा,
10: नर्मल डेलिभरी तथा सीएस सेवा,
9: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
10: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
9: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
11: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
13: दन्त परीक्षण तथा परामर्श सेवा,
12: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
12: दाँत निकाल्ने,
13: दाँत भर्ने,
12: दाँतको जरादेखि उपचार गर्ने,
13: कृत्रिम दाँत लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
12: दाँतको कस्मेटिक उपचार,
13: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
14: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188।
15: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
16: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
15: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
16: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
15: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97-452-27-974। सेवा गर्ने मौका दिनुहोस्।
7: रक्तदान जीवनदान,
17: महादान रक्तदान, रक्तदान गरी गरौ जीवनदान।
16: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: मिति यही जेठ 30 गते शनिबार,
16: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 98479-0900 र 98-578-54-880।
18: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
0: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
3: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौं है।
4: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
3: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
5: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
3: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
6: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
8: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
6: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
6: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904601, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
10: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्स जानकारी गराउँदछौ।
11: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
10: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
11: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
10: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
11: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
10: सम्पर्क घोराई 98-5-78-30-715,
11: तुलसीपुर 98-5-78-61-51,
10: लमही 98-5-78-50-707।
11: गोर्खा स्कुल दान, गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
12: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
8: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
12: हामी कहाँ उपलब्ध सेवाहरू:
13: दाँत निकाल्ने,
12: नयाँ दाँत राख्ने,
13: झिक्न नपर्ने गरी दाँत राख्ने,
12: दाँत भर्ने, दाँत सफा गर्ने,
13: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
12: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
0: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
14: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
15: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दानको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
14: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर 6 दाङ। मोबाइल नम्बर 9558821568, 9435060 र 9490585816।
0: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
14: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटेल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
14: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ। मोबाइल नम्बर 9558861051 र 9558861052।
16: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
17: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गएसन्च हुन्न भने।
16: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
14: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
18: हामी कहाँ उपलब्ध सेवाहरू,
19: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाइमुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
14: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
20: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9585835952।
21: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
0: कक्षा 11 भर्ना खुल्यो।
14: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा 11 लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी। मोबाइल नम्बर 9845495052 र 9585822504।
0: भर्ना खुल्यो।
1: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिप सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ बरुवा गाउँ दाङ फोन नम्बर 082-520-955।
2: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन कुनै घण्टा कुनै पल केही पनि फर्केर आउने छैन, त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौ, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
22: जनहितमा रेडियो प्रकृति

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भारत भ्रमण सकेर स्वदेश फर्किनु अघि रासोपा सभापति लामिछाने अयोध्यामा, परराष्ट्र मन्त्री खनाल पनि आज दिल्ली जाँदै। क्यान्सर औषधिको विवरण उपलब्ध गराउन पैठारीकर्तालाई विभागको निर्देशन, आयात नहुनुको कारण पनि खुलाउनु पर्ने। तराई भेगमा अझै केही दिन गर्मी बढ़ने र तातो लहर समेत चल्ने, हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। अवैध तथा अनियमित मत्स्य दोहनले समुदायको जीविकोपार्जन र विश्व खाद्य सुरक्षामा चुनौती बढ़दै, अवैध माछा मार्ने गतिविधि विरूद्ध विश्व समुदायको ध्यानाकर्षण गराउन दिवस मनाइँदै। र फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स पराजित। नेपाल खबरमा अब पूरा खबर। भारत भ्रमणमा रहेका रासोपा सभापति रवि लामिछाने स्वदेश फर्किनु अघि आज बिहान अयोध्या पुग्नु भएको छ। पत्नी निकिता, पार्टीका नेताहरू विपिन कुमार आचार्य र दीपक बोहरा सहित अयोध्या पुगेर वहाँले राम मन्दिरको दर्शन गर्नुभएको हो। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा गएको सोमबार भारत जानुभएका लामिछाने आज स्वदेश फर्कदै हुनुहुन्छ। भारत भ्रमणका क्रममा वहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको छ। लामिछाने फर्किने दिन आजै परराष्ट्र मन्त्री शिशिर खनाल, समकक्षी एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा भोलि हैदराबाद हाउसमा वहाँका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ। भेटमा दुवै पक्षले व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जलस्तरको सम्बन्ध लगायत क्षेत्रमा सहकार्य बढ़ाउने उद्देश्यसहित पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधिको आपूर्ति र खपत सम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित पैठारीकर्तालाई निर्देशन दिएको छ। विभागले सूचना निकालेर नेपालमा आयात हुने प्लाटिनम ग्रुपका क्यान्सर औषधिको मूल्य विवरण, पछिल्ला तीन आर्थिक वर्षको खपत तथ्याङ्क र आउने आर्थिक वर्षको अनुमानित आवश्यकता पेश गर्न भनेको छ। अत्यावश्यक औषधिको सूचीमा समावेश विभिन्न स्लाइनको आयात गर्ने देशको मूल्य समेत स्पष्ट रूपमा उल्लेख गर्न विभागले निर्देशन दिएको छ। विभागले यसअघि पनि सम्बन्धित आयकर्तालाई तीन दिनभित्र आवश्यक विवरण बुझाउन पत्राचार गरेको थियो, तर केही पैठारीकर्ताहरूले अहिलेसम्म विवरण नबुझाएकाले विभागले फेरि ताकेता गरेको हो। मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा पर्सी आइतबारसम्म मध्यम तातो लहर चल्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि मधेश र लुम्बिनी प्रदेशमा र पर्सीदेखि सुदूरपश्चिममा समेत तातो लहर चल्ने र अत्यधिक गर्मी हुने सम्भावना छ। विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, पश्चिम पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ। पश्चिम तराईमा गर्मी बढ़े पनि पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अन्य हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहितको मध्यम वर्षा हुने सम्भावना छ। सुन चाँदीको भाव आज पनि घटेको छ। आज सुन तोलामा 2100 रूपियाँले घटेर 3,09,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 200 रूपियाँ मात्रै घटेर 3,11,100 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि तोलामा 55 रूपियाँले घटेको छ। हिजो तोलाको 5,285 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 5,230 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा, लामो विदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको आह्वान, मेरो किता मोबाइल एप सार्वजनिक, जग्गा सम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने, काली गण्डकी करिडोरमा खाम भित्तामा पहिरो रोकथाम योजना लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन दाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
0: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
0: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। यतिन्जेल हामीले भारत भ्रमण सकेर स्वदेश फर्किनु अघि रासोपा सभापति लामिछाने अयोध्यामा, परराष्ट्र मन्त्री खनाल पनि आज दिल्ली जाने, क्यान्सर औषधिको विवरण उपलब्ध गराउन पैठारी कर्तालाई विभागको निर्देशन, तराई भेगमा अझै केही दिन गर्मी बढ़ने र तातो लहर समेत चल्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्क विहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन आह्वान गरेको छ। आज सूचना निकालेर भूमि व्यवस्था मन्त्रालयले अबको 3 दिनभित्र हाजिर नभएमा कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन आह्वान गरेको हो। नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालय आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन भनिएको छ। यसैबीच भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नापी विभागले मेरो किताब मोबाइल एप सार्वजनिक गरेको छ। हिजो सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको एप रावलले एप सार्वजनिक गर्दै यो एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने बताउनु भएको छ। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। नेपालगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 10 महिनामा लक्ष्यको करिब 68% बढ़ी राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष 2082-83 लागि वार्षिक लक्ष्य 24,54,57,82,000 रूपियाँ निर्धारण गरिएकोमा वैशाख मसान्तसम्म 16,73,97,69,000 रूपियाँ अर्थात लक्ष्यको 68.2% असुली भएको नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनु भएको छ। उहाँका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका 2 महिनामा 32% राजस्व संकलन गर्नुपर्ने चुनौती रहेको छ। म्याग्दीको बेनी जोमसोम कोरला सड़कको म्याग्दी खण्डमा पर्ने खाम भित्तामा पहिरो रोकथाम आयोजना सञ्चालन भएको छ। बेनी जोमसोम कोरला सड़क योजना कार्यालयले खाम भित्ता क्षेत्रको 300 मिटरमा पहिरो र कटान रोकथाम आयोजना सञ्चालन गरेको हो। पहिरो नियन्त्रणका निम्ति निर्माण कम्पनीसँग 7 करोड़मा ठेक्का सम्झौता भएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ। बेनी जोमसोम कोरला 76 किलोमिटरको सड़क 25 करोड़को लागतमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन गरेको छ। अब विदेशको खबर। अवैध अप्रमाणित तथा अनियमित मत्स्य दोहन विरूद्ध जनचेतना अभिवृद्धि गर्दै समुद्री स्रोतको दिगो संरक्षणमा जोड़ दिन आज विश्वका विभिन्न देशमा अवैध अप्रमाणित तथा अनियमित मत्स्य दोहन विरूद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष जून 5 मनाइने यो दिवसको उद्देश्य समुद्री जैविक विविधता, खाद्य सुरक्षा तथा मत्स्य स्रोतको दिगो व्यवस्थापनमा चुनौतीका रूपमा रहेको अवैध अप्रमाणित तथा अनियन्त्रित माछा मार्ने गतिविधि विरूद्ध विश्व समुदायको ध्यान आकर्षण गराउनु रहेको छ। राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओ अन्तर्गतको भूमध्य सागरीय क्षेत्रीय मत्स्य आयोगको प्रस्तावमा सन् 2017 जुलाईमा महासभाले स्वीकृत गरेपछि यो दिवस मनाउन थालिएको हो। एफएओ का अनुसार मत्स्य समितिले जून 5 अवैध अप्रमाणित तथा अनियमित मत्स्य दोहन विरूद्ध अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गर्ने प्रस्ताव अनुमोदन गरेको थियो। महासभाले यही प्रस्तावलाई 2022 साना स्तरका मत्स्य व्यवसाय तथा जलकृषि अन्तर्राष्ट्रिय वर्षका रूपमा पनि घोषणा गरेको थियो। यो पहलका कारण विश्वभरको मत्स्य क्षेत्रमा कार्यरत करिब 90% माछा मार्ने समुदाय र महिलाको योगदानलाई उजागर गर्न सहयोग पुगेको थियो। राष्ट्रसंघका अनुसार अवैध अप्रमाणित तथा अनियमित मत्स्य दोहनले सामुद्रिक पारिस्थितिक प्रणालीमा नकारात्मक असर पर्नुका साथै कानूनी रूपमा मत्स्य व्यवसाय सञ्चालन गर्ने समुदायको जीविकोपार्जन र विश्व खाद्य सुरक्षामा चुनौती बढ़ाएको छ। अब खेल खबर। फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स पराजित भएको छ। गैराती फ्रान्सको स्टार डेला बोजुआ रंगशालामा सम्पन्न खेलमा आइभोरी कोस्टले फ्रान्सलाई 2-1 गोल अन्तरले पराजित गरेको हो। खेलको 45 मिनटमा रायन चर्कीको गोलमा फ्रान्सले शुरूआती अग्रता लिएको थियो, तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै आइभोरी कोस्टका लागि खेलको 53 मिनटमा गुएला डुएले गोल गरे। खेलको 84 मिनटमा इमाद दियालोले निर्णायक गोल गर्दै आइभोरी कोस्टको जीत पक्का गरे। विश्वकपको प्रमुख दावेदार मानिएको तथा दुई पटकको विश्वकप विजेता फ्रान्सले खेलभर बल नियन्त्रणमा राखे पनि हार बेहोरेको हो। गैराती भएको अर्को मैत्रीपूर्ण खेलमा स्पेनले इराकसँग बराबरी खेलेको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। भारत भ्रमण सकेर स्वदेश फर्किनु अघि रासोपा सभापति लामिछाने अयोध्यामा, परराष्ट्र मन्त्री खनाल पनि आज दिल्ली जाँदै। क्यान्सर औषधिको विवरण उपलब्ध गराउन पैठारीकर्तालाई विभागको निर्देशन, आयात नहुनुको कारण पनि खुलाउनु पर्ने। तराई भेगमा अझै केही दिन गर्मी बढ़ने र तातो लहर समेत चल्ने, हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। अवैध तथा अनियमित मत्स्य दोहनले समुदायको जीविकोपार्जन र विश्व खाद्य सुरक्षामा चुनौती बढ़दै, अवैध माछा मार्ने गतिविधि विरूद्ध विश्व समुदायको ध्यान आकर्षण गराउन दिवस मनाइँदै, र फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अहिले तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
1: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1, मोबाइल 97-487-0711 र 98-10-87-3180।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
7: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
8: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौं है।
9: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
10: वन जंगलमा जाँदा चुरोड खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
11: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
10: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
2: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश। कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
12: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
13: प्रविधिको रफ्तार सँगै हामी तपाई सँगै।
14: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नआउने, महिनावारी गडबडी,
15: पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालोराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041।
16: गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरमा भर्ना खुल्यो।
17: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
16: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
17: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 98578161051 र 98578161052। खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
18: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जेती दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
17: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
16: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
17: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 082-5200-5, मोबाइल नम्बर 98578-21524 र 98578-22915।
19: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
20: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
19: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
20: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
19: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन,
20: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478-44683 र 98478-64770। सेवा गर्ने मौका दिनुहोस्।
16: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
17: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
16: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578-20756।
21: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
0: के भो बोला दाई के गुनगुनाई रहेको
21: हैन बुढीलाई डाक्टर कोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
0: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
21: यति सजिलै
0: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
1: भर्ना खुल्यो
22: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
1: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस् थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ बरुवा गाउँ दाङ फोन नम्बर 082-520-955
23: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
24: किन तिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
25: हजुर हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
26: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
25: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 98578720
26: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
27: घर त बनाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
28: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
27: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
28: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
26: हामी कहाँ साल सिसो असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
29: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 98578-23894 98478-24894
30: छोराले खोजेको
31: आमाले रोजेको
30: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
31: गृहपति
30: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थन खुसीको खबर
31: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
30: का लागि आधिकारिक विक्रेता
31: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
30: सम्पर्कका लागि फोन
31: 08259075 र मोबाइल 98088640071
30: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
31: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
19: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा
20: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहु बस्नेत मोबाइल नम्बर 98478-30627 र 98225-22762
19: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
1: कक्षा एघारमा भर्ना खुल्यो
22: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा एघारका लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 रुद्रास दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 9849505052 र 9858722504।
2: खुशीको खबर।
3: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।
2: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
2: तपाईं सँगसँगै

0: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
1: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
0: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9558821568, 9435060 र 9490 85816।
1: किसानहरूका लागि खुसीको खबर,
0: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
0: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435272695 र 9910126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बग रहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी थाइराइड टन्सिल थुक निल्दा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
3: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904, मोबाइल नम्बर 9869773735 र 9858858286।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा, बीएनसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 5904575।
7: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
8: डाक्टर द्वारा उपचार हुने रोगहरू
7: छारी रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
8: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
9: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
10: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
11: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू:
8: दन्त परीक्षण तथा परामर्श सेवा,
0: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
0: दाँत निकाल्ने,
8: दाँत भर्ने,
0: दाँतको जरादेखि उपचार गर्ने,
8: कृत्रिम दाँत लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार,
8: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
0: दाँतको कस्मेटिक उपचार,
8: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
9: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9558825188 र 9848840188।
12: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
13: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
12: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
13: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
12: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
14: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
9: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
15: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
11: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
15: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001, मोबाइल नम्बर 97485-060-11 र 98578-40601।
16: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
9: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
16: हामी कहाँ उपलब्ध सेवाहरू:
17: दाँत निकाल्ने,
16: नयाँ दाँत राख्ने,
17: झिक्न नपर्ने गरी दाँत राख्ने,
16: दाँत भर्ने, दाँत सफा गर्ने,
17: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
16: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
18: ए होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
19: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त गएसन्छ हुन्न भने
18: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
20: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
21: हामी कहाँ उपलब्ध सेवाहरू?
22: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
20: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
21: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578353952।
23: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
24: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 MBPS केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
25: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
24: ViaNet
20: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
26: सृजना नर्सरी एन्ड एग्रोफार्म।
20: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
26: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
20: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
26: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
20: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578120178 र 98134411448।
27: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
26: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 धर्ना खुल्यो।
20: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
26: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 0825203116 र मोबाइल नम्बर 98478336596।
28: रक्तदान जीवनदान,
29: महादान रक्तदान, रक्तदान गरी गरौ जीवनदान।
30: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
20: मिति यही जेठ 30 गते शनिबार,
30: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर रजौरा दाङ, कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858054880।
31: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041।
1: ओहो, ल पढ्नुस् त यो खबर। आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
2: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
1: त्यही त खै, यिनलाई चेत किन नआउला?
3: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
4: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति मूल खबरमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई डाङ्रा आसपासका जिल्लामा 93.4 MHz इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 MHz लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: लोकतन्त्रको रक्षामा युवाको भूमिका महत्वपूर्ण हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको भनाई। दाङको तुलसीपुरमा विभिन्न वरक उद्योगहरूमा अनुगमन। तुलसीपुरमा गर्मीका कारण विद्यार्थीहरू बिरामी पर्दै।
1: दाङको तुलसीपुरलाई क्षयरोग मुक्त बनाउने अभियानमा युवा र सरकारवालाको प्रतिबद्धता। रूकुम पश्चिममा जुवा खेलिरहेको अवस्थामा वडा अध्यक्ष सहित 6 जना पक्राउ। 20 MW आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने।
0: नेपाल पत्रकार महासंघद्वारा असार 5 गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा। पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। मानवाधिकार आयोगको प्रतिवेदनका विरूद्धमा एमाले अदालत जाने।
1: र विदेश खबरमा, लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाहद्वारा अस्वीकार। खेल खबरमा, एसियाली खेलकुदको पुरूषतर्फको छनौट। नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब मूल खबर विस्तारमा।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनु भएको छ। उहाँले नीति कार्यक्रमकै आधारमा आगामी बजेट र कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवा मैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनु भएको हो। लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन 2083 दाङको भालुबाङमा आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले युवाहरूलाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनु भएको छ। प्रदेश सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै युवा लक्षित कार्यक्रमहरू अगाडि सार्ने तयारी गरेको उल्लेख गर्दै उहाँले युवालाई आधुनिक प्रविधिसँग जोडेर उद्यमशीलता विकास, रोजगारी सिर्जना र आत्मनिर्भरता प्रवर्धनमा विशेष ध्यान दिइने बताउनु भएको छ। उहाँले लोकतान्त्रिक व्यवस्थाको रक्षा, राष्ट्रियताको संरक्षण र समाज रूपान्तरणमा युवाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो। समाज परिवर्तन र विकासको मुख्य शक्ति युवा नै भएकाले उनीहरूलाई सकारात्मक, सृजनात्मक र उत्पादनमूलक कार्यमा सक्रिय बनाउन आवश्यक रहेको उल्लेख गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले अधिकारको माग मात्र पर्याप्त नहुने भन्दै कर्तव्यप्रति पनि सचेत हुन युवाहरूलाई आग्रह गर्नुभएको हो। समाज रूपान्तरण, सुशासन प्रवर्धन र समृद्ध समाज निर्माणका लागि युवाले आफ्नो भूमिका अझै प्रभावकारी बनाउनु पर्ने उहाँको भनाइ छ। युवा पुस्ताको ऊर्जा, सिप र क्षमतालाई विकाससँग जोड्न सके प्रदेश र देशको समग्र विकासले थप गति लिने विश्वास व्यक्त गरिएको छ। युवालाई उत्पादन र नवप्रवर्धन तथा उद्यमशीलतासँग जोड्ने कार्यक्रम आगामी दिनमा अझै सशक्त रूपमा अघि बढ़ाइने समेत उहाँले बताउनु भएको छ।
1: पछिल्लो समय गर्मीको समय बढ़ेसँगै तुलसीपुर उपमहानगरपालिकाले बजारमा रहेका विभिन्न जूस पसल, आइसक्रीमका ठेला, बरफ उद्योगहरूमा अनुगमन तीव्र पारेको छ। विशेष गरी गर्मीको समयमा बालबालिकादेखि वृद्ध वृद्धासम्मको रोजाईमा पर्ने आइसक्रीम, जूस तथा बरफहरूको उत्पादनमा व्यवसायीहरूको चरम लापरवाही भएको पाइएको छ। यसैबीच आज मात्रै तुलसीपुरमा रहेको तुलसीपुर बरफ उद्योग, सौले जूस बार, उपहार आइसक्रीम सेन्टर, मनिषा डेरी, वर्मा जूस सेन्टर लगायत मा अनुगमन गरिएको छ। अनुगमनका क्रममा तुलसीपुरको अटो भिलेज नजिक रहेको मनिषा डेरीमा बरफ बनाउनका लागि अखाद्य वस्तु गोल्ड किङ नामको केमिकल फेला परेपछि उक्त केमिकल सहित 3,500 रूपियाँ भन्दा धेरैको बरफ नष्ट गरिएको छ। गोल्ड किङ नामको केमिकल सुनका गरगहना तथा धातु सफा गर्न र चम्काउनमा प्रयोग गरिने भए पनि व्यवसायको लापरवाही र चिनीको सट्टा उक्त केमिकल प्रयोग गरी थोरै लगानीमा धेरै नाफा कमाउने उद्देश्यले प्रयोग गर्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले बताउनुभयो।
5: यो चाहिँ प्रयोग गर्न नमिल्ने हो, यहाँ चाहिँ लेखिरहेको छ इलेक्ट्रोप्लेटिङ फर इन्डस्ट्रियल युज वानली भनेर। यो भनेको चाहिँ सुनहरू चम्काउन, धातुहरू चम्काउन प्रयोग हुने केमिकल हो। अब उहाँहरूले चाहिँ यो गुलियो पनि हुने भएको भएर प्रयोग गर्नु भएको रहेछ। उहाँहरूले कति हाल्नुहुन्छ यो, कति लिटरमा, कति भन्नुभयो?
6: लगभग 20 लिटरमा
5: जम्मा 100-200 ग्राम यो गएपछि चाहिँ पुरै गुलियो बनाउँदो रहेछ। टिका बरफ होइन, चिनीको सत्ता प्रयोग गर्नुभएको छ। त्यस्तो खालको चाहिँ अबदेखि कसरी पनि प्रयोग नगर्नुहोस् भनेर हामी भन्न चाहन्छौँ। र उपभोक्ताले र अब गार्जेनहरूले पनि आफ्नो केटाकेटीहरूले के खाइरहेको छ त्यो कुरा पनि ध्यान दिनु पर्यो। हामीले पनि अब सबै ठाउँमा अनुगमन गर्छौँ। योभन्दा पहिले पनि हामीले यो पोकामा आउने बरफहरू चाहिँ यो दाङभरि चाहिँ हामीले बन्द गराएको छौँ होइन। यसमा चाहिँ उहाँले चिनी नै प्रयोग गर्नुहुन्छ भन्ने थियो, तर चाहिँ अनुमान गर्दाखेरि चाहिँ यस्तो भेट्यौँ। यो खाद्य ग्रेडको नभएपछि यसले जस्तो पनि असर गर्छ, किडनी बिगार्न सक्ने भयो होइन, क्यान्सर पनि हुन सक्ने भयो। किनभने यो खाना नमिल्ने चिज भएपछि केमिकल भएपछि जे पनि असर गर्न सक्ने भयो, किनभने यो हाम्रो पेटमा गएर यसले अल्सर बनाउन सक्ने भयो, क्यान्सर बनाउन सक्ने भयो होइन। खानै नमिल्ने चिज हो यो, फेरि लिगल्ली पनि आएको कहीँ पनि देखिएन। बिलहरू अनुसन्धान गर्न खोज्दाखेरि कहाँबाट आइरहेको छ भनेर अनुसन्धान गर्न खोज्दाखेरि उहाँले कहाँबाट ल्याउनुहुन्छ, कसैबाट पनि टुङ्गै नलाग्ने अवस्था भयो। हामीले फोन पनि गर्दाखेरि पनि एकजना मान्छेले छोडेको भन्ने कुरा आयो घोराईतिरबाट होइन, को मान्छे हो के हो भन्ने नै थाहा भएन। अरू ठाउँमा पनि अब हामीले अनुगमन गर्दाखेरि त्यहाँ यो भेटिएन होइन, तर यस्तै खालको बरफहरू भेट्यो, त्यसमा पनि हामीलाई एकदम शङ्का लागेको छ। उहाँहरूको त्यहाँ चिनीको बोराहरू पनि केही पनि देखिएन होइन। अब तर हामीले यो प्रमाण नभेटिया भएर चाहिँ हामीले यो नष्टसम्मको कार्यवाही पनि गर्न सकिरहेको छैन होइन। त्यही पनि अब पुनः हामीले फेरि अनुगमन गर्छौँ।
1: यसै गरी तुलसीपुरको वीरेन्द्र चोकमा रहेको वर्मा जुस सेन्टरबाट पनि झण्डै 4,000 रूपियाँ बराबरको म्याद नागेका चिसो पेय पदार्थ सहित तयारी अवस्थामा रहेको उखुको जुस र जुस बनाउन प्रयोग गरिने बरफ नष्ट गरिएको छ। यसै गरी तुलसीपुर 5 नाबी नगरमा रहेको तुलसीपुर बरफ उद्योग दोघरीमा रहेको उपहार आइसक्रीम एमबी आइसक्रीम इण्डस्ट्रीजमा पनि न्यून सरसफाई र बरफ बनाउन प्रयोग गरिने पानी फोहोर रहेको पाइएको छ भने व्यवसाय दर्ता नवीकरण समेत नगरेको पाइएको छ। यसै गरी सौलिया जुस बारमा भने सन्तोषजनक अवस्थामा रहेको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले बताउनु भएको छ। यसै गरी अनुगमनका क्रममा तुलसीपुर उपमहानगरपालिका बजार व्यवस्थापन शाखाका खेमकान्त पाण्डे, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक सुदर्शन गोसाई, कर्मचारी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।
0: दाङको तुलसीपुर उपमहानगरपालिकाले छेरो मुक्त पालिका निर्माण गर्ने उद्देश्यका साथ युवास, नागरिक समाज, संचारकर्मी तथा विभिन्न सरकारवालाहरूसँग अभिमुखीकरण कार्यक्रम गरेको छ। तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा आज भएको कार्यक्रममा क्षयरोग नियन्त्रण र न्यूनीकरणका लागि सबै क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड़ दिइएको छ। कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाले तुलसीपुरलाई जति सक्दो छिटो क्षयरोग मुक्त पालिका बनाउने लक्ष्यका साथ उपमहानगरपालिका अगाडि बढ़िरहेको बताउनु भएको छ। उहाँले क्षयरोग केवल स्वास्थ्य क्षेत्रको मात्र विषय नभई सामाजिक सरोकारको विषय भएकाले यसको नियन्त्रणका लागि सबै नागरिक, संघ संस्था, संचार माध्यम र युवाहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको हो। क्षयरोग नियन्त्रण र रोकथामका लागि उपमहानगरपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको बताउनु भएको छ। समयमै परीक्षण, नियमित उपचार र समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्न सके क्षयरोग मुक्त तुलसीपुरको लक्ष्य हासिल गर्न सकिने उहाँको भनाइ छ। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमपी नेउपानेले तुलसीपुरमा क्षयरोगको वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको थियो। उहाँले क्षयरोगका लक्षण, संक्रमण सर्ने तरिका, बच्ने उपाय र उपचार प्रक्रियाबारे सहभागीहरूलाई जानकारी दिँदै समयमै परीक्षण र नियमित औषधि सेवनको महत्वबारे प्रकाश पार्नु भएको छ। उहाँका अनुसार अहिले तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा 355 जना क्षयरोगका बिरामी रहेका छन्। गत आर्थिक वर्षमा 300 जना संक्रमित रहेकोमा यो वर्ष हालसम्म 355 जनामा संक्रमण पुष्टि भएको छ, जसमा 15 वर्षमाथिका 321 जना र 15 वर्ष मुनिका 34 जना रहेका छन्। उहाँले चिकित्सकको सल्लाह अनुसार पूरा अवधि नियमित रूपमा औषधि सेवन गरेमा रोग पुनः बल्झिन उहाँले चिकित्सकको सल्लाह अनुसार पूरा अवधि नियमित रूपमा औषधि सेवन नगरे रोग पुनः बल्झिन सक्ने र थप जटिलता निम्तिन सक्ने भएकाले औषधि निरन्तर सेवन गर्न आग्रह गर्नुभएको छ। कार्यक्रममा क्षयरोगका बिरामीप्रति घृणा र विभेद नगरी माया सहयोग र स्याहार सुसार गर्नुपर्नेमा विशेष जोड़ दिइएको छ। साथै बिरामीहरूले आत्मविश्वास र आत्मबल उच्च राखेर उपचार प्रक्रियामा निरन्तर लागिरहनुपर्ने बताइएको छ। अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले क्षयरोग अन्त्यका लागि समुदाय स्तरबाटै जनचेतना फैलाउने, शंकास्पद बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्न प्रेरित गर्ने र उपचाररत बिरामीलाई हौसला प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सो अवसरमा पत्रकारको तर्फबाट नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष उपेन्द्र बस्नेत, संघ संस्थाको तर्फबाट तुलसीपुर नगर जेसिसका अध्यक्ष कमल प्रकाश शर्मा तथा विद्यालय क्षेत्रको तर्फबाट तुलसीपुर सेन्ट्रल स्कूलका प्रधानाध्यापक भागवत पौडेल लगायतले आफ्नो धारणा राख्दै क्षयरोग मुक्त समाज निर्माणका लागि सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ।
1: विश्व वातावरण दिवस 2026 आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारासहित सप्ताहव्यापी रूपमा मनाइएको हो। दिवसका अवसरमा वातावरण विभागले विशेष कार्यक्रमको आयोजना समेत गरेको थियो। विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम समेत सञ्चालन भएका थिए। यसै विषयमा सहकर्मी चेतन ओलीले वातावरण दिवससँगै तुलसीपुर क्षेत्रमा वातावरणीय अवस्था र संरक्षणका प्रयासबारे तुलसीपुर उपमहानगरपालिका वन वातावरण शाखा प्रमुख टेक बहादुर खड्गालाई सोध्नु भएको छ।
7: वातावरण दिवस मनाउनु भनेको जनचेतना हो। तुलसीपुरी क्षेत्रमा सर, खास गरेर हाम्रो सिमेन्ट कारखानामा जुटेको सिमेन्ट कारखाना बसिरहन्छ। त्यसै गरेर हाम्रो गाडी घोडाहरू छ नि, जसले हाम्रो डिजेलबाट चल्ने गाडी घोडाहरूको त्यसको सर्भिसहरूबाट पाइपहरू, खास गरेर यो हामीले पनि अहिले निर्मूल त भन्दा पनि नियन्त्रण गर्न सकेका छैनौँ सर। हाम्रो यो पोलिथिनहरू छन् हाम्रो 40 माइक्रो भन्दा यसबाट जलाइदिने, यसबाट हुनुपर्ने चाहिँ पोल्युसनहरू जस्तो चाहिँ अब तलतिर हाम्रो स्टेटहरूमा जान्छ बजार पोल्युसन, यसलाई हामीले नियन्त्रण गर्ने प्रयास गरेछौँ सर। अहिलेसम्म नियन्त्रण हुन सकेका छैन। नालामा बुझिन्छ सर, कतिपय टोइलेटकै ढलहरू चाहिँ नालामा हाल्ने, त्यसको अब प्रदूषण हुने यो समस्या छ। तुलसीले लगाएर पहिले प्रसिद्ध हुन सकेका छैन सर।
2: बजार तथा सार्वजनिक स्थलहरूमा चाहिँ फोहोर व्यवस्थापनको अवस्था कस्तो छ?
7: त्यही नियन्त्रण त गरेछौँ सर। हाम्रो त्यसमा पूर्ण नियन्त्रण हुन चाहिँ अझै सकेको छैन सर। हामी प्रयासरत छौँ, फोहोर व्यवस्थापन उठाइरहनु छ, नियन्त्रण गर्न सकेका छैन। हामी नियन्त्रण गर्ने प्रयासमा चाहिँ छौँ सर।
2: जलवायु परिवर्तनको असरहरू चाहिँ कस्तो देखिएको छ?
7: जलवायु परिवर्तन यस्तो छ सर, अब सामुदायिकबाट हुने माथिबाट आउने पानीहरूको मुहानहरू सुके छ, खुला रुखहरू चाहिँ भयो सर, एकदम खटान भयो। त्यसपछि ढुङ्गा अब खोलामा पनि ढुङ्गा बालो छ नि सर उठाउनु पर्ने, त्यसबाट पनि भूक्षयको र माथि जङ्गलको जो चाहिँ हाम्रो सिमसार क्षेत्र भयो जलाशय, हाम्रो तुलसीपुर क्षेत्रबाट अब यो सामुदायिक वनहरूबाट हुने जलाशयहरू छ, सिक्किम ड्यामहरू, सिक्किम जलाशयहरू हाम्रो तुलसीपुर नगरपालिकामा केही ठाउँमा छ, जस्तो हाम्रो 1 नम्बर छ, 14 नम्बरमा छ, 13 नम्बरमा छ, 18 नम्बरमा छ, त्यो हामी चाहिँ प्रयासरत छौँ। हामी
2: गर्मी समयमा लाग्ने जो वन डडेलोले गर्दा पनि वातावरणीय प्रदूषणमा चाहिँ असर गर्छ होला होइन, अब यसको नियन्त्रण वृक्षारोपण हरियाली प्रवर्धनका लागि तुलसीपुर महानगरपालिकाले के के कार्यक्रमहरू
7: निश्चित रूपमा पनि छ। यो वन डडेलो अब पहिलेको दाजुमा चाहिँ यस साल चाहिँ अलिक पानीको चोया हुनाले वन डडेलो छैन। मैले चाहिँ सामुदायिक वनको सरहरूलाई पनि सम्पर्क गरेको थिएँ, हाम्रो चाहिँ डोगरी हाम्रो इलाका र बिजुली इलाकालाई पनि।
2: वातावरण संरक्षणमा नागरिकहरूको भूमिका कतिको महत्वपूर्ण छ?
7: नागरिकहरूको भूमिका त अहम हुन्छ। हामी पुल विकास संस्थाहरू, त्यहाँ आम्रो ढुक्काहरू जङ्गलमा जानु, चरीकरण गर्दाखेरि चाहिँ सानो चलाएको काटीले पढ्ने, उहाँलाई सचेतना दिनुपर्ने अहम भूमिका हुन्छ। सबभन्दा ठुलो त नागरिकै भूमिका हुन्छ सर।
2: वातावरण मैत्री तुलसीपुर निर्माणका लागि तुलसीपुर महानगरपालिकाका दीर्घकालीन योजनाहरू के छन्, आगामी योजनाहरू के छन्?
7: अब हाम्रो चाहिँ भर्खर बजेट सुन्ने आएको छ। हाम्रो वन वातावरण तुलसीपुर नगरपालिकालाई हरियाली प्रवर्धनतिर जाने, वृक्षारोपण गर्ने,
2: यो वातावरण संरक्षणका लागि तुलसीपुर महानगरपालिका सँगसँगै अन्य कसको भूमिका के हुन सक्छ?
7: भूमिका त सर आम पब्लिकै हो सर, टोलवासीको हो, सबैको नागरिकको पनि भूमिका हो। वातावरणको चुनौती त खास गरी हाम्रो सिमेन्ट कारखानबाट हुने देखिने, त्यसपछि अब इटाउटीबाट, त्यसै गरेर यो चाहिँ बजार क्षेत्र अब प्लास्टिक भन्ने पदार्थबाट ठुलो विद्यालयहरू ल्याएको छ, यसलाई हामीले नियन्त्रण गर्ने प्रयास पनि छौँ।
1: सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत सुनचाँदी हीरा तथा बहुमूल्य पत्थरसँग सम्बन्धित कर प्रणालीमा केही खारेज र केही महत्वपूर्ण परिवर्तन गरेको छ। सुनका गरगहनामा लाग्दै आएको 2% विलासिता शुल्क र हीरा जवाहरातमा लाग्दै आएको भ्याट हटाएको छ तर भन्सार शुल्क भने बढ़ाएको छ। सरकारले भन्सार करमा वृद्धि गर्दा व्यवसाय संकटमा पर्ने भन्दै यसलाई सच्याउन उनीहरूले माग समेत गरेका छन्। यसै विषयमा सरकारले ल्याएको नयाँ व्यवसायले व्यवसाय र उपभोक्तामा कस्तो प्रभाव पर्दछ भनेर हामीले नेपाल सुनचाँदी व्यवसाय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ध्रुव कुमार गहतराजसँग कुराकानी गरेका छौं।
8: वास्तवमा यो अहिलेको सरकारले 2% विलासिता कर र 13% भ्याट खारेज गर्नुपर्छ भनेर हामीले वर्षौंबाट चाहिँ आन्दोलन गर्दै आएका थियौं र यो समस्या हल गरेका छौं। त्यसको लागि सुनचाँदी व्यवसाय महासंघले पनि स्वागत गरिसकेको छ, सम्मान गरिसकेको छ र हामीले पनि लुम्बिनी प्रदेशको तर्फबाट पनि एउटा स्वागत योग्य बजेट भनेर चाहिँ भनिसकेका छौँ र सम्मान गरिसकेका छौँ। र जहाँसम्म पछिल्लो चरणमा भारत र नेपालमा जुन करका कुराहरू चाहिँ इक्वल हुनुपर्छ र खुला सिमानाको कारणले कर प्रणाली तलमाथि भयो भने सुनचाँदी जस्तो बहुमूल्य चीजमा चाहिँ उताव चढाव हुने र यताउति हुने चाहिँ दुई नम्बर काम गर्नेलाई चाहिँ अलिकति प्रोत्साहन हुने हुनाले पछिल्लो समयमा नेपाल सरकारबाट चाहिँ जुन 20% कर चाहिँ लागू भएको छ र भारतमा 15% भएको कारणले भारतमा भन्दा नेपालमा महँगो भएको कारणले गर्दाखेरि यो चाहिँ करलाई चाहिँ समायोजन गर्न पर्छ भन्ने चाहिँ लाग्छ र हाम्रो माग पनि यही छ र भारत र नेपालमा इक्वल कर बनाएर सरकारले चाहिँ सच्याउनेछ भन्ने हामीलाई विश्वास छ।
9: जस्तो अब यस विषयमा महासंघले कस्तो खालको पहल गर्छ?
8: अब यस विषयमा हाम्रो 24 गते आइतबार चाहिँ पदाधिकारी बैठक बस्दैछ महासंघको, त्यसमा म पनि जाँदैछु र त्यसले निश्चय पनि त्यो बैठकले यो कर सम्बन्धमा यो कर चाहिँ समायोजन गर्नुपर्छ भनेर राज्यसँग माग राख्छ नै र राख्नुपर्छ भन्ने मेरो मान्यता पनि हो। किनभने भारत र नेपालमा करको चाहिँ जुन दूरी सुनचाँदी जस्तो बहुमूल्य चिजको चाहिँ करको दूरी चाहिँ जुन फरक भयो भने व्यवसायहरूलाई चाहिँ निकै गाह्रो हुन्छ। यो चाहिँ हाम्रो जस्तो खुला सिमाना भएको देशमा एउटा 1 किलो चिनी किन्दाखेरि त नेपालमा भन्दा भारतमा सस्तो भयो भने हामी नेपालीहरू गएर किनेर ल्याउने चलन छ भने सुन जस्तो चिज जब तोलामै चाहिँ 8-10 हजार 12 हजार फरक पर्यो भने नेपालको सुनचाँदी व्यवसाय चाहिँ सुत्ने र चाहिँ भारतको चाहिँ सुनचाँदी व्यवसाय फस्टाउने चाहिँ एकदमै हुन्छ। राज्यले यो नीति कहिले पनि गर्नुहुन्न र यो जुन भन्सार चाहिँ छ राज्यले चाहिँ त्यसलाई चाहिँ समायोजन गर्नुपर्छ भन्ने यो सरकारले चाहिँ हामी व्यवसायको कुरा सुन्छ भन्ने हामीलाई विश्वास छ र हामीले चाहिँ यो अब छिट्टै हामी चाहिँ यो भन्सार दर सम्बन्धमा र अन्य चाहिँ सम्बन्धमा हामी चाहिँ सरकारसँग चाहिँ डेलिगेसन जाँदैछौँ। हाम्रो माग चाहिँ पूरा हुनेछ भन्ने हामीलाई विश्वास छ। यो सरकारले हाम्रो मागलाई चाहिँ सम्बोधन गर्छ भन्ने मलाई पूर्ण विश्वास छ।
1: तपाई अहिले बेलुकी 6 बजेको प्रकृतिमूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ। रेडियो सुन्दै गर्नुहोला।
3: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
10: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
11: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र
10: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
12: हामी कहाँ उपलब्ध सेवाहरू
13: मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चारी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
3: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
12: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952
14: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
0: विश्रामपछि प्रकृति मूल खबरमा तपाईँलाई फेरि स्वागत छ अब बाँकी खबर
1: रूकुम पश्चिममा एक जना वडा अध्यक्ष सहित छ जना जुवारी पक्राउ परेका छन् पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका चारका वडा अध्यक्ष 47 वर्षीय नन्दराम बाटा मुसिकोट नगरपालिका 11का 48 वर्षीय कमल पुन त्रिवेणी गाउँपालिका 5का 44 वर्षीय दिल्ली बहादुर घरती यसै गरी सोइठाउँका 30 वर्षीय शिव विश्वास घरती मगर नन्दकुमार घरती मगर र त्रिवेणी 2का 40 वर्षीय मन बहादुर बोहरा रहेका छन् रूकुम पश्चिम प्रहरीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शुक्रबार बिहान करिब 2 बजेको समयमा त्रिवेणी गाउँपालिका 4 लामाखेतीस्थित विमल बहादुर खड्गाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीलाई पक्राउ गरेको हो छ जनाको टोलीले छापा मार्दा जुवाको खालबाट नगद 1,67,105 रूपियाँ एक गड्डी खोलेको र एक गड्डी नखोलेको तास समेत बरामद गरेको छ
0: नेपाल पत्रकार महासंघले दबावमूलक आन्दोलनको घोषणा गरेको छ आज महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी प्रेसको संवैधानिक हकको रक्षाका साथै सदनबाटै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र सूचना उपभोगको सुनिश्चितताका लागि थप दबावमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेको हो महासंघले जेठ 25 गतेदेखि असार 5 गतेसम्मका लागि आन्दोलन तय गरेको छ
1: पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ छानबिन समितिका संयोजक अच्युत प्रसाद भण्डारीले प्रतिवेदन आज प्रधानमन्त्री बालेन शाह समक्ष बुझाउनु भएको हो गएको वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको समिति गठन भएको थियो छानबिन समिति

0: शर्त तथा युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनु भएको छ। उहाँले वृहत युद्ध विराम र पूर्ण इजरायली फिर्ताको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी समेत दिनुभएको छ।
1: र मूल खबरको अन्तमा खेल खबर। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्।
0: यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक।
1: लोकतन्त्रको रक्षामा युवाको भूमिका महत्वपूर्ण हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको भनाई। ताङको तुलसीपुरमा विभिन्न बरफ उद्योगहरूमा अनुगमन। तुलसीपुरमा गर्मीका कारण बिरामी पर्दै विद्यार्थी।
0: डाङको तुलसीपुरलाई क्षयरोग मुक्त बनाउने अभियानमा युवा र सरकारवालाको प्रतिबद्धता। रूकुम पश्चिममा जुवा खेलिरहेको अवस्थामा वडा अध्यक्ष सहित 6 जना पक्राउ। 20 मेगावटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने।
1: पत्रकार महासंघद्वारा असार 5 गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा। पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझायो। मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने।
0: र विदेश खबरमा लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाहद्वारा अस्वीकार। खेल खबरमा एसियाले खेलकुदको पुरूषतर्फको छनौट। नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने।
1: हवस् त, बेलुकी 6 बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमापुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्ति विष्टलाई धन्यवाद दिँदै सहकर्मी प्रेमकुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौं।
0: नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: हाम्रा सेवाहरू
3: दन्त परीक्षण तथा परामर्श सेवा
2: दाँतको एक्सरे
3: दाँत सफा गर्ने
2: दाँत निकाल्ने
3: दाँत भर्ने
2: दाँतको जरादेखि उपचार गर्ने
3: कृत्रिम दाँत लगाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
2: दाँतको कस्मेटिक उपचार
3: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डी

0: मोबाइल नम्बर 98689194 र 98221856076।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
2: गोर्खा ग्रुप डाङद्वारा सञ्चालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहीमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
3: 2082
4: सालको एसी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
2: हराम वितरण 2083 वैशाख 29 गति देखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
4: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
2: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
4: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
2: सम्पर्क घोराई 98578-30-715,
4: तुलसीपुर 98578-61-51,
2: लमही 98578-50-707।
4: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
5: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98578-20-756।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
4: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री।

0: हिँड्नका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
0: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
2: रक्तदान जीवनदान
3: महादान रक्तदान रक्तदान गरी गरौं जीवनदान।
4: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: मिति यही जेठ 30 गते शनिबार,
4: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ, दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9847809000 र 9858754880।
5: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
1: सृजना नर्सरी एण्ड एग्रोफार्म।
0: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
1: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
0: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9814411448।
2: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, डाँक दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
0: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
0: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
1: कक्षा 11 भर्ना खुल्यो।
0: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 9849505052 र 9858822504।
8: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
9: तपाई सँगसँगै

0: कक्षा 11 मा भर्ना खुल्यो।
1: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 का लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकाय तर्फ नयाँ भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौं। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 9849505052 र 9858722504।
2: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
3: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9745279774। सेवा गर्ने मौका दिनुहोस्।
4: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेस राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
7: डाक्टरद्वारा उपचार हुने रोगहरू
6: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
7: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
8: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
9: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: கதை சொல்லுங்கள்.
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
2: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847736596।
5: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
5: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
5: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू: नसा तथा हारजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान, फोन नम्बर 0825206001, मोबाइल 9847706011 र 9810871380।
10: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
4: सृजना नर्सरी एन्ड एग्रो फार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
4: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
4: गाउँ बेसी चौतारी मन भरार आजै सम्पर्क गर्नुहोस्। सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ, स्टार चोक, रदौरा, दाङ।
2: संचालक सेवक राम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9814411448।
0: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
11: हामी कहाँ उपलब्ध सेवाहरू:
12: दाँत निकाल्ने,
11: नयाँ दाँत राख्ने,
12: झिक्न नपर्ने गरी दाँत राख्ने,
11: दाँत भर्ने, दाँत सफा गर्ने,
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
11: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
13: छोराले खोजेको,
14: आमाले रोजेको,
13: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
14: गृहपति,
13: माइलोदाई, इरा, भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थानकुसीको खबर।
14: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
13: का लागि आधिकारिक विक्रेता
14: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन लाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
13: सम्पर्कका लागि फोन
14: 08259075753 र मोबाइल 9808864071।
13: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलो दाई
14: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
15: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
16: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
15: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
15: 10 बेड आइसीयू सेवा,
16: 10 बेड एनआईसीयू सेवा,
15: 10 बेड एसडीयू सेवा,
16: नर्मल

0: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौं है।
1: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
2: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
3: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चरा चुरुङ्गी पनि मर्न सक्दछन्।
2: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
4: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
5: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
6: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
5: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 98578121568, 98435060 र 98490585816।
7: मेरी आमोइनी घट बनाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
8: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
7: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
8: यसका बाजे लाटाले हाँगर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुचुङ चुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
9: हामी कहाँ साल सिस्टौ असना सालको चौक झाल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
10: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98578231894, 98478414894।
11: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। गावि एका र नयाँ बनेका मन्त्रालयहरूले आउँदो असार सात गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने, संविधान संशोधन गर्दा स्थानीय तहको निर्वाचन गर्दा गैरदलीय व्यवस्था गर्नुपर्ने निर्वाचन आयोगको सुझाव, जिल्ला समन्वय समिति पनि हटाउनुपर्ने, निर्वाचनमा दलीय हस्तक्षेप रोक्नुपर्ने,
1: निर्वाचनप्रति प्रारम्भिक संशय निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित।
0: आज विश्व वातावरण दिवस, 40 माइक्रोन भन्दा पातलो प्लास्टिकमा रोक लगाउन माग, तर बजारमा अझै छ्यापछ्याप्ती, आज बागमती गण्डकीमा पानी पर्ने सम्भावना।
2: गण्डकी बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ।
0: रासपा सभापति रवि लामिछानेको भारत भ्रमणले विकासको ढोका खोलेको दावी, रासपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने, केही जिल्लामा सहमति, केही जिल्लामा विवाद।
3: भोलि र पर्सि चाहिँ करिब 90% सकिन्छ अलिअलि।
0: र युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गर्यो। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालको सेमी फाइनलको यात्रा अब ओमानसँग।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: वैदेशिक रोजगारीको बाध्यात्मक लहरका बीच पनि स्वदेशमै उद्यमशीलताको बाटो रोजेर देशको आन्तरिक अर्थतन्त्र निर्माणमा लाग्ने युवाको संख्या पनि उल्लेखनीय छ। नेपालको निजी क्षेत्रले देशको कुल रोजगारी र उत्पादनमा ठूलो हिस्सा ओगट्दछ। त्यसैले सरकारले बजेट र कार्यक्रम ल्याउँदा सरकारी कर्मचारीको मात्र हित हेर्नु हुँदैन। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुरूप गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन संरक्षण गरिसक्नुपर्ने समय सीमा तोकेको छ। प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन सचिवले एक अधिकृत र एक कार्यालय सहयोगी मात्र राख्न पाउने, सहसचिवलाई सहयोगी राख्न बन्देज लगाइने र कम्प्युटर अपरेटर पदको नयाँ दरबन्दी सृजना नगर्ने नीति सरकारले अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय सुधार हेर्ने सचिव गोविन्द कार्कीको नेतृत्वमा रहेको कार्यदलले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 कार्यान्वयनका लागि संगठन तथा व्यवस्थापन सर्वश्रेण सम्बन्धी मार्गदर्शक सिद्धान्त तयार पारेको हो। मन्त्रालयहरू गाविदा सृजना हुने दोहोरोपण हटाउन 2083 असार 7 गतेभित्र सबै मन्त्रालयलाई आफ्नो संगठन तथा व्यवस्थापन संरक्षण सम्पन्न गर्न समयसीमा तोकिएको हो। मार्गदर्शक सिद्धान्तमा कुनै पनि रिक्त दरबन्दीमा नयाँ स्थायी पदपूर्ति नगर्ने र मन्त्रालय तथा केन्द्रीय निकायहरूमा राजपत्र अंगीकृत नायब सुब्बा र सो भन्दा मुनि कुनै पनि नयाँ दरबन्दी सृजना नगर्ने उल्लेख छ। कामको प्रकृति मिल्ने महाशाखा र शाखाहरूलाई आपसमा गाभी र छरितो बनाउने र सचिवहरूको सुविधामा समेत कटौती गर्ने नीति अख्तियार गर्न भनिएको छ। निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैरदलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो। आयोगले स्थानीय कार्यपालिका सम्बन्धी संविधानको व्यवस्था संशोधन गरेर गैरदलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि 6 महिनाभित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सफलता भएको बताउनु भएको छ।
1: निर्वाचनप्रति प्रारम्भिक संशय निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलता बावजूद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारीलाई केन्द्रमा राखी सबै सरकारवाला पक्षहरूसँग निरन्तर समन्वय र संवाद गर्दै निर्वाचन सम्पन्न गरेको हो। नेपालको राजनीति एवं निर्वाचन इतिहासमा गत वर्ष फाल्गुन 21 गते सम्पन्न निर्वाचन विशेष रूपमा अंकित हुने अवस्था बनेको छ। विद्रोहपछि निर्धारित 6 महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन सक्नु चान्चुनी उपलब्धि होइन। नेपालको यो निर्वाचनलाई विश्वभरबाट सूक्ष्म ढंगले र अध्ययन विश्लेषण गरेर नियालिरहेको र विद्रोहपछि 6 महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ है भनेर विश्वस्त भएको अवस्था र स्थिति पनि हो।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले 5 दिने भारत भ्रमण सकेर आज नेपाल फर्किनु भएको छ। भारत भ्रमणका क्रममा वहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री असीम शाह लगायत नेतासँग भेटवार्ता गर्नुभएको थियो। स्वदेश फर्किएपछि सभापति लामिछानेले नेपाल भारत सम्बन्धलाई अझ राम्रो बनाउन यो भ्रमणले मदत गरेको र सम्बन्ध रिसेट भएको बताउनुभयो। वहाँले लगानी, सहकार्य र दुई देश बीचको सम्बन्धका विषयमा छलफल भएको जानकारी दिनुभयो। सीमा विवाद बारे बोल्दै वहाँले यस्ता विषय कूटनीतिक माध्यमबाट शान्त र चरणबद्ध रूपमा समाधान गर्नुपर्ने बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले देशभरका 77 जिल्लामा अधिवेशन गर्न कार्यतालिका नै सार्वजनिक गरेको जनाएको छ। पार्टीको संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि रासपाले देशभरका अधिकांश जिल्लामा भोलि र पर्सी अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो। भोलि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी सहित 8 जिल्ला, मधेसका महोत्तरी र रौतहट, बागमती काठमाण्डौ, भक्तपुर, नुवाकोट सहित 10 जिल्लामा अधिवेशन हुनेछ। त्यसै गरी गण्डकीका 5 जिल्ला, लुम्बिनीका 8 जिल्ला, कर्णालीका 2 र सुदूरपश्चिमका 3 जिल्लामा नयाँ नेतृत्व चयन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रमुख भुवन केसीले सीआईएनलाई जानकारी दिनुभयो।
3: अब हाम्रो भोलिदेखि शुरू भएर अब भोलि र पर्सि चाहिँ करिब करिब 90% सकिन्छ। अलिअलि विवाद भएको अनि कुनै कुनैमा चाहिँ अब अहिले तुरुन्तै तदर्थ समितिहरू नबनिसकेको जिल्लाहरूमा चाहिँ अहिले तुरुन्तै हुँदैन विवाद। अहिले हाम्रो जस्तो तपाईँको बारा, धनुषा होइन, अलिकति त्यहाँ विवाद छ, त्यसलाई हामीले ल्याउनेर अनि 2-3 दिनपछि गर्दैछौँ। अब हाम्रो अहिले अधिवेशन नहुने जिल्ला भनेको केतापट्टि हुम्ला र डोल्पा, मनाङ मस्ताङ, रुकुम पूर्व, अनि अर्को यतापट्टि पूर्वमा पनि अर्को एउटा कुन चाहिँ छ, यिनीहरूमा चाहिँ अहिले तुरन्तै सदस्य हुने हुन्छ, अधिवेशन हुँदैन।
5: नेपाल वायु सेवा निगमको संचालक समिति पदाधिकारी छनौट प्रक्रिया तत्काल अघि नबढ़ाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश दय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजालसले समिति सदस्य छनौट प्रक्रिया अघि नबढ़ाउन अन्तरिम आदेश दिएको हो। सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट नेपाल वायु सेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणले पार्किङको महँगो शुल्क तिर्नु परेको भनी गुनासो बढ़दै गएपछि 15 मिनटसम्म पार्किङमा बस्ने सवारी साधनको शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारी साधनको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रप गर्दा 15 मिनटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको छ। विमानस्थल कार्यालयका सूचना अधिकारी तेज बहादुर पौडेलले यात्रुको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रपको समय बढ़ाइरहेको सीआईएनसँग बताउनुभयो।
6: यो जेट भरिलाई नि यो अब एयरपोर्ट अलिक कन्जेस्टेड नै छ, एरिया एकदमै सानै छ, तपाईँहरूलाई पनि थाहा छ होइन। अनि यो जेट भरिको लागि चाहिँ हामीले ट्रायलमा सबै यो टीआईएमा पार्किङ गर्ने सबै सवारी साधनहरूलाई चाहिँ पिकअप ड्रपको लागि चाहिँ 15 मिनट सुरुको चाहिँ छुट दिने भनेर गरेका छौँ यो ट्रायलको लागि। अब जेट पछाडि चाहिँ त्यसको रिजल्ट कस्तो आउँछ त्यही अनुसार चाहिँ एक्सटेन्ड गर्ने कसो गर्ने भनेर चाहिँ निर्णय गर्ने भन्ने कुरो रहेछ।
5: यसअघि 7 मिनटसम्म पिक एण्ड ड्रप गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा सो समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढ़ाइएको हो। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी जिल्लाका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसमविद हरिप्रसाद ढकालका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। साथै यी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा त तथा उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने जल तथा मौसम विभागले जनाएको छ। कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई जिल्लामा तातो दिनको अवस्था रहने सम्भावना रहेको मौसमविद हरिप्रसाद ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
2: यति बेला देशभरिकै मौसमको कुरा गर्नुपर्दाखेरि विशेष गरी सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश लगायत देशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको अवस्था छ भने अन्य भूभागमा आंशिक बादल लागेको छ। साथसाथै पानी पर्नेको कुरा गर्नुपर्दाखेरि यति बेला गण्डकी बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ। मध्य प्रदेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा चाहिँ केही स्थानहरूमा तातो दिन हुने सम्भावना पनि रहेको छ र यो तातो दिन हुने सम्भावना चाहिँ पर्सीलाई पनि क्रमशः जारी नै रहनेछ।
5: सरकारले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोला उत्पादन बिक्री वितरण र प्रयोगमा पटक पटक प्रतिबन्ध लगाए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, जसले गर्दा वातावरणीय प्रदूषण झन गम्भीर बन्दै गएको वातावरण विज्ञहरूको भनाइरहेको छ। राष्ट्रिय फोहोर व्यवस्थापन आधार रेखा सर्वेक्षण 2022 अनुसार घरदूरीबाट निस्कने फोहोर मध्ये 12% संस्थागत फोहोरको 21% र व्यावसायिक क्षेत्रको 22% हिस्सा प्लास्टिकजन्य फोहोरको रहेको छ। विशेषज्ञहरूका अनुसार नेपालका शहरी क्षेत्रमा दैनिक करिब 350 टन प्लास्टिक फोहोर उत्पादन हुन्छ। प्लास्टिक जलाउँदा डाई अक्सिजन जस्ता विषाक्त ग्यास विसर्जन हुने, जल स्रोत प्रदूषित हुने, जलीय जीव जन्तुको मृत्यु बढ़ने तथा सूक्ष्म प्लास्टिक मार्फत मानव स्वास्थ्यमा समेत असर पुग्ने खतरा बढ़ेको वातावरण विज्ञ रोशना सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
7: ब्यान त भयो, तर यो ब्यानलाई चाहिँ सफल बनाउन दुई तीनटा तहबाट मात्रै सम्भव हुन्छ कि, सबै मात्रै सबैजनाले सबैतिरबाट पुस गर्नुभयो भने मात्रै। फर्स्ट त अभियसली प्रोड्युसर्सले चाहिँ त्यो म्यान्डेट भन्दा मापदण्डमा रहेर प्रोड्युस गर्नुभयो भने एक त समाधान तिनै दोस्रो सरकारले कुनै नीति नियम बनाएको छ भने किन बनाएको छ भनेर सर्वसाधारणले बुझ्न पनि जरुरी छ। राइटको कुरा गर्छौँ भने हाम्रो ड्युटिजको कुरा पनि इक्वली इम्पोर्टेन्ट छ, होइन? हामी राइट्स वाला कुरामा चाहिँ
8: यसमा अलिकति लाग्ने, हरेक बच्चालाई पनि स्कूलमा पनि सिकाइन्छ, बच्चाले पनि भन्छ प्लास्टिकको झोला चाहिँ प्रयोग गर्नु हुँदैन, यो त डढ्दैन, यसले त हाम्रो वातावरण बिगार्छ भनेर थाहा छ, ठुलो मान्छेलाई थाहा नहुने अपवाद बाहेक धेरैलाई थाहा छ र पनि हामी प्रयोग गर्छौ नि त।
7: त्यही बिहेभियरल चेन्जको कुरा भनेको कस्तो रहेछ के, मतलब थाहा हुँदा हुँदै पनि एकदम सेट भइसक्यो,
8: रक्सी खानु हुँदैन भनेर थाहा छ र पनि
7: खाइन्छ, होइन? त्यही लेखा हुँदैन डेन्जरस पिक्चर लगाएर, प्लास्टिकको पनि त्यही हो। तर इम्प्लिमेन्टेशन कानून बनिरहँदा इम्प्लिमेन्टेशनमा पनि अलिकति तीव्रता स्ट्रिक्ट मोनिटरिङ देखायो भने चाहिँ मान्छे पनि अलिक त्रसित हुन्छ, जनचेतना पनि अलिकति क्रिएटिभ वेमा गर्न सकिन्छ कि, होइन? रेडियोको थ्रु टिभीको थ्रु बुझ्ने भाषामा। अब 40 माइक्रोन भनेको त कस्तो कतिको चाहिँ 40 माइक्रोन हो भन्ने पिक्टोरियल वेमा देखाइदियो भने बा बुझ्नुहुन्छ कि
8: कस्तो खालको हुन्छ 40 माइक्रोन भन्दा तलको।
7: यो त टेक्निकको कुरा भयो नि त, म एज एन इन्भाइरोमेन्ट पढेको मान्छे या त्यो विधामा लागेको मान्छेले बुझ्न सकौँला, तर सबैले त बुझ्नुहुन्न। मेरै मम्मी बुवालाई नै राम्ररी भन्यो भने उहाँले अब कुनमा 40 कुन 50 नै कुरा आउँछ।
5: साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गरेको छ। युक्रेनी ड्रोन बलका कमाण्डरका अनुसार ती जहाजहरू युक्रेनको अन्न चोरी गरेर ओसार पसार गर्ने साथै सैन्य सामग्री र इन्धन ढुवानी गर्ने कार्यमा संलग्न रहेको दावी गरिएको छ। जहाजहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्।
0: आर्थिक वर्ष सकिने लाग्दा हुम्लाका बैंकहरूमा सेवाग्राहीको चाप।
9: पहिला भन्दा अहिले बढी समस्या भयो, अनि 2-3 घण्टा भएको ब्याङ्कमा कुर्याएको उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन।
0: हतारोले गुणस्तरीय काम नहुने सम्भावना। रिपोर्टसँगै कृषिमा महिलाको श्रम धेरै तर आर्थिक निर्णयमा पहुँच कम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
11: किसानहरुका लागि खुशीको खबर,
10: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
11: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 0824160002 र मोबाइल नम्बर 9857823971।
12: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
0: बिहान गरेको ओल्ड भिजनले जनाएको छ। चालू आर्थिक वर्ष सकिन एक महिना सात दिन मात्र बाँकी छ। हुम्लामा आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा बैंकहरूमा सेवाग्राहीको चाप बढ़न थालेको छ। विकास निर्माणका योजना संचालन, उपभोक्ता समिति गठन तथा छिटो छिटो भुक्तानी प्रक्रियाका लागि विभिन्न समूह, संस्था र उपभोक्ताहरू बैंकमा धाउन थालेपछि जिल्लाका बैंकहरूमा पनि भीड़भाड़ देखिन्छ।
13: आर्थिक वर्षको अन्त्यसँगै बजेट खर्च नभए फिर्ता गर्नुपर्ने प्रावधान छ। यही कारण प्राय एजनाहरू आर्थिक वर्षको अन्त्यसँगै कार्यान्वयनका लागि दर्दू फुने गरेको छ। अहिले हुम्लामा पनि यो दृश्य देख्न सकिन्छ। जेठ महिना अर्थात चालू आर्थिक वर्षको 11 महिनासँगै सामान्यतया शान्त रहने ब्याङ्कहरू अहिले सेवाग्राहीले भरिभराउ भएका छन्। सेवाग्राही पार्वती सही,
9: ब्याङ्क जाँदाखेरि अनि धेरै घुइँचो हुँदाखेरि अब पहिला भन्दा अहिले बढी समस्या भयो। अनि 2-3 घण्टा भइगयो ब्याङ्कमा कुर्याएको, उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन।
13: संघ प्रदेश र स्थानीय तहबाट विनियोजित बजेटका योजनाहरू कार्यान्वयनको लागि उपभोक्ता समितिहरू नयाँ खाता खोल्न, रकम भुक्तानी लिन तथा ब्याङ्किङ प्रक्रिया पूरा गर्न ब्याङ्क पुगिरहेका छन्। दैनिक 25 भन्दा बढी नयाँ योजना तथा उपभोक्ता समितिका खाता खोलिने र त्यत्तिकै संख्यामा भुक्तानी सम्बन्धी काम हुने गरेको राष्ट्रिय वाणिज्य ब्याङ्क सिमको शाखाका प्रबन्धक सम्झना अहिली बताउनुहुन्छ।
14: अलिकति बढ्ने नै भयो नि त पहिला भन्दा, किनकि यतिखेर समूहको खाता टन नै आउँछ कि। अस्ति एकै दिनमा पनि हाम्रोमा लगभग 20-25 वटा खाता आएको थियो कि खोल्नलाई, त्यो चाहिँ खाता खोल्ने समूहको खाता। अनि त्यसले गर्दा भिड त हुने नै भयो, अरू नर्मल कस्टमर डेली हुने बाहेक उनीहरू त एक्स्ट्रा आयो नि त, असारलाई लक्षित होला मेन त होइन। हाम्रोमा एक त सरकारी कारोबार भए हुनाले भिड त अरू ब्याङ्कमा भन्दा त धेरै नै हुन्छ। यो टाइममा चाहिँ अरू टाइममा भन्दा भिड चाहिँ हुन्छ, समूहगत खाता धेरै खोलिन्छ अनि त्यसको हामीले फेरि भुक्तानी पनि हेभी हेभी अमाउन्टमा हुन्छ नि त समूहको, त्यसले गर्दा क्यास डिस्क यतिखेर धेरै नै हुन्छ। हाम्रो खाताहरू त स्पेसली सम्बन्धित कार्यालयबाटै सिफारिस भएर आउँछ नि त, हो यो टाइममा लक्षित भएर नै खुल्छ।
13: सरकारी स्वामित्वका ब्याङ्क मात्र होइन, निजी ब्याङ्कहरूमा पनि उस्तै चाप देखिएको छ। सिटिजन ब्याङ्क इन्टरनेशनल सिमकोट शाखाका प्रबन्धक हेमराज हमाल,
15: आजकल अब यो पहिलाको हिसाबले चाहिँ अब हाम्रो अहिले आर्थिक वर्षको अन्तिममा आउँदाखेरि यो विभिन्न कार्यालयबाट मार्फत कसैलाई दिएका सब्सिडी खाताहरू त्यस्तो टाइपको कुनै उपभोक्ता समितिको तिनीहरूको चाहिँ अब पहिलो महिनाभन्दा असारमा चाहिँ आइरहेछन्। हामीमा प्रत्येक दिन तीन चारवटा खाताको दलले खोलिरहेको छौँ। तर हाम्रो यो गाउँपालिकाको उनीहरूको चाहिँ अकाउन्ट चाहिँ हाम्रो अब राष्ट्रिय वाणिज्य ब्याङ्कमै हुँदाखेरि उहाँहरूको त्यतै हुन्छ होला। कुनै संघ संस्थाहरू, त्यसपछि कृषि भेण्डारी, तिनीहरूको हाम्रो यो कृषकहरूलाई दिने अनुदान, तिनीहरूको खाता चाहिँ हामी खोलिरहेछौँ। त्यही हो, पहिलाभन्दा अलिकता ठुलो धेरै छ यो जेठ असारमा।
13: सिमकोटमा कृषि विकास ब्याङ्क सहित 4 ब्याङ्क सञ्चालनमा छन्। ती सबै ब्याङ्कहरूमा अहिले अन्य समयको तुलनामा निकै व्यस्तता छ। विकास निर्माणका सामग्री खरिद, ठेक्का व्यवस्थापन तथा सरकारी योजनाका उपभोक्ता समितिहरूका लागि नयाँ खाता सञ्चालन गर्नुपर्ने भएकाले साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कमा पनि सेवाग्राहीको चाप बढेको छ। ब्याङ्कका शाखा प्रबन्धक अमर बहादुर शाही आर्थिक वर्षको अन्तिम महिना नजिकै जाँदा विकास निर्माणसँग सम्बन्धित आर्थिक गतिविधि तीव्र भएकाले ब्याङ्किङ कारोबारमा उल्लेख्य वृद्धि भएको बताउनुहुन्छ।
16: सरकारी कारोबार त हाम्रो ब्याङ्कमा हुँदैन होइन, त्यही पनि कुनै पनि सरकारी खाता भएको क्लाइन्टहरूले आउने चान्सेस क्यासको मुभमेन्ट चाहिँ हुन्छ होइन। र अर्को सरकारी जो ठेकापट्टा छ नि त हजुरको, उसको लगानी गर्नको लागि जस्तै अब सम्झौता गरिसकेपछि केही पैसा चाहिँदो रहेछ, त्यसको लागि मान्छेहरूले झिकेर लिने गर्नु हुन सक्छ होइन। त्यो विड्रलको अलिकति ट्रेन्ड बढेको छ, त्यो चाहिँ विकासको लागि अब ठेकापट्टा अब सामान खरिद गर्नको लागि लिएको हुनसक्छ। र आउने क्रम पनि अलिकति ठुलो बढेको, तर त्यसरी रहसै हुने तरिकाले अलिकति भिडभाडै हुने तरिकाले हामी कहाँ भएको छैन।
13: सरकारले प्रत्येक वर्ष साउनदेखि नै विकास योजनाहरू कार्यान्वयन गर्ने नीति लिए पनि अधिकांश योजना आर्थिक वर्षको अन्तिम समयमा मात्र गति लिने प्रवृत्ति अझै कायम देखिन्छ। त्यसकै परिणाम स्वरूप असार नजिकिँदा ब्याङ्कहरूमा एकै पटक खाता खुल्ने, भुक्तानी लिने र रकम निकासा गर्ने चाप बढ्ने गरेको छ। बेलुमाया महतारा, सीआईएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कृषिमा महिलाहरू धेरै संलग्न तर पुरूष निर्णयमा हावी।
17: यतै बारीतिरै बिजी हुन्छु, बिहानदेखि साँझसम्म अब पात काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु, अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ।
0: आमदानीमाथि महिलाको अधिकार कम रिपोर्टसँगै अगुवा किसान संघको विशेष संवाद पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
19: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
18: हामी कहाँ उपलब्ध सेवाहरू?
20: दाँत निकाल्ने,
18: नयाँ दाँत राख्ने,
20: झिक्न नपर्ने गरी दाँत राख्ने,
18: दाँत भर्ने, दाँत सफा गर्ने,
20: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
18: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
21: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
12: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
22: ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 15 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, करेला, काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन्। बाली लगाउने, गोडमेल गर्ने, टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ। तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्।
17: तरकारी उत्पादन भएपछि कतिमा बेच्ने, कहाँ बेच्ने, कसलाई बेच्ने भन्ने चाहिँ मलाई थाहा हुन्न, वास्ता पनि हुन्न। श्रीमान ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ। मैले चाहिँ अब पात काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु, अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ। उहाँहरूले सबै गरेपछि मलाई त्यति वास्ता पनि लाग्दैन, यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म।
22: तिनाउ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ। उहाँको गोठमा 27 गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दूध दोएर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दूध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
1: अब पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूलाई कहिले काहीँ सानोतिनो खर्च गरेर त सुन्नु परेन गरिन्छ, अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढापनी सल्लाह गर्नुपर्छ, श्रीमानसित सल्लाह गरेर गरिन्छ। अब
22: 44 वर्षीय लक्ष्मी रावतले पनि एक दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी, धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी, फलफूल, दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा, घर वा अन्य सम्पत्ति धेरैजसो पुरूषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
3: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माफ्यो अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ। तरकारीको बिउ लिएर आउन पर्यो भने हामीले मैले श्रीमानसँगै माग्छु अनि लिएर आउने त्यस्तै गर्छौ। के केमा कति कति के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
22: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनु भएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
1: सरकारीहरू बेचेको पैसा त श्रीमानसँगै हुन्छ, अनि घरमा घर खर्च गरेर ठुलो काम गर्दा काम के गर्ने र के नगर्ने भनेर सल्लाह त गर्छौँ, चलाउँछौँ। हामीले चाहिँ बारीमा प्याज हाल्ने अनि बिरुवाहरू रोप्ने उर्ने, बिरुवालाई संरक्षण गर्दै लैजाने, विषादीहरू पनि छर्नुपर्छ। अनि विषादीहरू छर्दाखेरि आजभोलि अलिक पहिला त अब थाहा नभएर जस्तो पनि छरियो, आजभोलि अब केसी तालले मैले ताउति लिँदै अहिले आजभोलि जैविक झोलमलहरू बनाउने उर्ने गरेर अनि विषादीबाट अलिक टाढा गर्ने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
22: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले धाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। अर्थात श्रम महिलाको सहभागिता उच्च भए पनि आर्थिक अधिकारमा समानता स्थापित हुन सकेको छैन। रीमा सोमय, सीआईएन रेडियो, मदन पोखरा, पाल्पा।
0: नेपालमा महिला किसानको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढ़ाउने विषयमा साथी लील प्रकाश चन्दले कृषि क्षेत्रका अगुवा महिला किसान बसन्ती चौधरीसँग कुराकानी गर्नुभएको छ।
4: आमदानीमा महिलाको अधिकार भन्नाले महिलाहरूलाई पनि आमदानीको होइन, उनीहरूलाई पनि बखाबरी गर्दाखेरि अलि राम्रो हुन्छ, कामकाज गर्दाखेरि होइन, पुरुषहरूलाई मात्रै नहेर्छ, महिलाहरूको पनि अलिअलि सरकारले पनि हेरिदिएपछि महिलाको अलिकति राम्रो हुन्छ, कानूनी रूपमा पनि महिलाहरू पनि अगाडि बढ्न सक्छन्।
23: अब यो महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पाउनु किन आवश्यक छ आफै?
4: महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पाए भने उनीहरू पनि अगाडि बढ्न सक्छन् होइन, त्यही गरेर आफ्नो परिवार पाल्न सक्छन्। पुरुष मात्रै काम गरेर घरबार चलाउनु भन्दा होइन, महिलाहरूले पनि आधा आधा गरिदिएपछि राम्रोसँग चल्छ।
23: अब यो आमदानीमा अथवा यो निर्णय प्रक्रियामा महिलाले आफ्नो अधिकार प्रयोग गर्न पाउँदाखेरि घर परिवारमा समाजमा कस्तो खालको असर पर्छ?
4: झैँ झगडाहरू अलिक कम हुने, घर परिवार, टोल छिमे गाउँलाई पनि अलि सहज हुने होइन, महिलाहरू पनि अलिअलि कमाइरहेछन्, उनीहरू पनि केही गरेर होइन यताउति गरिरहेछन्, घरमा सबै खर्चहरू चलिरहेछ।
23: अनि यो सबै जसरी अहिले तपाईँले गरिराखेको अभ्यास छ, अब अरू दिदी बहिनी तपाईँको सिको त गर्दै हुनुहुन्छ, तर सबै दिदी बहिनीहरूले यस्तो खालको अभ्यास गरिरहनु भएको छैन होला। अब नेपालमा महिला किसानहरूको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढ़ाउनको लागि त्यो नीतिगत रूपमा, व्यावहारिक रूपमा कसले के गर्यो भने अझै राम्रो होला भोलिका दिनहरूमा?
4: दिनहरूमा नेपाल सरकारले पनि महिलाहरूको लागि होइन, बजारीकरणको राम्रो व्यवस्था गरिदिएपछि अलि राम्रो हुन्थ्यो भन्ने हुन्छ। अब सरकारले पनि अलि हेरिदिएपछि अब हामीहरू तरकारी त लगाउँछ, थोरै तरकारी मात्रै बिक्री हुन्छ होइन, फेरि अलि गरी तरकारी लगाएर फाल्नु पर्ने हुन्छ, हाम्रो मेहनत खेर जान्छ। यी सरकारले पनि केही
2: पाइलाहरूको लागि केन्द्रले बजारीकरणको व्यवस्था गरिदिएपछि हामीहरू आफ्नो मेहनतको आमदानीहरू राख्छ आउँथ्यौँ कि भन्ने हुन्छ होइन। बिउ बिजन किन्दा पनि महँगो छ, हाइड रेट लगाउँदा बिउहरू अलिक पछौटे जातको लगाउँदाखेरि चाहिँ रेटहरू पाइन्न।
0: गाविएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गते भित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने भएको छ।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: रक्तदान जीवनदान
3: महादान रक्तदान रक्तदान गरी गरौं
4: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
5: मिति यही जेठ 30 गते शनिबार
4: समय बिहान 7 बजेदेखि स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ थप जानकारीका लागि मोबाइल नम्बर 98479900 र 98578454880
6: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, डुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, संचालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810127000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: कक्षा 11 भर्ना खुल्यो।
1: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 9849405052 र 9858728504। कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
4: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
1: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
0: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, डुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, संचालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435327695 र 9810127000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
1: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटेल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
1: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9858761051 र 9858761052।
2: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन?
6: अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दूध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041।
0: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
0: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
0: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
3: किसानहरूका लागि खुसीको खबर,
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
7: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
8: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
9: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
10: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
11: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
10: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
6: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
3: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
3: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
1: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो,
12: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल, सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई, दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू,
1: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू, इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क रु 1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजे बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर छ दाङ, मोबाइल नम्बर 98578121568, 98435060 र 98495086 16।
13: रक्तदान जीवनदान
14: महादान रक्तदान रक्तदान गरी गरौ जीवनदान।
2: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: मिति यही जेठ 30 गते शनिबार,
2: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ दाङ, कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858548080।
15: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
1: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
5: सृजना नर्सरी एन्ड एग्रोफार्म।
4: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
5: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
4: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
5: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
4: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9558720178 र 9114411448।
6: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
5: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
4: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847836596।
7: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
8: तपाई सँगसँगै

0: होइन काइलोबा, तपाईँ सधैँ आया आया गर्नुहुन्छ।
1: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ हुन्न भने।
0: किन पिर गर्नुहुन्छ काइलोबा, म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू,
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टर्काउने, दाँतमा रङ भर्ने, चाँटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
8: छोराले खोजेको,
9: आमाले रोजेको,
8: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
9: गृहपति,
8: माइलोदाई, इरा, भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त धन खुसीको खबर,
9: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
8: का लागि आधिकारिक विक्रेता
9: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
8: सम्पर्कका लागि फोन
9: 08259075 र मोबाइल 9808864071।
8: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
9: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
10: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ, हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
10: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578-20-756।
11: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
12: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
11: 10 बेड आईसीयू सेवा
12: 10 बेड एनआईसीयू सेवा
11: 10 बेड एसडीयू सेवा
12: नर्मल डेलिभरी तथा सीएस सेवा
11: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
12: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
11: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीलाल केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन्दान फोन 082-522-686 र 590-475
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
13: हाम्रा सेवाहरू
14: दन्त परीक्षण तथा परामर्श सेवा
13: दाँतको एक्सरे
14: दाँत सफा गर्ने
13: दाँत निकाल्ने
14: दाँत भर्ने
13: दाँतको जरादेखि उपचार गर्ने
14: कृत्रिम दाँत लगाउने
13: बच्चाहरूको दाँतको विशेष उपचार
14: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
13: दाँतको कस्मेटिक उपचार
14: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
15: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9847840188
10: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ
16: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
10: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
17: खुसीको खबर
18: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822856576
19: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
20: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा
21: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पूर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहु बस्नेत मोबाइल नम्बर 9847830627 र 9825227662
20: इमेल itstore.dan@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
22: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना
23: डाक्टर द्वारा उपचार हुने रोगहरू
22: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोस हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
23: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
0: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुका सम्म।
1: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
3: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।

0: एनबीसी नेपाली सेवाको साझा पक्षबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतको पाँच दिने भ्रमण सकेर नेपाल फर्किए राष्ट्रपा सभापति लामी छाने भ्रमणको उपलब्धि बारे भन्छन्।
1: एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, कुन लाभलाई लिन सक्छौ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ।
0: छानबिनमा परेका पूर्व गृहमन्त्री सुधन गुरुङ बारेको प्रतिवेदनमा के छ,
2: वस्तुगत रूपमा व्याख्या छ, सब प्रमाण हामीले जे जे देखिनु पर्ने त्यही राखिरहेका छौँ, त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको रिपोर्ट निकालिएका छौँ।
0: छानबिन समितिका संयोजक र आजोब सागरमा केही पानी जहाजहरूमाथि ड्रोन हमला गरेको युक्रेनको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले आजोब सागर र त्यसका बन्दरगाहमा रहेको पानी जहाजहरूमा सामुद्रिक ड्रोन हमला गरेको छ। उसले रूसले अधीनस्थ युक्रेनी भूभागबाट चोरिएको अन्न बोकिरहेका मालवाहक पानी जहाज र एउटा ट्याङ्करलाई निशाना बनाइएको जनाएको छ। कियेभले ती पानी जहाजको नाम रंग पोतेर छोपिएको र रेडार बन्द गरिएको बताएको छ। अजरबैजानले आजोब सागरमा दुईवटा मालवाहक पानी जहाजमा आक्रमण हुँदा आफ्ना पाँच नागरिकको मृत्यु भएको बताएको छ। रूसी विदेश मन्त्रालयले उक्त आक्रमणका लागि युक्रेनलाई दोष लगाएको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौ सैनिक ड्रोन रूमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको स्वीकार गरेको छ। रूसले गरेको अवरोधका कारण उक्त ड्रोनले मार्ग परिवर्तन गरेको उसको भनाई छ। उक्त विस्फोटनका कारण कोन्स्टान्त्सा हार्बरमा रहेको एउटा पानी जहाज र कैयौं गोदाममा नराम्ररी क्षति पुगेको रूमेनियाका रक्षा अधिकारीहरूले बताएका छन्। मानवीय क्षतिको भने विवरण आएको छैन। सेन्ट पिटर्सबर्गमा एउटा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनमा बोल्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको अर्थतन्त्र बारे आफ्नो धारणा राखेका छन्। पश्चिमा देशहरूले अर्थतन्त्रमा गतिरोध देखिएको भनी लगाएको आरोप खारेज गरेका उनले युरोजोन क्षेत्रका देशहरूकै हाराहारीमा मस्को अर्थतन्त्र बढ़िरहेको बताए। युक्रेनसँगको युद्धमा ठूलो खर्च भइरहेका कारण मस्को बजेट घाटा थप फराकिलो बन्दै गएको छ। पुटिनका एक नजिकका सल्लाहकार किरिल डिमिट्रिएभ भन्छन्, रूसको अर्थतन्त्र बलियो छ, राम्रो गरिरहेको छ। वास्तवमा युरोपलाई रूसको ग्यास चाहिन्छ, युरोपलाई आफ्नो अस्तित्व रक्षाका लागि रूस चाहिन्छ। पुटिनका एकजना नजिकका सल्लाहकार किरिल डिमिट्रिएभ। इरानले ओमानको खाड़ीमा रहेको अमेरिकी युद्धपोतहरूमाथि चेतावनी स्वरूप क्षेप्यास्त्र र ड्रोन हमला गरेको जनाएको छ। व्यावसायिक पानी जहाज र ट्याङ्करहरूलाई दुःख दिएका कारण त्यसो गरिएको उसको भनाइ छ। यसअघि अमेरिकी सेनाले एउटा प्रतिबन्धित राज्यविहीन पानी जहाज हिन्द महासागरमा आफूले रोकेको जनाएको थियो। अमेरिकाले इरानलाई सघाउने पानी जहाजहरू बन्दक बनाइने चेतावनी दिएको छ। बिहिबार केही इरानी पानी जहाजले होर्मुज जलमार्गबाट यात्रा गरेको सामुद्रिक मार्गको निगरानी गर्ने समूहहरूले बताएका छन्। आप्रवासन विरोधी प्रदर्शन र हिंसापछि दक्षिण अफ्रिकाबाट आफ्ना नागरिक स्वदेश फर्काउने घोषणा गर्ने पछिल्लो मुलुक नाइजेरिया बनेको छ। घाना, मलावी र मोजाम्बिकले आफ्ना सयौं नागरिक फिर्ता गर्न थालिसकेका छन्। नाइजेरियाले हजार भन्दा बढ़ी मानिसहरू देश फर्कने अपेक्षा गरिएको बताएको छ। र इटलीका स्कूले विद्यार्थीहरूले अभिभावकहरूले अनुमति दिएको खण्डमा मात्रै अब यौन शिक्षा अध्ययन गर्न पाउने भएका छन्। इटलीको सिनेटले पारित गरेको एउटा विधेयकले नर्सरी र प्राथमिक तहमा पूर्ण रूपमा यौन शिक्षालाई बन्द गर्ने व्यवस्था गरेको छ। विपक्षी दलले त्यसलाई औचित्यहीन भन्दै त्यो साहित्य वा इतिहास पढाउन अभिभावकको अनुमति लिनु सरह भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भारतको पाँच दिने भ्रमण सकेर आज काठमाडौँ फर्किएका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भ्रमणले नेपाल भारत सम्बन्धलाई सहज र सकारात्मक दिशामा अघि बढ़ाउन मद्दत गर्ने आफूले ठानेको बताएका छन्। भारतले राष्ट्रपा सभापतिलाई गरेको स्वागतलाई कतिपय कूटनीतिज्ञहरूले अभूतपूर्व भनिरहेका छन्। सत्तारूढ़ भारतीय जनता पार्टीको निम्तोमा भारत गएका लामिछानेले त्यस क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए। एक रिपोर्ट। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले नेपालको कूटनीतिक प्राथमिकता, भारतसँगको सीमा विवाद लगायतका विभिन्न समसामयिक प्रश्नहरूको जवाफ दिए। भारतीय पक्षसँग विकास कूटनीतिलाई मध्यनजर गरेर नेपालको प्राथमिकताबारे पारदर्शी तवरले कुरा राखेको उनको भनाई छ।
1: नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने लगानीका कुराहरूमा सहकार्यका कुराहरूमा र हाम्रो वर्षौंदेखि भएको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। पारदर्शी स्पष्ट कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न शुरू गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो कयौं विषयको यो रिसेट गर्ने काममा यो भ्रमणले मदत गर्छ भन्ने मैले आशा गरेको छु।
0: प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति विवादित बनेको पृष्ठभूमिमा भारत भ्रमण गरेका लामिछानेलाई सीमा विवादका विषयमा चर्चा भए नभएको बारे पनि सोधिएको थियो।
1: कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्वपूर्ण कुराहरू हुन्छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो हल्ला गरे जस्तो एकदमै ढोल बजाएर हुँदैन, तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा गर्नुपर्ने समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।
0: प्रधानमन्त्री शाहको अभिव्यक्तिका सन्दर्भमा सभापति लामिछानेले परराष्ट्र मन्त्रालयको धारणा नै आधिकारिक भएको बताए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। विमानस्थलमा राष्ट्रपा सभापति लामिछानेले उनी प्रधानमन्त्री बन्ने सम्भावना सम्बन्धी चर्चाबारे पनि पत्रकारका प्रश्नको सामना गरे।
1: म केही भन्न चाहन्न, निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौ। हामीले गरेको वाचा, बोलेर गरेको वाचा, लेखेर गरेको वाचामा अडिग छौं, रहिरहन्छौं।
0: सभापति लामिछाने काठमाडौँ फर्किएकै दिन परराष्ट्र मन्त्री श्री शिर खनाल आज तीन दिने औपचारिक भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। उनी भारतीय समकक्षीको निम्तोमा दिल्ली गएका हुन्। छलफलका विषयबारे विमानस्थलमा पत्रकारहरूको प्रश्नमा मन्त्री खनालले प्राथमिकताका सबै विषयमा संवाद हुने प्रतिक्रिया दिए। अब अर्को प्रसंग, पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ। समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले 43 पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा बुझाइएको बीबीसीसँग बताए। उनका अनुसार छानबिनका क्रममा समितिले गुरूङसँग 17 पृष्ठ लामो बयान पनि लिएको थियो।
2: कतिपय जग्गा उहाँले भने जस्तो देखिएको छैन है, र जे उहाँले सम्पत्ति विवरणमा जस्तो तपाईँको मन्त्री परिषदको कार्यालयमा बुझाउनु भएको सम्पत्ति विवरण अनि त्यसै गरेर निर्वाचन आयोगमा पठाएको सम्पत्ति विवरण ती सबैलाई संकलन गर्यौं, त्यसको आधारमा इन्भेस्टिगेशन गर्यौं सम्पत्तिको हकमा र आएको रिकर्ड रिपोर्ट अनुसार चार नम्बर प्रथम उल्लेख गरेर त्यो हामीले त्यही नै उल्लेख गरिरहेका छौँ। जहाँसम्म अघिको प्रश्नसँग सवालको कुरोमा हामी नेपाल भन्ने संस्था जो छ उहाँको त्यसको सवालमा र रिमिट्यान्सको सवालमा यसमा के गरिरहेका छौँ हामीले भन्नुहुन्छ भने कहाँबाट आएको, कहिले आएको, कुन बैंक मार्फत आएको हो, कसले पठाएको हो, कतिजनालाई त हामीले यहीँ बोलाएर हाम्रो समितिको कार्यालयमै बोलाएर बयान कागज गराएर राखिदिएका छौँ। कतिपयसम्मलाई हामीले जुमबाटै कुरा गरेर पनि हामीले त्यो कुराहरूलाई डेट वाइज राखिदिएका छौँ।
4: त्यसो भए उहाँको नाममा देखिएका सम्पत्ति र तिनको स्रोतको कुरा गर्दाखेरि तपाईँको आशय त्यो भिडियो मिल्यो भन्ने कि मिलेन भन्ने त
2: अब अहिले मैले मेरिटमा बोल्दिनँ, किनभने हाम्रो पनि गोप्यताको कुरा छ। हामीले आत्मगत रूपमा त्यहाँ व्याख्या गरेका छैनौँ, वस्तुगत रूपमा व्याख्या छ। वस्तुगत भन्ने बित्तिकै सब प्रमाण हामीले जे जे देखिनु पर्ने त्यही राखिदिएका छौँ। त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको हामीले चाहिँ हाम्रो आफ्नो रिसोर्ट निकालिदिएका छौँ।
0: तीन सदस्यीय समितिले सर्वसम्मत रूपमा आफ्नो निष्कर्ष तथा राय प्रस्तुत गरेको समितिका संयोजक भण्डारीले बताए। सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गुरूङले वालेन्द्र शाह वालेन नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएको 27 दिनमा पदबाट राजीनामा दिएका थिए। उनी पुनः गृहमन्त्रीका रूपमा फर्किन सक्ने चर्चा चलिरहेका बेला समितिको प्रतिवेदनलाई चासोका साथ हेरिएको छ। नेपालमा यसपालि लगातार चौथो वर्ष अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आजबाट तीन दिनसम्म नेपालका कैयौं क्षेत्रमा ताप लहर देखिन सक्ने चेतावनी जारी गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाड़ी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई ताप लहर अर्थात हिटवेभ भन्ने गरिन्छ। यसै सन्दर्भमा हामीले जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेलाई सम्पर्क गरी नेपालमा हिटवेभको सम्भावित प्रभावबारे प्रश्न गरेका छौं।
5: अहिले भइरहेको हिटवेभ चाहिँ अब विशेष गरी तराई क्षेत्रहरूमा पानीको सम्भावना अलिकति कम रहेको हुनाले चाहिँ केही दिनदेखि 38 डिग्री भन्दा नि माथि तापक्रम सीमापन भइरहेको अवस्था र ह्युमिडिटीको अवस्था चाहिँ अलिकति बढी नै रहिरहेको अवस्थामा चाहिँ यो नर्मल तापक्रम 30-38 डिग्री भए पनि फिल्स लाइक टेम्परेचर चाहिँ अलिकति बढ्ने सम्भावना चाहिँ हुन्छ। यो चाहिँ अब विशेष गरी अब मनसुन आउनुभन्दा अगाडि चाहिँ एभ्री इयर जुन हामीले विगतका केही वर्षदेखि नै तापक्रमहरू बढ्ने र हिटको सम्भावना हुने अवस्था चाहिँ देखिन्छ।
6: विगतमा भएका एकदमै धेरै गर्मी हुने अथवा धेरै हानिकारक हिटवेभ भन्दा अथवा लू भन्दा यसपालिको हिटवेभ चाहिँ त्यति धेरै चिन्ता मान्नुपर्ने गरेको चाहिँ छैन भन्न सकिन्छ।
5: 2024 पनि 11 जति हिटवेभ बुलेटिनहरू जारी गरेको थियौँ समय समय अनुसार। जुन अघिल्लो वर्षमा चाहिँ त्यति धेरै हिटवेभ थियो जुन बुलेटिनहरू हामीले जारी गर्नु परेको अवस्था थिएन भने यो वर्ष पनि हामीले 4 हिटवेभ बुलेटिन जारी गरिसकेको अवस्था छ। जुन यो चाहिँ चौथो हिटवेभको अवस्था हो। यसले चाहिँ विशेष गरी मधेस लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा नै यो आगामी 3 दिनसम्म मध्यम तातो लहरहरू हुने सम्भावना चाहिँ देखिन्छ। विशेष गरी अब यो कोशी बागमती गण्डकी सुदूरपश्चिम तराईको भूभागहरूमा पनि तातो दिन हुन सक्ने सम्भावना चाहिँ रहेको छ।
6: लू पछाडि मौसम अथवा मनसुन सक्रिय हुने सम्भावना रहन्छ।
5: अब लू हुँदैन फेरि मनसुन आइहाल्छ भन्ने त्यस्तो अवस्था त हुँदैन। बिस्तारै पश्चिमी वायुको प्रभाव पनि पर्न सक्ने सम्भावना त हुन्छ तर अहिले तत्कालको लागि चाहिँ त्यो सम्भावना देखिएको छैन।
0: मौसमविद रोजन लामिछाने साथी अशोक दाहालसँग कुरा गर्दै अब एउटा प्रसंग संक्षेपमा। उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री वालेन्द्र शाह वालेनलाई पठाएको सन्देश र त्यसपछि प्रहरीले उनलाई पक्राउ वा सोधपूछ गरेको विषयबारे अहिले विभिन्न टिप्पणीहरू भइरहेका छन्। प्रधानमन्त्रीलाई मोबाइल फोनमा आएको सन्देशमा सचिव पुष्करले आफू पदबाट निवृत्त हुने बेला भएको र मुख्य सचिव वा राजदूतका लागि इच्छा देखाएको र त्यसमा प्रधानमन्त्रीको मार्गदर्शन र आवश्यक सहयोग चाहेको आशय व्यक्त गरिएको छ। उक्त सन्देशपछि बारे जानकारी लिन प्रहरीले सचिव पुष्करलाई सोधपूछ गरेको तर पक्राउ गरिएको भन्न नमिल्ने गृह मन्त्रालयले जनाएको छ। पूर्व प्रशासकहरू भने यसरी सन्देश पठाउने र सन्देश पठाएको विषयमा प्रहरीले पक्राउ वा सोधपूछ गर्ने दुवै कदम गलत भएको बताउँछन्। यस सम्बन्धी समाचार तपाईँ www.bbcnepali.com गएर विस्तृतमा पढ्न सक्नुहुन्छ। युक्रेनले आजोफ सागरमा रूसले कब्जा गरेको तटीय क्षेत्रमा पर्ने स्थानमा गैर कानूनी कार्गो बोकिरहेका 5 पानी जहाजलाई हमला गरेको जनाएको छ। युक्रेनी ड्रोन फोर्स कमाण्डरले ती पानी जहाजहरूले युक्रेनका अन्न चोरी गरिरहेका र सैन्य कार्गो र इन्धन स्थानान्तरण गरिरहेको जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
7: सेन्ट पिटर्सबर्गमा एउटा प्रमुख आर्थिक सम्मेलनमा रूसी राष्ट्रपति पुटिनले सम्बोधन गर्ने तयारी गरिरहँदा यो हमला भएको हो। एक दिन अघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि रूसी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। किएवले हमला गरेका कार्गो पानी जहाजहरूको सम्बन्ध अजरबैजानको विदेश मन्त्रालयले पानी जहाजमा ड्रोन हमलामा आफ्ना 5 नागरिक मारिएको भन्दै गरेको घोषणासँग सम्बन्धित रहे या नरहेको प्रश्न छैन। अजरबैजानले गैराती आजोफ सागरको टागानरोग खाड़ीमा 2 मालवाहक पानी जहाजमा आक्रमण भएको भन्दै ती पानी जहाज आफ्नो मुलुकको नरहेको उल्लेख गरेको थियो। रूसले युक्रेनले उक्त आक्रमण गरेको आरोप लगाएको छ। तत्कालै प्रतिक्रिया नदिएको किएवले मारियुपोल, बेयरडियान्स्क र रूसले अस्थायी रूपमा कब्जा गरेका तटीय क्षेत्रमा गैर कानूनी मालवाहक पानी जहाजलाई निशानामा पारेको उल्लेख गरेको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौ सैनिक ड्रोन रूमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको जनाएको छ। विस्फोटनबाट त्यहाँ कोही पनि घाइते नभएका खबर आएका छन्। युक्रेनका ड्रोन कमाण्डर रोबर्ट ड्रबडीले मालवाहक पानी जहाज र ट्याङ्करको नाममा रंग पोतिएको र चुपचाप अन्न चोर्नका लागि रेडार बन्द गरिएको बताए। उनले मृतक बारे केही उल्लेख गरेका छैनन्। यसैबीच रूसी हमलामा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गएको र 70 भन्दा बढ़ी घाइते भएको जनाइएको छ।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुल्सीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्यान्डको 93.4 मेगाहर्ज र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

0: शुभ प्रभात, जय श्री सचिदानंद। समा आदरणीय श्रोतागण, प्रत्येक दिन प्राप्त कालीन समय बिहान 5 बजेदेखि 5:30 बजेसम्म रेडियो प्रकृति एफएम 93.4 MHz बाट प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौ। अब प्रस्तुत छ आजको मानव धर्म सन्देश।
1: तपाईँ हामी अति नै धन्य अहोभाग्य हो। तुलसीदासजीले पनि यही भन्नुभएको छ, धन्य मै अति धन्य अरे, म धन्य अति नै धन्य हामी पनि छौ। कसरी धन्य अति धन्य छौ भन्दा, संसारिक घर गृहस्थी गर्दै पनि हरिकथाको सत्सङ्गको ईश्वर गुणगानको आनन्दको रसपान गर्छौ हामी, र यो तपाईँ हामी अति धन्य, धन्यमय अति धन्य त अति नै धन्य छौ हामी, र यो सद्गुरुदेव श्री गुरु महाराजजीको कृपा हो। किनभने यो आनन्द त यस्तो आनन्द हो, संत तुलसीदासजी कबीरले भन्नुभयो, राम भुलावा भेजिया दिया कबीर रोय। रामले बोलाउनु भयो अरे, जो सुख संगति साधुमे ओ वैकुण्ठामे न होई भनेर भगवानले उलाई बोलाउनु भयो अरे, कबीर अब आऊ तिम्रो अब वैकुण्ठमा आऊ भनेर सूचना पठाउनु भयो अरे। त कबीर दुखी हुनु भयो अरे वैकुण्ठमा जानुलाई, किन भन्दा सत्सङ छोडेर, संतहरूको संगत छोडेर चाहिँ वैकुण्ठमा जानुलाई ऊ दुखी भयो। त जो सुख आनन्द सत्सङमा छ, संतको संगमा छ, ऊ वैकुण्ठमा पनि छैन। भनेपछि यस्तो आनन्द हामीलाई प्राप्त भइरहेको छ। यो आनन्द हामी यो स्थूल शरीर, यो स्थूल जगतमा बसेर हामी बसेर सत्सङ सुनिरहेको छौं। त्यहाँ जाने भनेको चाहिँ यो स्थूल जगतलाई, स्थूल परम्परालाई त्यागेर त्यहाँ चाहिँ एउटा निराकार रूपमा गएर आनन्द लिने हो। त्यसले गर्दा त्यो आनन्द भन्दा यो आनन्द अति आनन्द भनेर यो मौका तपाईँ हामीलाई सद्गुरु महाराजजीको अनुकम्पाद्वारा प्राप्त भएको छ। र भगवान सर्वव्यापक हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ, घटघट वासी पनि हुनुहुन्छ, अन्तर्यामी पनि हुनुहुन्छ, र यो प्रभु अनन्त छ, अखण्ड बताएको छ, परमात्मा अनन्त अखण्ड बताएको छ। यसकारण प्रभुको भक्ति पनि अखण्ड, जो अखण्ड चिज छ उसको खण्ड नै खण्डै हुँदैन, अखण्ड प्रभुको भक्ति पनि। त प्रभु अखण्ड हुनुहुन्छ, सर्वव्यापक हुनुहुन्छ, भक्ति पनि उसको निरन्तर हुन्छ भनेर बताएको छ। त यसकारण त्यो अखण्ड कस्तो प्रभु हो, कस्तो भक्ति हो भन्दा, सारा चराचर जगतमा, विश्व प्राणीमा परमात्मा सर्वव्यापक हुन्छ, सबमा समान छ, समान, त्यहाँ उच्च नीच छँदै छैन, समान। त्यो समानताको आफूले पालन गर्नुलाई गुरुको कृपा चाहिन्छ, गुरु आशीर्वाद चाहिन्छ, अनि मात्रै हामीले त्यो समानताको अनुभूति गर्न सक्छौ। त कसरी प्रभुको रूप समानता छ त, प्रभु कसरी समान छ, कसरी अखण्ड छ त भन्दाखेरि, विश्व ब्राह्मणलाई नहेरेर। तपाईँ हामी यहाँ 300-400 व्यक्ति यहाँ बसेका छौ, हामी यही नै अनुमान लगाऊ कि प्रत्येक तपाईँ हाम्रो श्वासमा एउटै समानता रूपले के भइरहेको छ, श्वासको क्रिया चलिरहेको छ, समान एउटै तत्त्वले हामीलाई समाएको छ। त्यसले गर्दा धर्मको परिभाषा अलग अलग शब्दमा गरिन्छ, अलग अलग भाषामा गरिन्छ, तर धर्मको वास्तविक रूप तत्व एक हो, भाषामा त्यसलाई विभाजन गर्न सकिँदैन, सबको आत्मा एक हो, विचार अलग। र यसरी अनुमान गर्न सकिन्छ, यतिजना छौ सबै हामी के गरिरहेको छौ, श्वास लिइरहेको छौ। अब श्वास कस्तो चिज हो, सबको समान छ, तब सर्वव्यापक ईश्वरको शक्ति। तर अब यतिवटा शिरमा विचार त अनेक छ, कसैको पनि विचार मिल्दैन, तर सञ्चालनकर्ता एक छ। त्यो एकलाई जान्यो भने प्रायको विचार मिल्छ, जहाँ विचार, तर केमा विचार मिल्छ भन्दा, धर्ममा विचार मिल्छ, ईश्वरको रूपमा, अनुभूतिमा, समानतामा, सबको विचार एक हुन्छ, त्यहाँ सद्भावनाको प्रकट हुन थाल्छ। तर अफसोसको बात, ईश्वर एकै भए पनि विचार अनेक, यो अनेक विचारले गर्दा मान्छे लडाईमा फस्छ, द्वन्द्वमा फस्छ, हैन भेदभावमा फस्छ। दोष उसको हैन, विचारको दोष हो। त विचार किन त्यस्तो आउँछ त, अनेक विचार किन हुन्छ त भन्दाखेरि संगतको कमी। जैसा संग वैसै रंग, जैसा खाया पानी वैसै भयो बानी। त यसकारण जब संगतको कमी भएपछि संगतको प्रभाव डरलाग्दो पर्छ। त्यसले गर्दा संगत कस्तो गर्नु पर्ने, जिन्दगीमा होसियार रहनु पर्छ। मेरो संगत कस्तो छ, मैले संगत कस्तोको गर्नुपर्ने हो भन्ने कुरोमा चाहिँ प्रत्येक व्यक्ति होसियार रहनु पर्यो, संगत गर्नु पर्यो। कसको भन्दा ज्ञानीको, जसले ज्ञानको प्रेरणा दिन्छ, जसले जीवनलाई सही ढंगले जिउने प्रेरणा दिन्छ, जसले मानव जीवनको उत्थान र आत्माको शुद्धिकरणको, मनको शुद्धिकरणको प्रेरणा जसले दिन्छ, त्यो संगतलाई हमेशा ध्यान दिनुपर्छ। र त्यो संगतलाई हामीले ध्यान दिएनौ भने खाइसार कि लाइसार, मरेपछि लम्पासार, त्यस्ता विचार बनायौ भन्यो भने तपाईँ हामी डुब्छौ, जिन्दगी पनि बर्बाद भयो। र त्यतापट्टि जानु हुँदैन, हामी खानु जन्मेको होइनौ। हामी आत्माको बोध गर्दै परम गति मोक्ष प्राप्त गर्नलाई जन्म दियो प्रभुले, हामीलाई एउटा मौका दिनुभयो। तर जहाँ जन्मेर के जे गर्नु मन लाग्छ त्यही गर, जे खानु मन लाग्छ त्यही गा, जे गर्नु मन लाग्छ गर भनेर पठाएको होइन। तर हामी चाहिँ के भयौं, हामी स्वयं नै सृष्टिकर्ता भइदिउँ, मैले जे गर्दा पनि हुन्छ भनेर। त यसकारण यो चिजलाई अनुभूति गर्नको लागि सत्सङ चाहिन्छ। सत्सङ यस्तो चिज हो, किनभने सत्सङ सुन्ने आदत बस्यो भने कुरा बुझियो, धर्मको रसलाई बुझियो। बुझ्नु थालिसकेपछि के हुन्छ, मन माजिन्नु थाल्यो, मन शुद्ध हुनु थाल्यो। त जहाँ मन शुद्ध भयो त्यही ईश्वरको दर्शन गर्ने प्रेरणा र ऊर्जा जागरूक हुन्छ। त कहाँ जानले, सत्सङमा जानले। त्यसले गर्दा सत्सङ हमेशा जीवनमा बनाइराख्नु पर्छ। सत्सङदेखि मानिस वञ्चित हुन्छ नि, त उसले धर्म कर्म सबै त्यागिदिन्छ। त सत्सङले नै मान्छेलाई एउटा प्रेरणा दिन्छ। त यसकारण जहाँ पनि हामी भागवत कथा प्रसङ्गहरूलाई बुझ्ने कोसिस गर्यौं भने सत्सङको महिमा अति नै सन्तहरूले गाउनु भएको छ। त यसकारण त्यो सत्सङ आज हामीले प्राप्त गरेको छौं। सत्सङबाटै ईश्वर प्राप्त हुन्छ, सत्सङबाट नै ईश्वरको नजिकमा पुग्ने प्रेरणा सत्सङले नै दिन्छ। ईश्वर त बहुत टाढो सम्झेको थियौं, जब सत्सङ सुन्ने थाल्यौं त ईश्वर त हामीसँगै रहेछ। तब नै सन्तहरूले भन्नुभयो कि बिना सत्सङ विवेक न होई, राम कृपा बिना सुलभ न सोई भनेर। सत्सङ बिना कहिले पनि आत्माको उपासना गर्ने बुद्धि हुँदैन। निरन्तर आँखा खुलेपछि त्यहाँ कमाउनु जानुपर्ने, त्यहाँ पुग्नुपर्ने, त्यहाँबाट कमाएर ल्याउनुपर्ने, फलानालाई भेट्नु जानुपर्ने, त्यो बिक्रीको काम गर्नुपर्ने, बैठकमा जानुपर्ने, बिहामा जानुपर्ने, पार्टीमा जानुपर्ने, इत्यादि इत्यादि दिनभर यही सोच्यो। अब रात पर्यो, फेरि खायो, फेरि सुत्यो, फेरि निन्द्राले जाग्यो, फेरि जाग्यो, फेरि दोकान खोल्नुपर्ने होइन, बिमारी हेर्नु जानुपर्ने, फलानालाई भेट्नु जानुपर्ने। अब यहीहरू, तरकारी छैन, दाल छैन भन्यो, पानी छैन रहेछ, बिजुलीको बिल तिर्नु जानुपर्ने, पानीको बिल तिर्नु जानुपर्ने, बच्चाहरूको फिस तिर्नु जानुपर्ने, बच्चाहरू फेल भएछ, बच्चाहरूलाई राम्रो पढाउनु पर्ने, ट्युसन दिनु जानुपर्ने, नातिलाई ल्याउनु जानुपर्ने, स्कुलबाट नातिनी ल्याउनु पर्ने, टिफिन बनाइदिनु पर्ने, साथी आउँछ चिया पानीमा। अब बित्यो, फेरि रात पर्छ, फेरि खायो, सुत्यो, फेरि उठ्यो होइन, अन्त यति नै आयु त बित्यो होइन। अन्त सत्सङ के चिज हो त्यो त बुझेन, यतिमै आयु समाप्त भए त अन्तिम घडीमा अब धर्म त चाहियो, अब लाँदा त धर्म साथमा लानु पर्ने, धर्म साथमा लानु त कमाइएन, धर्म त कमाइएन, माया चाहिँ बहुत कमाइयो, मायाको प्रसारण त धेरै, छोरी भयो, छोरीबाट ज्वाइँ ज्वाइँ भएर सम्धी सम्धी भयो, सम्धी त्यहाँदेखि नाति भयो, त्यहाँदेखि नातिनी भयो, त्यहाँदेखि नाति ज्वाइँ, त्यहाँदेखि नातिनी ज्वाइँ, त्यहाँदेखि भान्जी ज्वाइँ, भान्जा बुहारी, त्यहाँदेखि नात प्रसारै, अन्त भान्जाको ससुरा सम्धी, उता फुपूको सम्धी, उता ए नाता मेरो यति नाता गोता है, ठुलो बाको बुहारी, कान्छा बाउको बुहारी है, अब यति धेरै, अब मायाको पसार यति धेरै बनायो होइन, ताना तान ताना तान। ईश्वरको ईश्वरसँगको नाता गोता चाहिँ खोइ, ईश्वरसँग पनि नाता लाउनु पर्यो नि त। अन्त ईश्वरसँग चाहिँ नाता कसरी जोड्ने, ईश्वरलाई चाहिँ के भन्ने, काका भन्ने कि बडाबाउ भन्ने कि सम्धी भन्ने कि होइन ज्वाइँ भन्ने कि के नाता लाउनुहुन्छ ईश्वरलाई, संसारमा त मायाकै नाता बनाउनु भयो। जब तक हामी ईश्वरत्व तब मायाकै नाता बढायौं, अन्तिम समयमा त मायाले त चारपट्टिबाट यति धेरै मायाको प्रसार बनाएपछि त मायाले त चारपट्टिबाट खिच्नु थाल्यो, यताको मुत्ता तान्छ यता तान्छ, किन भन्दा त ईश्वरलाई त नातै लगाइएनौ, र ईश्वरको नातै नभएपछि त हामी त ईश्वरको घरमा जानु त सक्दैनौ, कोही नाता नपर्ने घरको पासमा जान्छौँ, ए कोही मेरो त कोही लाग्दैन, म त जान्न चिन्दिनँ भन्छौँ नि, होइन हामी चिने जानेकोमा जाने हो, होइन ईश्वरले पनि भन्छ पुकारे ईश्वर त बोलायो, होइन मेरो केही नाता लाग्दैन म त जान्न भन्छ, होइन अन्त कसको हो त ऊ भन्दा, उसको त मायाको नाता हो, ऊ त मायाको नाता हो, ऊ मायाको नाता हो, उता जान्छ यमराजहरू आउँछ उताको नामा, होइन पितृको नाता पितृहरू आउँछ, देवी देवताको नाता लगाएको छ, देवी देवता जान्छ, देवी देवताको पनि नाता धेरै लगाउनु भएको छ, होइन यति धेरै देवी देवता, बरु सत्सङमा आउनु भ्याउँदैन म त जानुपर्छ देवताको, म त आज भाकल थियो पूजा गर्नु जानुपर्छ भनेर, तिम्रो नाता हो, मेरो त काली माता त एकदम इष्टदेव हो नि, बिहान बेलुका याद गर्छु भन्छ, होइन कसैले मेरो त सन्तोषी माताको त म त 16 हप्तै 16 शुक्रबार, अरे अब त छोड्यो कि, त्यस्तो नाता लगाए सन्तोषी मातासँग पनि, 16 शुक्रबार बसेर नाता जोड्यो माता सन्तोषीसँग पनि, होइन पितृहरूसँग पनि नाता जोड्नु भयो, देवी देवतासँग पनि नाता जोड्नु भयो, अन्त जाने बेलामा त अब देवी देवता पनि भगवान त आएन, भगवानसँग त हामीले नातै जोडेनौ, कसैले पनि भनेन कि मेरो त ईश्वर नै हो सब कुछ, जे भने पनि मेरो त प्रभु हो भन्नु सक्नु पर्यो नि त, हर्ता कर्ता धर्ता सबै तिमी हो भनेर, त्यो भन्नु सकेन, बिमार भयो भने अब कता जानु पर्ने, ईश्वरलाई त पुकारेन, रातो भाली चाहिन्छ भनिदियो है, अब त्यो खोज्नु पर्यो, तपाईँले त भाकल गर्नु परेको छ, एउटा सानो पाठा खोज्नुहोस् भन्छ, होइन कसैले के भन्छ परेवा उडाउन जानुहोस् भन्छ, परेवा भन्छ कसैले हाँस खोज्नुहोस् भन्छ, अब देवताहरूलाई मुक्तिको लागि पूजा गर्नुपर्ने परेवा बोकेर स्वर्ग जानुलाई है, पाठा लिएर होइन भाले लिएर अर्काको बच्चाहरू बोकेर पाठीहरू बोकेर कहाँ गएको भन्दा धर्म गर्नु गएको अरे, अन्त भरे त्यो श्वास घिटिक घिटिक जाने बेलामा पनि त्यो हिजो उडे उडाको परेवा आयो भने त्यहाँ हिजो चराको पाठी आएर चाहिँ होइन मलाई त तँ चराको थिइस् नि होइन तँलाई सहयोग दिनु म आएँ भनेर त्यहाँ यमराजले दण्ड दिँदा त्यो हिजो उडाको परेवा आउँछ कि आउँदैन, त्यो हिजो दिएको त्यो पाठी त्यो बोका आउँछ कि आउँदैन नि यमराजले दण्ड दिँदा, आउँछ भन्नुहोस् है, दिनु अहिले पनि दिइरहनु भएको होला, भालेहरू सहयोग गर्नु आउनु पर्यो नि त, अन्त आउँदैन जस्तो लाग्यो नि किन म त्यो झमेला उठाइरहने जिन्दगीमा, होइन बेगाममा त्यो झमेला किन उठाइरहनु, आउँछ भने चाहिँ ठिक छ गर्नुहोस् म नगर्नु भन्दिनँ, होइन आउँछ जति मैले देवतालाई चढाएको छु त्यो भोलि मलाई मदत गर्नु आउँछ भन्छ भने गर्नुहोस् म नगर्नु भन्दिनँ है, गर्नुहोस् उनीहरूले मदत गर्नु आउँछ भने, तर आउँछ जस्तो लाग्दैन, गाह्रो साह्रो गर्दै भरे त के गर्नुहुन्छ भन्दा त बाछी पो खोज्नु थाल्छ, बाछी के गर्ने भन्दा आतुरी दान गरिहाल्नु पर्यो अरे, अन्त बाछीको पुच्छर पक्रेर बैतरनी तर्ने अरे, ज्ञान दिएर बैतरनी तर्नुको लागि नामको सुमिरन भगवानको नाम पक्रै भनेको चाहिँ ध्यानै गरेन विश्वासै गरेन, अन्त बाछीको पुच्छर खोजिन्छ, गुरुमाझीले यत्रो ज्ञान दिएको नामको सुमिरन होइन यो चाहिँ पक्रिनै सकेन, अन्त बाछीको पुच्छर खोजिहिन्नुहुन्छ तपाईँहरू, अन्त बाछीको पुच्छरले तार्छ त बाछी त यता बाजेको घरमा पुगिहाल्छ नि, होइन कहाँ उहाँ पुग्छ बाछी त बाजेको घरमा हुन्छ बाजेकोमा, होइन त्यो पनि अहिले त अब बाजेहरूले पनि पाल्नु सक्दैन, बाछी पक्रे लगिदियो अब छोडिदिन्छ आफै चरेर खान्छ भनेर, बिचरा त्यो बाछीको बिजोग पानी पिउनु पनि पाउँदैन, चर्नु जाँदा पनि अर्कोले लाठोले हानिदिन्छ, यहाँ मेरो फुल खाइदियो भन्छ, यहाँ बाली खाइदियो भन्छ, बिचरा त्यो बाछी कति रुन्छ होला, होइन त्यही बाछी पनि भोलि गवाइदिनु आउँछ, मेरो हालत के बनाएको थिइस् तैँले, मलाई दान गरेर कहाँ पठाएको थिइस्, म खानु पनि पाइनँ, कति रुएँ पानी पिउनु पाइनँ, कति कुट्यो बाटो बाटो हिँडे, न मेरो आमा न मेरो बाउ न मेरो गौशाला, झरी बादल पर्दा पनि गौशाला न थियो, चरी खान्छ भनेर छोडिदियो होइन, आफूहरू चाहिँ तातो उसमा सुते झरी बादलबाट जोगी भने त अब मलाई दुःख दिएको थिइस् नि, अब त्यही झरी बादल यमराजको दण्ड पानी पनि पिउनु नदिकन यमराजले पनि तँलाई त्यसरी नै दण्ड दिन्छ है, मलाई दिएको बदला चाहिँ म त लिनु सक्दिनँ, मलाई दिएको बदला तँलाई यमराजले लिन्छ भन्छ त्यो बाछी आएर, त्यसले गर्दा सर्वश्रेष्ठ ज्ञान नामको सुमिरन, त गुरुमाजीले हामीलाई नामको ज्ञान दिनुभएको छ, यो भजन निरन्तर गरौं, त यसकै लागि सत्सङ अनिवार्य सुन्नै पर्छ, त्यसले गर्दा गुरुलाई केवट भनेर बताउँछ। जसरी केवटले नौका पार गर्छ त्यसरी नै सद्गुरुले भवसागर। गुरुको महिमा अनन्त छ, अनन्त छ। त्यसले गर्दा तपाईँ हामीले गुरु महिमालाई बुझौं, गुरुको महिमालाई। त गुरु महिमा बुझेन भने, गुरुको महत्व बुझेन भने गुरु सम्बन्धको नाता जोड्नु बेकार छ, बेकारै छ, नजोडे हुन्छ। अपराधको भारी किन बोक्ने? गलत कर्मबाट मुक्त हुनु चाहनुलाई यहाँ आउने हो। आइन्दा म गलत कर्म गर्दिन, म पनि मनुष्य जीवनलाई सार्थक बनाउँछु, सद्गुरु धारण गर्छु, गुरुको शिष्य बनेर आत्माको कल्याण गर्छु भनेर भावना लिएर आइसकेपछि त गुरु प्रति समर्पण हुनु पर्यो नि, गुरुको पूजा गर्नु सक्नु पर्यो नि। ज्ञान लिएर पनि गुरुलाई मान्छे भन्नुहुन्छ भने भगवान कृष्णले भन्नुहुन्छ कि मलाई जसले मान्छे सम्झिन्छ उलाई कल्याण कहिले पनि हुँदैन भनेर भगवान कृष्णले। अब हामीले ज्ञान लिएर पनि गुरुलाई चाहिँ मेरो मान्छे, मान्छे त मान्छे हो नि, भूत पनि होइन, बाघ पनि होइन, भालु पनि होइन, हात्ती पनि होइन, मान्छे नै हो। हात्ती पनि हाम्रो गुरु बन्न सक्दैन, कुकुर पनि हाम्रो गुरु बन्न सक्दैन, गाई भैँसी त पालेर दुध दुहेर खान्छौँ, कसरी गुरु बनाउनु? दुध खाइसकेपछि अब मोमो पनि बनाएर खान्छौँ, अब कसरी गुरु बनाउनु त्यसलाई? होइन, अब घोडालाई गुरु बनाऊ भने भरिया बनाएर पेट पाल्छौँ, अन्त कसलाई बनाउनु त गुरु? अन्त गुरु चाहिँ को हुनु सक्छ? मान्छे बाहेक गुरु अर्को को हुनु सक्छ? कोही हुनु सक्छ? गुरु त मान्छे नै त, हाम्रो मान्छे हो। हामी मान्छे भने हाम्रो गुरु मान्छे नै हुन्छ, मान्छेको गुरु मान्छे नै हुन्छ नि। हामी भूत होइनौ, हामी बाँदर पनि होइनौ, भालु पनि होइन, मान्छे हौ। र हामीलाई सम्झाउने, हामीलाई डोर्याउने, हामीलाई आत्माको बोध गराउने, हामीलाई ज्योति परम प्रकाशको दर्शन गराउने, अमृतको पान गराउने, ईश्वरको अव्यक्त नामको ध्यान गराउने, मेडिटेसन गराएर भर्गो ज्योतिको दर्शन गरेर आत्मा र परमात्माको साक्षात्कार अन्तरात्मा बोध गराउने मान्छे नै हाम्रो गुरु हो। ऊ महापुरुष हो, साधारण पुरुष होइन। उसलाई हामी चिनेर गुरु मानेर उहाँलाई हाम्रो पूजा गर्छौँ। त्यसले गर्दा गुरु बिना भवनिधि तरेन कोही, जो हरि बिरिन्छ शङ्कर सम होई। सन्तहरूले बताए कि गुरु बिना भवा सागर तर्न सक्दैन, चाहे ब्रह्मा विष्णु जतिकै भएर आए तापनि भनेर यसरी सम्झाएको छ। उनीहरूको पनि कल्याण भएन, ब्रह्माजीले पनि मेडिटेसन गर्नु पर्यो, ब्रह्माजीले पनि गुरु धारण गर्नु पर्यो। ब्रह्माजीको गुरु को त भन्दाखेरि नर नारायण क्षीर सागरमा शेष नागमा शयन गर्नुहुने, त्यति बेला कुनै सृष्टि थिएन। त ब्रह्माजीको उत्पन्न भयो, तब ब्रह्माजीलाई नरले नारायणले ज्ञान दिनुभयो। त यस्तो प्रसङ्गहरू आउँछ, अनि उनीहरूले पनि ध्यान गर्नुभयो, विष्णुजीले पनि, ब्रह्माजीले पनि, शंकरजीले पनि। त्यही मार्ग हाम्रो लागि पनि कल्याणको मार्ग हो। त यो त शास्त्र अनुकूल ज्ञान ध्यान। हामी मान्छे हो, संसारबाट एक दिन जानु छ। संसारबाट जाँदाखेरि के लिएर जाने? सिर्फ नामको कमाई, साथमा जान्छ, अरू केही पनि जाँदैन। जोडले जोडले हिरे मोती कफन मे जेब नै होती, जति नै हिरामोती बनाऊ कफनमा त जेब हुँदैन। चार मिटरको पाँच मिटरको कपडा लिएर त्यही ओछ्याउने, त्यही ओढ्ने, अनि अब दर्जीले सिलाएको त हुँदैन। अन्त यता ल्यायो, यताबाट चोयाले खिल्यो, यताबाट डोरीले, अनि त्यहाँदेखि राख्यो, अनि त्यहाँबाट चाहिँ अब यहाँ काठमाडौँमा त बाबीको डोरी ल्याएर तिन ठाउँ कस्यो अन्त लग्यो। अब गाउँतिर हो भने चोया काट्यो होइन, अन्त चोयाले चार ठाउँ पाँच ठाउँ कसेर लाने हो। के लग्यो? सोफा सिट पनि गएन, गद्दामा बिजाउँछ भनेर गद्दा पनि लगेन, अब बाँसमा हालेर अब यता र दुईपट्टि ऊ चोयाले बाँधेर सिलाएर लगिदियो। के गयो त साथमा? त्यति बेला चाहिँ साथ कसले दिन्छ? त्यो अवस्थामा चाहिँ मित्र चाहिँ को हो भन्दाखेरि, मित्र साँचो मित्र छामी भित्र, उसको खोजी कहाँ गर्यौ? व्यर्थै जीवन बित्यो हाम्रो, खोइ हामीले के गर्यौं? व्यर्थै हाम्रो जीवन बित्यो। साँचो मित्र त कहाँ थियो? आफूभित्रै थियो, तर खोजी गरेनौ। त्यो मित्रलाई जब हामी चिन्छौ तब अब त्यति बेला पनि हामीलाई साथ दिन्छ त्यो मित्रले। त्यो चिजलाई हनुमानजीले पनि भजन गर्नुभयो, मेडिटेसन गर्नुभयो हनुमानजीले। त्यही ध्यान विधिलाई गणेश महाराजले, सुखदेव महाराजले, राजा परीक्षितको मृत्यु हुँदै थियो, सर्पले डसेर सबै सभा बस्यो, राजा परीक्षित यति धार्मिक राजा हो, आज उसलाई आत्मतत्वको बोध छैन, किनभने राजपाठ सम्हाल्दै उसको आयु त बित्यो। तर आज अब सर्पले डसेर ऋषिको श्राप भयो, सर्पले डसेर चाहिँ उसको मृत्यु हुँदैछ। अब उसलाई त नर्क जानु त दिनु भएन, उसको आत्मालाई त हामीले त मोक्ष गराउनु पर्यो भनेर ज्ञानीहरूको त्यहाँ विद्वानहरूको सभा बस्यो। अब सबैले गुरु सबै हुनु सक्दैन भन्ने त त्यति बेला पनि सबैले राजा परीक्षितलाई परम गति मोक्ष हुने ज्ञान दिनु सकेन। कोही थिएन दिनेवाला। कसलाई बोलाउने भन्दा सुखदेव महाराज त्यति बेलाको, अनि सुखदेव महाराजलाई बोलाएर ल्याऊ भनेर सल्लाह भयो। अनि देउरीसी नाथमणिलाई सुखदेव महाराजलाई बोलाउनु पठाउनु भयो। देउरीसी नाथमणि सुखदेव महाराजको पासमा जानुभयो, सुखदेवको आश्रममा। त देउरीसी नाथमणि कति कामले आउनुभयो, हजुरको के सेवा गर्नु पर्यो भनेर सुखदेव महाराजले नारदमणिलाई सम्मान गर्यो, प्रणाम गरेर सोध्नुभयो। त नारदमणिले के भन्नुभयो भने, राजा परीक्षित, अब सातौं दिनमा सर्पले ठुङ्गेर सर्पको विषले उसको मृत्यु हुँदैछ, उसको उद्धार गर्नु पर्यो, कल्याण गर्नको लागि हजुरलाई हामी म लिनु आएको, सबैको सुझाव मुताबिक हजुर गएर परीक्षितलाई मोक्षको अनुभूति गराउनु पर्यो भनेर। त सुखदेव महाराजले के भन्नुभयो भने, हे देउरीसी नाथमणि, जीवनमा सुखदेव परीक्षित कहिले पनि ज्ञान लिने इच्छा गर्नु भएन, कहिले पनि सत्संग हरि कथाको समय निकाल्नै भएन, जो इच्छुक छ उहाँलाई नै पानी पिलाउनु आनन्द आउँछ, जो प्यासी छ उसैलाई पानी पिलाउनु मजा आउँछ। परीक्षित त जीवनमा यसको प्यासी नै बनेन, अब मैले गएर उसलाई जबरजस्ती पानी पिलाउने कसरी हुन्छ म त जान्न भनेर कसले भन्नुभयो, सुखदेव महाराजले। त देउरीसी नाथमणिले अब जान्न भनेर उसले त मना गर्यो। तब नारदमणिले एउटा प्रसंग निकाल्नु भयो, हे सुखदेव महाराज, म हजुरको अगाडि एउटा प्रसंग निकाल्नु, मलाई भन नारद के छ। एउटा गाउँमा पानीको अभाव थियो, त्यही एउटा धार्मिक व्यक्तिले, परोपकारिक व्यक्तिले, उसको परोपकारको भावना भएको व्यक्तिले त्यहाँ एउटा पानीको इनार खनायो, कुवा। त्यो पानी निकालेपछि गाउँले सप्लाई पानी खानु सजिलो भयो, त्यो इनारबाट सप्लाई सुविधा भयो। त एकजना बाटोमा अन्धा व्यक्ति जसले आँखै देख्थेन, ऊ व्यक्ति लट्ठीले बाटो टेक्दै बाटो नाप्दै इसाराले आइरहेको थिए। बाटोमै कुवा थियो, त उनी चाहिँ त्यो कुवामा त्यो लट्ठी यसरी टेक्दै आउँदा उसले कुवा देखेन, कुवापट्टि उसको लट्ठी गएपछि त्यतै ढल्कियो होइन, अन्त उ त कुवामा डुबेर मर्यो। तर जो एक सज्जन व्यक्ति थियो, कुवाकै छेउमा बसेर हेरिरहेको थियो, अब भन्नुहोस् देउरीसी, भन्नुहोस् सुखदेव महाराज, दोषी को हो, कुवा खनाउने दोषी हो कि त्यो डुबी मर्ने दृष्टिहीन व्यक्ति दोषी हो कि त्यो कुवाको छेउमा बसेर हेरिरहने व्यक्ति दोषी हो, यो तीनजनामा दोषी को हो भने, सुखदेव मुनिले भने, दोषी त त्यो हेर्ने व्यक्ति हो, किन त्यो कुवा खनाउने व्यक्तिले कोही व्यक्ति मरोस् भनेर खनाएको होइन, उसले त समाजलाई पानीको सुविधा दिएको हो। त ऊ बिचारा आँखै देख्थेन, अन्धा थियो, अन्धा आउँदैछ भनेर जानी जानी यहाँ कुवा छ भनेर उसले बचाएन किन, हेरि बसे किन, त्यसले गर्दा दोषी ऊ हो भनेर भन्यो। त्यही पोइन्ट पक्रेर नारदमणिले, हे सुखदेव महाराज, राजा परीक्षित त अन्धा हो, अब ऊ त नर्कको कुवामा गिर्दैछ, ऋषिको श्रापले सापले डसेर सातौं दिनमा मृत्यु हुँदैछ, ऊ त गएर नर्क डुब्दैछ, दोषी को हो। तब देउरीसी नाथमणिको यो उत्तर सुनेर सुखदेव महाराज निर उत्तर भएर नारदमणिको साथमा परीक्षितको सभामा पुग्नुभयो, अनि परीक्षितलाई सातौं दिनसम्म सत्संग सुनाएर होस हुँदै उसले ब्रह्म तत्वको बोध गराए, आत्मा ज्ञान दिएर साक्षात्कार आत्मा र परमात्माको उपासना गराएर नामको सुमिरन गराएर, हे परीक्षित, मृत्यु निश्चित छ, तिम्रो कण्ठदेखि उँधो कालहरू यमदूतहरू आएर तिमीलाई लाने कोसिस गर्छ, तर तिमीले जुन साधन जुन क्रिया दिएको छु त्यसलाई तिमीले उठाऊ र आफ्नो स्वरूपलाई आज्ञा चक्रमा लगेर राख, काल त्यहाँ पुग्दैन तलबाट यहाँ उदो उदो, तिमीले आफ्नो ब्राह्मण्डबाट शरीरबाट विदा लेऊ, छोडिदेऊ, तिमी परमानन्दमा पुग्छौ भनेर यसरी परीक्षितले राजा जनक नै सुखदेव महाराजले उपदेश। आज सद्गुरुदेव महाराजजीले के गर्नु हुँदैछ भन्दा, हामी तपाईँ त के हो, अन्धा हो, ईश्वरको दर्शन गर्नुपर्छ भन्ने पनि बुद्धि थिएन, सत्सङ सुन्नुपर्छ, साधुहरूको संगत गर्नुपर्छ, सेवा गर्नुपर्छ, आत्मज्ञान लिएर ध्यान गर्नुपर्छ, ज्योतिको दर्शन गर्नुपर्छ, अमृतको पान गर्नुपर्छ, अन्तिम कमाई यही साथमा जान्छ भन्ने कुरोमा हामी अन्धा थियौं। सद्गुरु महाराजजीले जग्गा जग्गा, जस्तो गाउँ ठाउँमा हैजा फैल्यो भने के गर्छ, बढे हैजा फैलेर रोगले मान्छे मर्न थाल्यो भने के हुन्छ, सरकारले शिविर लगाउँछ जग्गा जग्गा, नर्सहरू डक्टरहरू पठाएर दबाईहरू बोकाएर पठाएर गाउँ गाउँमा शिविर राखेर चाहिँ उपचार शुरू गर्छ। त्यसरी नै सद्गुरु महाराजीले जग्गा जग्गा सत्सङ्गको शिविर राखेर सन्त महात्माहरूलाई पठाएर जग्गा जग्गा आश्रम बनाएर हर जग्गा हर शनिबार सत्सङ्गको चालु राखेर रा, यो शिविर लगाएर सबलाई ब्रह्म तत्वको साक्षात्कार बोध दिँदै सद्गुरु महाराजीले मनुष्यलाई परम गति मोक्ष मानव समाजलाई परमानन्दको अनुभूति गराउने यो कार्य महाराजीले गरिनु भएको छ। यो कार्यलाई हामीले आत्मसात गरौं र सत्सङ्ग रूपी शिविरमा हर समय फुर्सद निकालेर सत्सङ्ग श्रवण गरौं, आत्मा र परमात्माको बोध गरौं, समयको सद्गुरुदेव श्री गुरु महाराजजीको आशीर्वाद प्राप्त गरौं र पक्का गुरु शिष्य बनेर जीवनलाई धन्य र महान

0: सूचना सूचना
1: गोर्खा ग्रुप डाङ द्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
2: 2082
0: सालको एसी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
1: हराम वितरण 2083 वैशाख 29 गते देखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
0: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
1: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
0: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
1: सम्पर्क घोराई 98578-30715,
0: तुलसीपुर 98578-61051,
1: लमही 98578-50707।
0: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
3: रक्तदान जीवनदान
4: महादान रक्तदान रक्तदान गरी गरौं
5: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता

0: दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: मिति यही जेठ 30 गते शनिबार।
0: समय बिहान 7 बजेदेखि। स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849900000 र 9858 54880।
2: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
1: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
1: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9558861051 र 9558861052।
0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
0: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षाचोर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9857821524 र 9857222915।
0: किसानहरूका लागि खुसीको खबर,
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 0824600002 र मोबाइल नम्बर 9857823971। भर्ना खुल्यो।
1: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 0825200955।
2: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 MBPS केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9010126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
5: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
4: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
0: कक्षा 11 भर्ना खुल्यो।
1: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 9849505052 र 9558728254।
7: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
8: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
9: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित ज्योति गहना पसल
2: विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720300।
9: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
10: खुसीको खबर।
4: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।